0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29-29।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
6: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान 6 बजे गर्णपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 29 गते शुक्रबार, सन् 2026 अगस्त 14 तारीक, श्रावण शुक्ल पक्ष द्वितीय तिथि। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। गैराती केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह। रोल्पा पहिरोमा परि 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता। पोखरा बस पार्क व्यवस्थापन प्रक्रिया जारी, 116 अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक। सरकार र लघुवित्त पीड़ित बीच 7 बुधे सहमति, काठमाडौँ केन्द्रित आन्दोलन स्थगित। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फिर्ता, आफू विरूद्ध भइरहेका षड्यन्त्र र कानूनी उल्झनहरूबाट विचलित नहुने उल्लेख। कांग्रेसले भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन गर्ने, स्टार्टअप तथा साना तथा मझौला उद्योगमा संलग्न महिला उद्यमीहरूको सहभागिता रहने। अन्तर्राष्ट्रिय खबरतर्फ, ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर, अमेरिकाले बालबालिकाको खोप नीतिमा गरेको परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति। र खेल खबरमा फेरि सर्यो 10 राष्ट्रिय खेलकुदको मिति, अब मंगसिर 16 देखि 29 गतेसम्म आयोजना हुने।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: अब समाचार विस्तारमा सुन्नुहोस्। गैराती देशका केही ठाउँमा मुसलधारे पानी परेको छ। गएको 24 घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गोर्खा, बागलुङ, पर्वत, बाँके, बर्दिया, प्युठान, म्याग्दी, सुर्खेत, तनहुँ लगायतका जिल्लामा पनि ठूलो पानी परेको छ। ठूलो पानी परेको ठाउँमा भेलबाड़ी आएको छ। नुवाकोटको त्रिशुली नदी, प्युठानको लुङ्गेरी नदी, कास्कीको मर्दी खोला, लमजुङको चेपे खोलामा बाढ़ी आएकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गोर्खा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरूमा आज बिहानसम्म आकस्मिक बाढ़ी र गेग्रयान बहावको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। मध्य र पश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली पहाड़ी तथा तराईका थोरै ठाउँ तथा बागमती प्रदेशको पहाड़ी भेग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारी पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच रोल्पा जिल्लाको थावाङ गाउँपालिका वडा नम्बर 5 कोल्टाबारीमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या 10 पुगेको छ। पहिरोमा परि घाइते भएका 2 जनालाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ भने बेपत्ता भएका 3 जनाको खोजी कार्य अझै जारी रहेको छ। उक्त घटनामा परि 3 जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिका 9 नम्बर ओडा कार्यालयले बस पार्क क्षेत्रका 116 अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक गर्दै 7 दिनभित्र दावी विरोध गर्न आह्वान गरेको छ। भूमि समस्या समाधान आयोगको कार्यविधि अनुसार ओडाले साउन 28 गति सूचना जारी गरी ती व्यक्तिहरूको नामावली बाहिर ल्याएको हो। बस पार्कको सार्वजनिक जग्गामा कम्तीमा 10 वर्षदेखि बसोबास गरिरहेका र सरकारी आवास सुविधा नपाएका व्यक्तिहरूले जग्गा प्राप्तिका लागि निवेदन दिएका थिए। सार्वजनिक गरिएको यो विवरणमा कुनै त्रुटि भएमा वा दावी विरोध गर्नु परेमा भदौ 3 गतेसम्म ओडा कार्यालयमा प्रमाणसहित निवेदन दिन सूचित गरिएको छ। महानगरले अघि साउन 2 गते 574 परिवार समेटिएको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। उक्त नावलीमा चित्त नबुझेका वा विवरण सच्याउन चाहनेका लागि दिएको समयभित्र महानगरमा थप 146 निवेदन परेका छन्। अहिले भूमिहीन तथा अव्यवस्थित बसोबासी सरकार सहजीकरण समिति र अन्य सरकारवालासँग यी निवेदनबारे छलफल भइरहेको महानगरले जनाएको छ। साउन 2 गतेको सूचीमा 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी रहेका थिए। 233 परिवारलाई भने अव्यवस्थित बसोबासीको रूपमा वर्गीकरण गरिएको छ। 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको मेयर धनराज आचार्यले बताउनुभयो। पोखरा बस पार्क निर्माणको योजना विक्रमसम्म 2032 सालमा शुरू भएको थियो। त्यति बेला आधुनिक बस पार्क बनाउन 196 रोपनी जग्गा अधिकरण गरिएको थियो, तर संरक्षण र व्यवस्थापनको कमजोरीका कारण यो क्षेत्र अतिक्रमणमा पर्यो। अहिले 187 रोपनी जग्गा मात्र बाँकी छ। त्यसमध्ये पनि 26 रोपनी क्षेत्रमा मात्र महानगरको पूर्ण नियन्त्रण तथा तथ्याङ्क रहेको छ। वास्तविक सुकुम्बासी पहिचान र व्यवस्थापनका लागि जेठ 12 गते 3 समिति बनाइएको थियो। पूर्व न्यायाधीश शंकर बराल संयोजकत्वको समितिले जग्गाको वास्तविक अवस्था पहिचान गरेको थियो। 3 सदस्यीय उक्त समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी सदस्य तथा प्रशासकीय अधिकृत प्रकाश सुवेदी सदस्य सचिव रहनु भएको थियो। समितिले जग्गाको सट्टापट्टा बिक्री क्षतिपूर्ति सम्बन्धी गुनासोको जाँच गरी प्रतिवेदन बुझाइसकेको छ। वडा नम्बर 17 की वडा अध्यक्ष राधिका साई योगी संयोजकत्वको समितिले सुकुम्बासी व्यवस्थापनका लागि सम्भावित सरकारी जग्गाको खोजी गरेको थियो। प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीको नेतृत्वमा रहेको सहजीकरण समितिले 572 जनाको दावीमाथि छानबिन गरेको थियो। यी समितिहरूको सिफारिशकै आधारमा महानगरले व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाएको हो। महानगरले यस अघि नै बस पार्कको उत्तरी भेग र पश्चिमी तर्फ डोजर चलाएर 520 संरचना हटाइसकेको छ। यसमा वास्तुला कम्प्लेक्सका 320 र अन्य सटर क्लबका 200 संरचना रहेका थिए। सुकुम्बासीले भने विकल्प नदिएसम्म ठाउँ खाली नगर्ने भन्दै अदालतमा अन्तरिम आदेश ल्याएका थिए। अदालतको आदेशपछि महानगर तत्काल डोजर चलाउने निर्णयबाट पछि हटेको थियो। वैकल्पिक व्यवस्था नभएसम्म मुख्य सुकुम्बासी बस्ती नहटाउने महानगरको नीति छ। भूमिहीन संघर्ष समितिका संयोजक प्रेम बहादुर गुरूङले उचित व्यवस्थापन भए बस्ती खाली गर्न तयार रहेको बताउनुभयो। महानगरले व्यवस्थित र पाएक पर्ने ठाउँमा बासको व्यवस्था गरिदिए हामी बाधक बन्दैनौ, उहाँले भन्नुभयो। गुरूङका अनुसार बस पार्क र सेती किनारमा विभिन्न टोलीमा गरी 205 रोपनी सुकुम्बासी बस्ती रहेको छ। वडा नम्बर 9 वडा अध्यक्ष दिपेन्द्र मर्साइनले पनि विकल्प बिना डोजर नलगाउन मेयरलाई सुझाव दिँदै आउनु भएको छ। मेयर आचार्यले बस पार्क भित्रको सहारा आधारभूत विद्यालयलाई पनि नयाँ बस्तीमा स्थानान्तरण गर्ने योजना सुनाउनु भएको छ। उहाँले सुकुम्बासीको नाममा राजनीति नगर्न र अन्य स्वार्थ पूरा नगर्न आग्रह गर्नु भएको छ। महानगरले हालसम्म 19,856 परिवारलाई सुकुम्बासी र अव्यवस्थित बसोबासीको रूपमा निस्सा वितरण गरिसकेको छ। अन्तिम नावली प्रकाशन भएपछि बस पार्कको जग्गा खाली गराउने र वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने बाटो खुल्ने महानगरको विश्वास रहेको वडा सचिव मीना कुमारी भुजेलले सूचित गर्नुभएको छ। 116 अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ।

यस वर्ष गण्डकी प्रदेशको 9 जिल्लामा डेंगू संक्रमण देखिएको छ। गत मंगलबार सम्म 839 जनामा संक्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण कार्यालयले जनाएको छ। सबैभन्दा बढ़ी बागलुङमा 366, कास्कीमा 222, गोर्खामा 9, तनहुमा 64, मेग्दीमा 33, पर्वतमा 21, लमजुङमा 17, स्याङजाममा 13 र नवलपुरमा 4 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। मुस्ताङ र मनाङमा हालसम्म डेंगू संक्रमण नभेटिएको केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुंगानाले बताउनु भएको छ। जुलाई यता संक्रमितको संख्या वृद्धि भएको उहाँको भनाइ छ। सो महिनामा मात्रै 397 जनामा डेंगू संक्रमण पुष्टि भएको थियो। अगस्त लागेपछि 219 जनामा संक्रमण देखिएको जनस्वास्थ्य अधिकृत ढुंगानाले जानकारी दिनुभएको छ। अधिकांश डेंगू संक्रमित बागलुङ नगरपालिका र पोखरा महानगरपालिकामा रहेको उहाँको भनाइ छ। बागलुङ नगरपालिकामा 359 र पोखरा महानगरपालिकामा 213 जनामा संक्रमण देखिएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रमीण शर्माले डेंगू संक्रमण रोक्न खोज र नष्ट गर अभियान शुरू गरिएको बताउनुभयो। समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेंगू संक्रमण थप फैलने उहाँको भनाइ छ। डेंगू फैलाउने लामखुट्टेको वासस्थान नष्ट गरी जीवनचक्र खलबलाउन कास्की लगायतका अन्य जिल्लामा पनि उक्त अभियान सञ्चालन गरिएको छ। डेंगू नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्ने प्रमुख शर्माले बताउनुभयो। डेंगू सार्ने एडिस इजिप्ट जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर कार्यालय र सार्वजनिक स्थलमा पानी जम्न दिन नहुने उहाँको भनाइ छ। डेंगूको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी पुराना टायर भाँडाकुँडा तथा ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने उहाँको भनाइ छ। संक्रमण जटिल बनेर मानिसको मृत्यु समेत हुन सक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगूबाट बस्ने उत्तम उपाय भएको चिकित्सकको भनाइ छ। डेंगू संक्रमण भएपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिशा हुने, थकान जस्ता लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सकको सुझाव रहेको छ। असारदेखि कार्तिकसम्म डेंगूको संक्रमण बढ़ी फैलने गर्छ।

जेएनजी आन्दोलन भएको एक वर्ष पुग्नै लाग्दा नेपालको राजनीतिमा पुनः पुरानै नेतृत्व सक्रिय देखिन थालेको छ। भ्रष्टाचार र व्यथिति विरूद्ध गत भदौ 23 गते जेएनजी युवा समूहले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले निर्मम दमन गर्दा 23 जनाको मृत्यु भएको थियो। युवाहरूको हत्यापछि आक्रोशित बनेका आन्दोलनकारीहरूले केन्द्रीय प्रशासनिक भवन, सिंहदरबार भवन, संसद भवन, सर्वोच्च अदालत लगायत सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी गरी ध्वस्त पारेका थिए। सोही आन्दोलनका कारण दुई तिहाई नजिक रहेको कांग्रेस एमाले गठबन्धन सरकार ढलेको थियो। तत्पश्चात पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले निर्वाचित संसद विघटन गरी नयाँ निर्वाचनको घोषणा गर्नुभएको थियो। राज्य सत्तामा 35 वर्ष हालीमुहाली गरेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जस्ता परम्परागत राजनीतिक दलहरू जेएनजी आन्दोलनसँगै रक्षात्मक बनेका थिए। गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुराना दलहरू बढ़ारिएपछि पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको चौतर्फी दबाव सिर्जना भएको थियो। तर अहिले पुनः कांग्रेस, एमाले र नेकपा पुरानै नेताहरू राष्ट्रिय राजनीतिमा सक्रिय हुन थालेका छन्। जेएनजी आन्दोलनको क्रममा आफ्नै निवासमा निर्घात कुटिएका कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा 5 महिनाको उपचारपछि स्वदेश फर्किएका छन्। एकसाथ राज्य सत्ता र पार्टी सत्ता गुमाएका देउवा निर्वाचन अघि उपचारका लागि सिंगापुर गएका थिए। सिंगापुरबाट हङकङ हुँदै बिहिबार स्वदेश फर्किएका देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। निकै तामझामका साथ देउवालाई अस्थायी निवास चुनदेवी पुर्याइएको थियो। त्यहाँ ठूलो संख्यामा उपस्थित नेता, कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै देउवाले वर्तमान सरकारलाई चेतावनी समेत दिनुभयो। पूर्व राजा ज्ञानेन्द्र शाहको आयोगको खिलाफमा पनि मुद्दा लड़ेको हुँ। अदालतले मुद्दा खारेज गरेर मलाई जेलबाट छुटाइदिएको थियो। मलाई राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले के सक्छन्, यहाँ देउवाले चेतावनी दिँदै भन्नुभयो। जेएनजी आन्दोलनका कारण ओलीसँग भएको आलोपालो सरकार सञ्चालनको तम्सु खारेज भएसँगै अप्ठ्यारोमा पर्नुभएका देउवामाथि पार्टीभित्रै अर्को वज्रपात आइलागेको थियो। कांग्रेसका तत्कालीन महामन्त्री द्वै गगन थापा र विश्वप्रकाश शर्माले पुसको अन्तिमतिर विशेष महाधिवेशन बोलाएर पार्टी कब्जा गरेपछि देउवा राजनीतिक किनारमा धकेलिनु भएको थियो। निर्वाचनमा झण्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले देउबा र उहाँकी पत्नी आरजू राणा विरूद्ध सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा दायर गरेपछि उहाँ झन संकटमा पर्नु भएको थियो। देउबा दम्पति विरूद्ध प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिस समेत जारी गरेको थियो। तर प्रमाण नपुगेको भन्दै इन्टरपोलले पक्राउ गर्न अस्वीकार गर्यो। उता विशेष अदालतले देउबा विरूद्ध जारी गरेको पक्राउ पूर्जी प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतले रिट खारेज गरिदिएपछि देउबालाई ठूलो राहत मिलेको छ। यता गगन नेतृत्वको नयाँ कार्य समिति विरूद्ध पुनर्वलोकनका लागि इतर समूहले दिएको निवेदन सर्वोच्च अदालतले निस्सा दिएपछि सो समूह उत्साहित बनेको छ। चुनदेवीमा छुट्टै कार्यालय खड़ा गरेका उनीहरूले शुक्रबारदेखि नै 3 दिने राष्ट्रिय भेला बोलाएका छन्। पार्टीको 15 महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसभित्र देउबाको पुनरावलोकनले कुन मोड लिन्छ भन्ने कुरा यो 3 दिने भेलाले स्पष्ट पार्नेछ। जेएनजी आन्दोलनको क्रममा सरकारको नेतृत्व गरिरहनुभएका एमाले अध्यक्ष ओलीमाथि पनि सत्ता गुमेसँगै पार्टीभित्र नेतृत्व छाड्न चर्को दबाव परेको छ। निर्वाचनमा पार्टी इतिहासकै ठूलो धक्का बेहोर्नु परेपछि पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मागलाई व्यवस्था गर्दै उहाँले आफूलाई कुनै हालतमा पद नछाड्ने अडान लिँदै आउनु भएको छ। अहिलेसम्म ओलीले न त जेएनजी आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी लिनुभएको छ, न त चुनावी हार स्वीकार गर्दै पदबाट राजीनामा नै दिनुभएको छ। आफू 11 महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकाले कसैले माग्दैमा राजीनामा नदिने चेतावनी उहाँले दिँदै आउनु भएको छ। जेठमा बसेको सचिवालय बैठकले चुनावी हारको समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव दिन उपाध्यक्ष रामबहादुर थापाको समयजगत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले तयार पारेको 65 पृष्ठको प्रतिवेदनले स्पष्ट रूपमा पार्टीमा नयाँ पुस्ताको आकर्षण बढ़ाउन कार्यकर्ताको चरम निराशा र चिर्न नेतृत्व हस्तान्तरणको प्रक्रियामा जोड़ दिएपछि ओली थप अप्ठ्यारोमा पर्नु भएको छ। कार्यदलले 11 महाधिवेशनबाट निलम्बित गरिएको 70 वर्षीय उमेर हद र 2 कार्यकालको वैधानिक व्यवस्थालाई पुनर्स्थापित गर्न सुझाव समेत
दिएको छ। पार्टी पुनर्गठनका लागि आगामी असोजमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक प्रस्ताव गरिएको छ। उक्त बैठकलाई विधान महाधिवेशनको रूपमा रूपान्तरण गरी विधान संशोधन गर्न सुझाव समेत दिएको खबरमा उल्लेख रहेको छ। राष्ट्रिय राजनीतिमा नयाँ भन्दा पुरानै पार्टी र नेता सही हुन् भन्ने भाष्य पुनस्थापित हुने सम्भावना बढ़ेको छ। राज्यसभाका सभापति युवाहरूको बाहुल्यता रहेको बालेन नेतृत्वको सरकारप्रति बढ़दै गएको आक्रोशप्रति चिन्तित देखिएका छन्। उहाँले निर्वाचनमा अभूतपूर्व मत पाएको वर्तमान सरकारलाई असफल हुने छूट नभएको समेत बताएका छन्। बुधबार अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा चेतावनी दिँदै रविले भन्नुभएको थियो, हामीले गलत भाष्यलाई कामबाट छिर्न सकेनौं भने भविष्यमा नकारात्मक भाष्य बन्न धेरै बेर लाग्दैन, हेर्दा हेर्दै डिलमा पुगिन्छ। गत भदौ 23 पछि जे भयो त्यो आफैमा इतिहास भयो, त्यसैले जुन आँधी ल्यायो त्यही आँधीले बढ़ारेको मात्र हामीले देखेका छौं। जेएनजी विद्रोहको नपुग्दै एक वर्षमा पुनः सलबलाउँदै पुराना खेलाड़ी रातोपाटी.com खबर छापिएको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। एकैछिन छोटो विश्राम।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhannu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटीपानी, पोखरा। फोन 0615881598251990.
2: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97150-0031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, बीबीए, बीआईटीएम र बीएमटीएम, वार्षिक कार्यक्रम, बीबीएस, बीएससी माइक्रोबायोलोजी, बीएड र बीए, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
6: विस्तृत जानकारीको लागि
1: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की। फोन 061-581-822-77।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात् 3 सेमिस्टरमा वर्षमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558 577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टल आई व्यव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईव्यव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ।
11: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
10: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ।
11: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ। नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर। प्लास्टिक सर्जन डाक्टर पियुष गिरी। छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले। नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ। कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ। कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ। कन्सल्टेन्ट फिजिसियन डाक्टर
12: अनुमोल पौडेल।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163।
15: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
16: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
16: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 844 वेबसाइट www.lagrandi.edu.np।
17: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
18: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
17: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
15: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163।
19: हेलो
20: हजुर नमस्कार।
19: हेलो
20: नमस्कार काका सुन्नु भएन?
19: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
20: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
19: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
20: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
19: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
20: हुन्छ काका हुन्छ, कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
19: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
21: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061 433 342 433 640।
22: होम केयर सेवा होम केयर सेवा।
23: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
22: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
23: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
22: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
23: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
22: सुत्केरी नवजात शिशुको हेरचाह,
23: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
22: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
23: डाक्टर ल्याब सेवा,
22: औषधि डेलिभरी सेवा,
23: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061 411 777 मोबाइल 98560 99 2 77।
21: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563 33405 98563 33405।

मिठापछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। सरकारले कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्याङ्कनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। शुरूमा वैकल्पिक विधिबाट विद्यार्थीहरूको मूल्याङ्कन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिँदै आएका छन्। तर के कक्षामा धेरै विद्यार्थी भएकाले विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूले गरिरहेका छन्। गत चैत 13 गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा पाँचसम्म आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीहरूलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गर्ने उक्त कार्यसूचीको बुदा नम्बर 89 उल्लेख छ। सोही अनुसार विद्यार्थीको मूल्याङ्कन शुरू गरिएको विद्यालयहरूको भने विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूले गरिरहेका छन्। गत चैत 13 गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा

को छुट्टै अभिलेख व्यवस्थापन गर्नुपर्ने भएका कारण पनि यसमा संलग्न शिक्षकहरूलाई बोझ बढेको उहाँको भनाइ छ। तर यस अघि पनि कक्षा एकदेखि तीनसम्म निरन्तर मूल्याङ्कन प्रणाली मार्फत विद्यार्थीको मूल्याङ्कन गरिरहेको हुनाले नौलो काम नभएको पाठकले बताउनु भएको छ। शुरूमा नौलो बानी परेपछि सहज आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ।

सूचना तथा संचार मन्त्रालयले संचार र दूरसंचारको सन्दर्भमा चालू आर्थिक वर्ष 2083-84 रूपान्तरकारी वर्षको रूपमा अगाडि बढ़ाउने मार्गचित्रलाई कार्यान्वयनको दिशा प्रदान गरिरहेको छ। मन्त्रालयले नागरिकको जीवनसँग जोड़िएका मुद्दा सम्बोधन गर्नकै लागि शासकीय सुधारको सही मार्गचित्रको जगमा शासकीय सुधार, संस्थागत सुधार, सार्वजनिक सेवा प्रवाह सुधार, प्रशासनिक सरलीकरण, डिजिटल रूपान्तरणको नवीन अध्याय आरम्भ गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसेनाका अनुसार यस वर्षलाई सफल, सबल, सन्तुलन, जनमुखी र नागरिकप्रति उत्तरदायी र जवाबदेही सेवा प्रवाहको उद्देश्य कार्यान्वयन अघि बढ़ाउने गृह कार्य भइरहेको छ। उहाँले आमसंचार र दूरसंचार क्षेत्रलाई सोही दिशामा अगाडि बढ़ाउने राष्ट्रिय स्वार्थ र जनस्वार्थबाट निर्देशित हुनका लागि सम्पूर्ण सुधारका कार्य अगाडि बढ़ाइने बताउनु भएको छ। सूचना तथा संचार मन्त्रालयले नीति, कानून, कार्यविधि, मापदण्ड, निर्देशिका तथा आर्थिक सामाजिक पूर्वाधार, लगानी, रोजगारी सृजना, नवप्रवर्धन तथा विकास व्यवस्थापनको क्षेत्रमा सुधारको काम अगाडि बढ़ाएको बताइएको छ। यसैबीच मन्त्रालयको सुधार कार्ययोजना अनुसार हुलाक सेवा विभागले सञ्चालन गरिरहेको सरकारी कुरियर सेवालाई प्रभावकारी र आधुनिक बनाइने भएको छ। विभागले साउन 25 गते देशैभरका विभिन्न जिल्ला प्रशासन कार्यालयमा 244,619 स्थान राहदानी ढुवानी गरेको छ, जसमा 8,435 स्थान हुलाक मार्फत घर घरमा पुर्याइएको हो। यसैबीच सूचना तथा संचार मन्त्रालयले सूचना प्रविधि, साइबर सुरक्षा र आर्टिफिशियल इन्टेलिजेन्ट कृत्रिम बौद्धिकता सम्बन्धी विधेयकमा मसौदा तयार अगाडि बढ़ाएको छ। सेवा प्रवाहमा समयको बचत, प्रसारण इजाजत र चलचित्र जाँचपाँच जस्ता 3-7 दिन लाग्ने सेवालाई पुनर्संरचना गरी हाल 1-3 दिनभित्रै उपलब्ध गराउन थालिएको खबरमा उल्लेख छ। यसैबीच असार मसान्तसम्म 27,00,000 भन्दा बढ़ी सवारी चालक अनुमति पत्र छपाई गरिएको छ। यातायात व्यवस्था विभागसँगको सम्झौता अनुसार लक्ष्य अनुसार नै लाइसेन्स छापिएको खबरमा उल्लेख छ। सूचना तथा संचार मन्त्रालयले सामाजिक सञ्जाल मार्फत हुने वैदेशिक रोजगारीका अनाधिकृत विज्ञापन रोक्न विज्ञापन बोर्ड, दूरसंचार प्राधिकरण र वैदेशिक रोजगार विभागबीच समन्वय गरी नियमन आरम्भ गरेको छ। यो अवधिमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 6 स्थित लहन र ठुलीभेरी नगरपालिका 1 दुनै क्षेत्र र ताप्लेजुङको ओलाञ्चुङ गोला क्षेत्रमा 4G सेवा समेत सञ्चालनमा ल्याइएको खबरमा उल्लेख छ। संचार क्षेत्रमा रूपान्तरणकारी वर्ष आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ।

नेपाल आयल निगमले साबिकको भन्दा करिब 20% बढ़ी ग्यास आयात तथा बिक्री वितरण भइरहेको जनाएको छ। निगमले बिहिबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। अझै पनि बजारबाट सहज रूपमा ग्यास नपाइरहेको उपभोक्ताको गुनासोप्रति ध्यानाकर्षण भएको समेत जनाएको छ। निगमले असार 31 गतेदेखि बजारमा 14.2 किलोग्रामको भरि सिलिण्डर बिक्री वितरण भइरहेको बेहोरा सर्वविदितै रहेको समेत जानकारी गराएको छ। साबिकको भन्दा करिब 20% बढ़ी ग्यास आयात तथा बिक्री वितरण भइरहे तापनि सर्वसाधारण उपभोक्ताहरूले अझै पनि बजारबाट सहज रूपमा ग्यास नपाइरहेको गुनासोप्रति निगमको ध्यानकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ। निगमको द्रत प्रगति कार्य डेस्क बजारमा अनुगमन गर्दा कतिपय होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानहरूमा आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर मौजात राखिएको

पाइएको समेत जनाइएको छ। अनावश्यक मौजात नराख्न निगमले अनुरोध समेत गरेको छ। राखेको भए तत्काल सम्बन्धित डिपो मार्फत सर्वसाधारणलाई उपभोक्तालाई बिक्री गर्न समेत निगमले भनेको छ। सूचना विपरीत कहीँ कसैले ग्यास सिलिण्डर मौजात राखेको भेटिए प्रचलित कानून बमोजिम कड़ा कार्यवाही हुने बताइएको छ। नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट शुरू हुँदैछ। भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुनेछ। बिहान 11:30 बजे भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देवालले गर्ने प्रचार समिति संयोजक मीन विश्वकर्माले बताउनु भएको छ। भेला साउन 31 गतेसम्म चल्नेछ। भेला संयोजक पूर्व महामन्त्री डाक्टर शशांक कोइराला रहनु भएको छ। सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिकता विवाद पुनरावलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बन्दै आएको छ।

0: जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको गम्भीर असरबारे विश्वको ध्यानाकर्षण गराउन मुस्ताङमा राष्ट्रिय सम्मेलन हुने भएको छ। मुस्ताङको घरबजोङ गाउँपालिकाले आगामी 30 र 31 भदौमा सदरमुकाम जोमसोममा यस सम्बन्धी वृहत कार्यक्रम आयोजना गर्दैछ। सम्मेलनमा देशैभरका 753 स्थानीय तहका प्रमुख र उपप्रमुखलाई सहभागी गराउने तयारी गरिएको छ। विकसित मुलुकले गर्ने कार्बन उत्सर्जनका लागि हिमाली जिल्लाले भोग्नु परेको समस्यालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन यो कदम चालिएको हो। स्थानीय सरकार मार्फत प्रदेश संघीय सरकार र विश्व समुदायलाई दबाव दिने गाउँपालिकाको लक्ष्य छ। स्थानीय सरकारका प्रमुखहरूको उपस्थितिमा हुने यो भेलाले सरकारी नीति कार्यक्रम र बजेट जलवायु परिवर्तनलाई प्राथमिकता दिन सन्देश प्रवाह गर्नेछ। गाउँपालिका अध्यक्ष मोनसिंह लालचन्दले मुस्ताङमा जलवायु परिवर्तनका कारण बाढ़ी पहिरो कृषि र पशुपालनमा ठूलो क्षति पुगेको बताउनुभयो। देशैभरका सबैजसो स्थानीय तहको साझा धारणा बनाएर सामूहिक आवाज उठाउन सम्मेलन आयोजना गर्न लागि उहाँले जानकारी दिनुभएको छ। मुस्ताङमा जलवायु परिवर्तनको हिमालको प्राकृतिक सन्तुलन बिग्रदै गएको र हिमनदी पग्लिएर हिमतालहरू अस्थिर बनेको प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले बताउनु भएको छ। हिमताल फुट्ने र अचानक बाढ़ी आउने खतरा बढ़ेको समेत उहाँले जानकारी दिनुभयो। बस्नेतका अनुसार औसत भन्दा बढ़ी वर्षा हुँदा बाढ़ी पहिरोको जोखिम पनि बढ़ेको छ। खानेपानीको अभावका कारण कतिपय गाउँमा बसाई सराईको समेत समस्या देखिन थालेको उहाँले बताउनु भएको छ। सम्मेलन सम्पन्न गर्न 1,69,00,000 रूपियाँ लागत लाग्ने अनुमान गरिएको छ। गाउँपालिकाले आर्थिक वर्ष 83-84 वार्षिक निधिता कार्यक्रम मार्फत 40,00,000 रूपियाँ विनियोजन गरेको छ। जिल्लाका अन्य 4 स्थानीय तहले 12,00,000 रूपियाँ सहयोग गर्नेछन्। बाँकी रकम विभिन्न सरकारी तथा गैर सरकारी संस्थाको साझेदारीबाट संकलन गरिनेछ। गत वर्ष जेएनजी प्रदर्शनका कारण देशैभरका स्थानीय तहका कार्यालयहरूमा तोड़फोड़ र जनप्रतिनिधिको घरमा आगजनी भएपछि यो सम्मेलन स्थगित गरिएको थियो। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। पुनः छुट्टै
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-2929।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-1161, 578-1062।

0: ಡಿಸ್ಕೌಂಟ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಅಯ್ಯನಿ, ಮೇರೆ ದಾಂತ ದುಖೇರ ಹೈರಾನ್ ಭಯಕು, ತ್ಯಸೈಮಾ ಛೋರಾ ಛೋರಿಕೊ ಪನಿ ತ್ಯಸ್ತೈ ಛ, ಕಾ ಗಯೆರ ಉಪಚಾರ ಗರನಿ ಹೋಲಾ?
2: ಹೈನ, ಕಿನ ಚಿಂತಾ ಲಿಯೆಕೊ? ತ್ಯಸ್ತೈ ದಾಂತಕೊ ದುಖಾಯ ಭಯೆ, ಅನ್ಯ ಸಮಸ್ಯಾ ಭಯೆ ಪನಿ ಹರಿಚೋಕ್ ಪೋಖರಾಮಾ ರಹೆಕೊ ಚಿನೋ ಫಾರ್ಮೇಸಿ ತಥಾ ಸೈನಿಕ್ ಹೆಲ್ಥ್ ಆಂಡ್ ಡೆಂಟಲ್ ಕ್ಲಿನಿಕ್ಮಾ ಅನುಭವಿ ವಿಶೇಷಜ್ಞರುಬಾಟ ಆಧುನಿಕ ಉಪಕರಣ ಸಹಿತಕೊ ಉಪಚಾರ ಸೇವಾ ಉಪಲಬ್ಧ ರಹೆಕೊ ಛ ತ, ತೀ ಗಯೆರ ದೇಖೌನ.
1: ಎ ಹೋ ರ, ಅನಿ ತ್ಯಾ ಕೆ ಕೆ ಸೇವಾ ಉಪಲಬ್ಧ ರಹೆಛ ನಿ?
2: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 0165770007, 97623368।
5: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेटलिस्ट इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेकसाइड पोखरा। फोन 0164569689, 452715।
8: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
9: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
8: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
9: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
8: फोन नम्बर 0614510000,
9: 0614510002, मोबाइल नम्बर 9856084466।
8: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-27-29।
10: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
12: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम, सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा रोग,
4: छाला यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, EEG, PTA,
4: फिजियोथेरापी, यूरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बॉडी चेकअप, हेल्थ पैकेज,
4: मेट्रो सिटी हॉस्पिटल प्राली, पोखरा 8 सृजना चौक कास्की,
3: फोन 061-572-648, 572-849।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। नेपाल सरकार र लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिबीच सात बुधे सहमति भएको छ। अर्थ मन्त्रालयमा हिजो भएको निर्णायक वार्ता सफल भएसँगै लघुवित्त पीड़ितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाडौँ केन्द्रित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित भएको खबरमा उल्लेख छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्किनु भएको छ। हिजो दिउँसो काठमाडौँ आइपुग्नुभएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिदौड़ा लगायतले स्वागत गर्नुभएको थियो। बाक्लो संख्यामा विमानस्थल पुगेका नेता कार्यकर्ताले बाजा गाजासहित उहाँलाई स्वागत गरेका थिए। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै हिजो नेपाल आउनुभएको हो। बुढा नीलकण्ठमा रहेको घर नव युवा आन्दोलनको क्रममा आगजनी परेपछि देव परिवार घर भाड़ामा लिएर महाराजगंजमा बस्दै आउनुभएको छ। यसैबीच नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो 50 वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दावी समेत गर्नुभएको छ।

0: नेपाली कांग्रेसले भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन गर्ने भएको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले पार्टी केन्द्रीय कार्यालय परिसरमा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बताउनुभयो। सम्मेलनमा स्टार्टअप तथा साना मझौला उद्यममा संलग्न महिला उद्यमीहरूको सहभागिता रहने उहाँले बताउनुभयो। महिला उद्यमीहरूलाई एउटै साझा मंचमा ल्याएर अनुभव आदान प्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा प्रेरणादायी वातावरण निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागि प्रतिष्ठानले जनाएको छ। बीपी स्मृति दिवसको अवसरमा गत साउन 6 गते आयोजना गरिएको ग्रीन रन प्रतियोगिता अन्तर्गत महिला दौड़ भदौ 6 गते पुनः सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ। प्राविधिक कारणले उक्त दिन महिला दौड़को विजेता घोषणा गर्न नसकिएकोले पुनः दौड़ आयोजना गर्न लागि खबरमा उल्लेख छ। ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गर्न आदेश दिएको छ। 7 वर्ष पहिले 2076 सालमा वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटमा बिहिबार प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले विपक्षीहरूसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक। यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।

भारतले चार वर्ष पहिले आफ्नो सेनामा लागू गरेको अग्निपथ योजना कतिपयले बिर्सन थालिसकेका थिए, तर बुधबार पोखरामा देखिएको एउटा दृश्यले अग्निपथलाई पुनः चर्चामा ल्याएको छ। भारतीय भूतपूर्व सैनिक ब्रिगेड नेपाल नामक संगठनले अग्निपथलाई स्वीकार गरेर नेपाली युवाहरूलाई भारतीय सेनामा भर्ती हुन पठाउनुपर्ने माग राखेर पोखरामा र्याली निकालेका थिए। यो संस्था कास्कीका अध्यक्ष कृष्ण बहादुर खत्रीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, हामी सरकारलाई पुनः अनुरोध गर्दैछौ, तुरन्त अग्निपथ पोलिसी अन्तर्गत नेपाली युवालाई भारतीय सेनामा भर्ती हुने प्रक्रिया शुरू गरियोस्। नेपाली युवाहरू भारतीय सेनामा भर्ती हुन नपाउँदा रोजगारीबाट वञ्चित भएको, पुर्खाले आर्जेको बहादुरीको इतिहास मेटिने अवस्था बनेको, चार वर्षमा 45 लाख रूपियाँ पाइने रोजगारी खोज्दै 50 डिग्रीको घाममा जान नपर्ने, नेपालीले भविष्यमा भारतीय सेनामा अवसर नपाउने र पेन्सनहरूले पनि पाउने अनुदान घट्न सक्ने भारतीय भूतपूर्व गोर्खा सैनिक ब्रिगेड नेपालको जिकिर रहेको छ। अग्निपथ भारत सरकारले सेनाको तलब पेन्सन लगायतमा हुने खर्च कटौती गर्न भन्दै 2022 जूनमा ल्याएको योजना हो। त्यस अनुसार भारतीय भर्ती भएका मध्ये सैनिक अग्रविदले 75% चार वर्षपछि अनिवार्य अवकाश लिनुपर्छ। 6 महिना तालिम अवधिलाई गणना गर्ने हो भने भर्ती भएका हरेक चार मध्ये 3 जनाले 3.5 वर्ष सेनामा काम गर्न पाउँछन्। अवकाश भएकाले एकमुष्ट 10 लाख रूपियाँ भारतीय पाउँछन्, तर पेन्सन लगायतका केही सुविधा पाउँदैनन्। भारतीय सेनामा प्रवेश गर्ने उमेर 17.5 वर्षदेखि 21 वर्षसम्म हो। भारतले आफ्नो देशको सेनाको विषयमा गरेको निर्णयको बाछिट्टा नेपालसम्म आइपुग्यो। भारतले यस्तो योजना लागू गरेपछि 2079 भदौमा बुटवल्ड धरानका लागि तय भएको भारतीय सैनिक भर्ती प्रक्रिया रोकिएको थियो। भारतको चाहना बिनै नेपालमा पहिलोपटक गोर्खा भर्ती रोकिएको थियो। जानकारहरूका अनुसार 30,000-40,000 नेपालीहरू भारतीय सेनामा कार्यरत छन्। भारतीय सेनामा रहेका नेपालीहरूले पेन्सन र तलबबाट वर्षेनी करिब 60 अर्ब रूपियाँ भित्र्याउँछन्, तर यसका लागि नेपालीले ठूलो मूल्य चुकाउनु परेको छ। नेपाली युवाहरूले कम्तीमा 200 वर्षदेखि भारतीय सेनामा रगत बगाउँदै आएका थिए। गोर्खा भर्तीले औपचारिक मान्यता पाएको भने नेपाल भारत र बेलायत बीच 9 नोभेम्बर 1947 भएको त्रिपक्षीय सन्धिबाट हो। भारत वा बेलायतले नेपालीलाई जागिर दिनभन्दा पनि आफ्नो सैन्य आवश्यकताले भर्तीमा लिएको बुझ्न गाह्रो छैन। इतिहासकार प्रमोद शमशेर जबराले 1893 वीर शमशेरसँग भाई सारा लर्ड ल्यान्ड साउन्डले नेपालीहरूलाई भर्तीमा पठाउन आग्रह गरेको उल्लेख समेत गर्नुभएको छ। भारतीय सेनामा नेपाली भर्ती, भूतपूर्व गोर्खाले सम्झाए अग्निपथ, अनलाइन खबर .com मा खबर रहेको छ।

म्याग्दीको बेनी नगरपालिका नौकी एक महिलाले विदेशबाट आकर्षक उपहार तथा डलर उपहारको प्रलोभनमा 7,48,000 रूपियाँ गुमाउन पुगेकी छन्। विदेशबाट सामान पठाएपछि भन्सार शुल्क भन्दै पटक पटक गरी पैसा पठाए पनि अहिलेसम्म फिर्ता भएको छैन। मालिका गाउँपालिका 4 महबेरकी महिलाले फेसबुकबाट भएको कुराकानीको आधारमा आकर्षक लटरी अर्थात चिट्ठा परेको म्यासेज आएपछि 6,66,000 रूपियाँ पठाएकी थिइन्। अपरिचित व्यक्तिले कल्पनै नगरेको कुरा सुनाउँदा सापटी समेत खोजेर सुटुक्क पैसा पठाइन्। पटक पटक फोन गर्ने व्यक्ति 81 सम्पर्क विहीन भएपछि आफू ठगिएको भन्दै उनले प्रहरीकोमा निवेदन दिएकी छन्। बेनी नगरपालिका 3 एक युवा फेसबुकबाट आकर्षक उपहार पठाए बापत केही रकम नेपाल सरकारलाई कर तिर्ने भन्दै पटक पटक गरी 4,72,000 रूपियाँमा ठगिएका थिए। तर उनले उपहार पाउनु त परै जाओस्, आफूले पठाएको पैसा समेत डुबेपछि प्रहरीलाई गुहार्न पुगेका छनृ।

पोखरामा आयोजित कोरा 2026 सहभागी साइकल यात्रीले दृष्टिविहीन बालबालिकाको सहयोगका लागि संकलन गरेको 42,500 रूपियाँ हस्तान्तरण गरेका छन्। पोखरा स्थित कुणर आधारभूत विद्यालयको दृष्टिविहीन छात्रावासमा मंगलबार आयोजित एक कार्यक्रमका बीच सो रकम प्रदान गरिएको हो। साइकल यात्रीको तर्फबाट संस्थाका अध्यक्ष विजय लामाले विद्यालयका प्रधानाध्यापकलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो। साइकल यात्रा जस्तो स्वच्छ मनोरञ्जनलाई सामाजिक उत्तरदायित्व अन्तर्गत जोड्दै उनीहरूले यो परोपकारी कार्य गरेका हुन्। यो सहयोगले दृष्टिविहीन बालबालिकाको पठन पाठन र दैनिक जीवनयापनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। समाजमा सकारात्मक परिवर्तनका लागि स्थानीय संघ संस्था तथा युवाको यस्तो सहभागिता प्रशंसनीय रहेको कार्यक्रममा सहभागीले बताएका छन्। यो रकम विशेष गरी दृष्टिविहीन तथा दृष्टि अपाङ्गता भएका विद्यार्थीका लागि प्रविधिमा आधारित शैक्षिक सुधारमा खर्च गर्न सुझाव समेत दिइएको छ।

नेपाल विद्युत प्राधिकरणको 41औं वार्षिक उत्सवको अवसरमा बिहिबार रक्तदान कार्यक्रम गरिएको छ। नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय पोखरा र गण्डकी प्रदेशमा रहेका प्राधिकरणका कार्यालयले आयोजना गरिएको कार्यक्रममा 103 पिण्ट रगत संकलन भएको छ। प्राधिकरणका प्रादेशिक कार्यालयका प्रमुख विक्रम कुमार अमात्य स्वयंले रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभयो। उहाँले प्राधिकरणले आम उपभोक्तालाई समय सापेक्ष र गुणस्तरीय सेवा प्रदान गरेको बताउनु भएको छ। पोखरा महानगरपालिका 29 भण्डाडीकमा रहेको जनप्रकाश माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा ईश्वरी सापकोटा चयन हुनुभएको छ। बुधबार बसेको समितिको बैठकले उहाँलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको खबरमा उल्लेख रहेको छ।

अन्तर्राष्ट्रिय युवा दिवस 2026 को अवसरमा पोखरामा महिलाहरूको प्रोफेशनल ग्रुमिङ वर्कसप भएको छ। पोखरा लेडी जेसिसको आयोजनामा भएको दुई दिने कार्यशाला बिहिबार सकिएको हो। पोखरा महानगरपालिका नम्बर 4, 5, 17 र ब्युटी पार्लर एसोसिएशन गण्डकी प्रदेशले सहकार्य गरेका थिए। तालिममा सहभागीहरूलाई शिष्टाचार, शारीरिक हावभाव र सही पोशाक छनौट गर्ने तरिका सिकाइएको थियो। त्यसै गरी गहनाको प्रयोग र सुहाउँदो मेकअप मार्फत महिलाहरूको आन्तरिक क्षमता र आत्मविश्वास बढ़ाउने विषयमा प्रशिक्षण र शोभा केसीले प्रशिक्षण दिनुभएको थियो। पोखराको विन्ध्यवासिनी मन्दिरस्थित सभाहलमा एक दिवसीय योग ध्यान चक्र साधना र कुण्डलिनी जागरण शिविर भएको छ। साधना शिविर आयोजक समितिका संयोजक महेश पराजुलीको अध्यक्षतामा भएको उक्त शिविरमा कास्की जिल्लाका 120 जना भन्दा बढ़ी साधकहरूको सहभागिता रहेको थियो। गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन प्रदेश प्रमुख दिलीराज भट्ट समक्ष पेश गर्नुभएको छ। पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा उहाँले संवैधानिक व्यवस्था अनुसार कार्यालयले वर्षभरि सम्पादन गरेका कामको फेहरिस्त बुझाउनु भएको हो। माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा 11 र 12 का विद्यार्थीबीच नेपाली निबन्ध लेखन प्रतियोगिता भएको छ। सामाजिक सञ्जालले मानव जीवनमा पारेको प्रभावको विषयमा भएको प्रतिस्पर्धामा विद्यार्थीहरूले आफ्नो उत्कृष्ट प्रतिभा र सृजनशीलता प्रस्तुत समेत गरेका थिए। बुधबार भएको प्रतियोगितामा कक्षा 11 र 11 का निशान्त लिजा प्रथम, त्यस्तै कक्षा 12 की कञ्चन पूर्जा द्वितीय र कक्षा 11 की अनिना गौचन र खुशी कुमारी सराफ तृतीय भएको विद्यालयका प्रिन्सिपल सैन्दराज श्रेष्ठले जानकारी दिनुभएको छ। सोही अवसर पारेर विद्यालयमा विभिन्न क्लबहरू समेत गठन गरिएको छ। जस अन्तर्गत सोसल सर्वे क्लबको अध्यक्षमा जेनिफा गुरूङ, म्युजिक एण्ड आर्ट्समा लिटरेचरमा साजन तामाङ र गेम एण्ड स्पोर्ट्स क्लबको अध्यक्षमा पंकज श्रेष्ठ चयन हुनुभएको विद्यालयले जनाएको छ। गण्डकी प्रदेशकै पहिलो निजी क्षेत्रबाट सञ्चालित विद्यालयको रूपमा रहेको माउन्ट अन्नपूर्णले विगत 17 वर्षदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको छ। विद्यालयमा हाल म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, माउन्टेनियरिङ र कम्प्युटर साइन्सको विषयमा कक्षा 12 सम्म अध्यापन भइरहेको छ। स्याङ्जाको वालिङ स्थित डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत अमर बहादुर पराजुलीका अनुसार जिल्लाका विभिन्न 34 वटा सामुदायिक वनभित्र 34 वटा रिचार्ज पोखरी निर्माण गरिएका छन्। सुक्दै गएको पानीका मुहान जगाउन वन्यजन्तुलाई वनमै पानीको व्यवस्था गर्न यी पोखरीहरू बनाइएको हो। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2078-79 यो अभियान शुरू गरेको थियो। पछिल्ला 5 आर्थिक वर्षमा जिल्लाका सामुदायिक वनमा पोखरी निर्माण अभियानलाई अघि बढ़ाइएको डिभिजन वन कार्यालयका वन अधिकृत पराजुलीले जानकारी दिनुभएको छ।

तालबाराही माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्दराज पहाड़ी सम्मानित हुनुभएको छ। विद्यालयमा हालै आयोजित कार्यक्रमको बीच उहाँलाई दोसल्ला उडाउँदै सम्मान पत्रले सम्मान गरिएको हो। विद्यालयको शैक्षिक गुणस्तर सुधार, बाल मैत्री शिक्षाको प्रवर्धन तथा विद्यालय विकासमा निरन्तर योगदानसँगै शिशु कक्षादेखि तीन कक्षासम्म अध्यापन गर्ने शिक्षकका लागि ईसीए केयर एण्ड एजुकेशन तालिमको व्यवस्थापनमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको खबरमा उल्लेख छ।

0: अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदरभन्दा उत्तरतर्फ नेपाल नजिक रहेको छ, जसको प्रभावले मध्य प्रदेश लगायत कोशी बागमती गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। गैराती देशका धेरै ठाउँमा पानी परेको छ र देशका धेरै ठाउँका राजमार्गहरू ठाउँ ठाउँमा अवरूद्ध भएको खबर प्राप्त भएको छ। अन्नपूर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध ट्रुथ सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एएफपीका अनुसार हिजो संघीय अदालतमा फ्रीडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेको खबरमा उल्लेख छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति 5 पटक तोकिएको थियो। युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा हिजो बसेको राष्ट्रिय खेलकुद परिषद बैठकको 125 बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंगिर 16 29 आयोजना गर्ने निर्णय गरेको खबरमा उल्लेख रहेको छ। खेल खबर सँगै बिहान 6 प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जाँदै जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। गए राती केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अप्नाउन आग्रह, ठाउँ ठाउँका राजमार्गहरू अवरूद्ध, रोल्पा पहिरोमा परि 10 ज्यान गएको पुष्टि, 3 अझै बेपत्ता, पोखरा बस पार्क व्यवस्थापन प्रक्रिया जारी, 116 अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक, सरकार र लघुवित्त पीड़ितबीच 7 सहमति, काठमाडौँ केन्द्रित आन्दोलन स्थगित, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 स्वदेश फिर्ता, आफू विरूद्ध भइरहेको षड्यन्त्र र कानूनी उल्झनबाट विचलित नहुने उल्लेख, कांग्रेसले भदौ 11 महिला उद्यमशीलता सम्मेलन गर्ने, स्टार्टअप तथा साना तथा मझौला उद्योगमा संलग्न महिला उद्यमीहरूको सहभागिता रहने, अन्तर्राष्ट्रिय खबरतर्फ ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर, र खेल खबरमा फेरि सर्यो 10 राष्ट्रिय खेलकुदको मिति, अब मंगिर 16 29 आयोजना हुने। प्रविधिबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट्स साँझ 6 सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिन बिदा माग्छु। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: Kitchen appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu samanharu ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Better ko bani lagisakeko cha. Better appliances, Better ko bani lagcha.
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर. के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोस हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ. स्वास्थ्य लाभ लिनुहोला. बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा. सम्पर्क नम्बर 061-581-871. मोबाइल नम्बर 98434-32-29.
3: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ. यो सँगै बीवाईडी 3S फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ. प्लीज डु विजिट अस एट बुद्धचोक 10 पोखरा.
4: च्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो. तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्. हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्. त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ. पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत. विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्. रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क. किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ. फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र.
5: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल. फोन 98560-10-31, 97150-10-31. पोखरा न्यू रोड, BND भवन, सानीमा बैंक रहेको भवन.
6: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम.
7: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारै गर्न किन नि खनी तोला
8: खनै बिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दोकान महेन्द्र पुलारी तोला.
7: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तु बिस्यानरी बेल्ले छ्याबा पोपिम ओछे.
8: हजुर किमे झोको लाई नि छाब छाबा छाबा मारे डिजाइन गहना चैदी मिसा वा चुवल तु बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
7: जग मात्र आनी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखराई महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
8: समुताई रवा ता क्रिवा जाल जाति क्रिवा छतैरा नत खैमा बिलन चन्ने यामो
7: तोय मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा. सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
8: छतैरा तान निभिम्द
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट.
10: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
5: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा.
10: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु.
5: शशिधर अनि तिमी नि?
11: म त बीबीए फाइनान्स पढ्ने भनेको कहाँ पढ्ने होला?
12: त्यो पनि एनटी एजेन्सीमा छ नि।
10: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
12: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
13: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802-85-1717, 9802-85-1717।
10: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि लागण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
10: होम केयर सेवा, होम केयर सेवा,
12: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
10: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
12: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
12: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
12: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-277।
14: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
15: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
15: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
15: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखोपचार सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
12: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
16: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
12: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
16: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-2729।
17: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
18: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
17: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
18: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
17: फोन नम्बर 0614510000,
18: 0614510002, मोबाइल नम्बर 9856084666।
17: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
12: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-99-190।
19: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560-33405, 98560-33405।
20: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
21: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
22: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
23: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
24: जीवन बीमा
21: भविष्यका लागि पनि सोच्ने कि?
22: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई

0: IME Life Insurance Company Limited, Bhavishya Sunishchit Kardai, Insuring Future.
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 061586536, मोबाइल 9857600536।

0: फोन पॉइंट संग सधै रिवार्डेड।
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्द संगीत। आज बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। आज हामी पोखराको खेलकुद त्यसै गरी पोखराको पठन र पठन खेलकुदलाई जोड्न चाहन्छौ। विभिन्न संघ संस्थाहरूले आफूलाई खेलकुदमा समाहित गरिरहेका छन् र निरन्तर आफ्ना सेड्युल अनुसारका कार्यक्रमहरू गरिरहेका छन्। बर्खाको समय छ, झरी परिरहेको छ। हिजो बेसरी झरी पर्यो, 2 बजेदेखि निरन्तर परिरहेको झरी रातिबाट अलि कम कम भएको छ। विभिन्न ठाउँमा सतर्कता अपनाउनुहोला, आफू पनि र अरूलाई पनि सतर्क रहन सुझाउनुहोला। विभिन्न ठाउँमा पहिरो जान सक्ने, भेलबाड़ीहरू जान सक्ने स्थिति हुन सक्छ। आज मैले पोखराको एउटा पोखरामा मात्रै नभइकन दोस्रो अन्तर्राष्ट्रमा पनि परिचित भएको प्रतिष्ठित संस्था सहारा क्लब र यसले गर्न लागेको समर हाइकिङको महत्वको बारेमा म कुराकानी गर्दछु। मसँग स्टुडियोमा सहारा क्लबका पूर्व अध्यक्ष वीरभद्र आचार्यजी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। नमस्कार, यहाँलाई स्वागत छ। आराम हुनुहुन्छ? के छ यो शनिबारको समर हाइकिङको हालचाल?
2: अब यो हिजोसम्मको चाहिँ परिस्थिति आउँदा मैले समय जग हाम्रो वरिष्ठ बाजे पूर्णमा गुरुङज्यूले दिनुभएको चाहिँ जुन चाहिँ जानकारी अनुसार चाहिँ तयारी करिब करिब अन्तिममा पुगिसकेको छ। अब यसमा चाहिँ भोलि हामीले चाहिँ बिहान 7 बजे पोखरा महेन्द्रपुरमा जुन फल्चा अन्तर्राष्ट्रिय झण्डा पार्कबाट चाहिँ हामीले चाहिँ सुरु गर्दैछौँ र यसमा जोडिन चाहनुहुने महानुभव व्यक्तिज्यूहरूलाई म आज यसै रेडियो अन्नपूर्ण मार्फत पनि यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु। यहाँहरू आउनुहोला, जोडिनुहोला। एउटा हाइकिङ एउटा स्वास्थ्यको लागि त आफ्नो छँदै छ र यसमा अर्को चाहिँ हिडन के छ भने हाइकिङ मात्रै होइन कि हाइकिङबाट चाहिँ जुन सहारा क्लब पोखराले सञ्चालन गरेको सूर्यवादी स्मृति सहारा फुटबल एकाडेमी जुन दोबिलामा छ, जहाँ चाहिँ 16 जिल्लाका 30 बालकहरू आश्रित छन्, ती बच्चाहरूको चाहिँ लालन पालनमा सहयोग हुने हेतुले एउटा हाइकिङबाट पनि समाजसेवा गराउन सकिन्छ, गर्न सकिन्छ भन्ने एउटा कल्चर डेभलप गर्नको लागि पनि हामीले प्रयास गरेका छौँ। यद्यपि यो हाइकिङ हामीले चाहिँ पहिला क्लबमै इन्टरनल सदस्य साथीहरूबाट चाहिँ हामीले गरेको अवस्था थियो। कहिले निर्मल पोखरी पुग्थ्यौँ, कहिले मट्टीखान पुग्थ्यौँ, गएको 82 हामी चाहिँ काशीकोट पनि पुग्यौँ। त्यहाँ जान बेलामा हाम्रो चाहिँ वडा नम्बर 9 मैले वडाध्यक्ष दिपेन्द्र मसानीज्यूले के चाहिँ भन्नुभयो भने यसरी यो गरिराख्नु भएको छ, अलिकति यसलाई चाहिँ व्यवस्थितताले गरौँ र वडाले नै सपोर्ट गर्छ, म चाहिँ यसमा चाहिँ हामी टिम चाहिँ तयार छौँ, तपाईँहरूले चाहिँ अलिकति यसलाई अलिक वृहत बनाएर लैजानु सुनाउँछु भनेर सुझाव दिनुभएको थियो। तद अनुरूप अहिले साथीहरूले चाहिँ जुन कार्यक्रम गर्नुभएको छ त्यो हाइकिङ प्रोग्राम, यसमा वडा नम्बर 9 विशेष रूपमा आर्थिक सहयोग नै प्रदान गरेर उहाँले चाहिँ अगाडि बढाइदिनु भएको छ। यसर्थ म वडा नम्बर 9 का वडाध्यक्ष देवेन्द्र मसारी लगायत उहाँको टिमलाई पनि हार्दिक आभार एकदम धन्यवाद व्यक्त गर्न चाहन्छु।
1: अब बाहिरतिर यो हाइकिङलाई अब वाकिङलाई ट्रेकिङलाई स्पोर्ट्ससँग जोडिरहेको, स्पोर्ट्ससँगै फेरि पर्यटनसँग जोडिएको, पर्यटनलाई फेरि कल्चरसँग संस्कृतिसँग जोडिरहेको पाइन्छ। हामीले नेपालमा अथवा पोखरामा यसरी सुरु गर्दाखेरि पनि यसले अब केही हुन्छ कि भन्ने आशा जगाउँछ, अर्को हाम्रो आन्तरिक पर्यटनलाई पनि यसले सघाउ पुर्याउँछ।
2: यो पक्कै पनि हामीलाई सम्झना भए अनुसार जो भनौँ न, हामी मर्निङ वाक गर्ने हिँड्ने कल्चर त अब थियो नै, तथापि यसलाई एउटा व्यवस्थित तरिकाले यो हाइकिङको अलिकति मलाई नलेज भए अनुसार हाम्रो संस्थाकै सल्लाहकार हुनुहुन्छ र अग्रज पर्यटन व्यवसाय र खेलकुद एउटा चाहिँ अन्तर्राष्ट्रिय खेलाडी पनि हुनुहुन्छ गणेश बहादुर भट्टराई, उहाँले नै एउटा चाहिँ एउटा त्यो कल्चर डेभलप गरेको मलाई चाहिँ सम्झना छ र उहाँले चाहिँ निकै राम्रो चाहिँ तरिकाले चाहिँ उहाँले चाहिँ गर्नुभएको थियो र सम्भवतः हामीले त्यो सिकेको नि त्यस्तै कुराले र अहिले चाहिँ अहिले त पोखरामा मैले एउटा चाहिँ यो अहिलेको हाइकिङले गर्दाखेरि एउटा नयाँ कुरा थाहा भयो, जुन कृष्ण राणा भाटज्यूकै संयोजकमा यो हाइकर ग्रुप्स भनेर चाहिँ दर्तै भएर चाहिँ अगाडि आइरहेको छ,
1: बेला बेलामा घुम्न गइरहनु
2: एकदमै उहाँहरू चाहिँ हरेक महिनाको चाहिँ अन्तिम शनिबार चाहिँ उहाँको सेड्युल चाहिँ रहेछ, कति राम्रो सिस्टम भनेर डेभलप भइसकेको रहेछ। यसले पक्कै पनि पोखरामा आन्तरिक पर्यटनलाई पर्यटनलाई यो चाहिँ जुन हाइकर्स ग्रुपले उहाँले जुन गर्नुभएको छ यो कल्चरलाई चाहिँ फलो गर्दाखेरि पोखरामा जाउँ त अन्तिम शनिबार चाहिँ हाइकिङ हुन्छ त्यसमा चाहिँ हामी सहभागी हो भन्ने चाहिँ हुन पाइन्छ भन्ने कुरा चाहिँ त्यसले मेसेज गएको छ र हामीले जुन सुरुवात गर्दैछौँ हामीले हाइकिङ मात्रै होइन हाइकिङबाट समाजसेवा पनि गर्न सकिन्छ भन्ने कुरा र एउटा चाहिँ सामाजिक चाहिँ कार्यमा सहभागी हुन पाइन्छ भन्दाखेरि वर्षमा एकचोटि चाहिँ साराको पोखराले अब चाहिँ यो कार्यक्रममा निरन्तरता दिनुपर्छ यसमा हामी चाहिँ एकदमै गहिरो तरिकाले हामी सोचेर अझ व्यवस्थित तरिकाले चाहिँ आउँदा वर्षमा फेरि यो हाइकिङलाई चाहिँ कन्टिन्यू नै गर्ने हिसाबमै हामी चाहिँ लागिरहेको छौँ।
1: कम्तीमा पनि हामी यहाँबाट जहाँ पुग्छौँ त्यहाँ एउटा विचार निर्माण गर्न सकिन्छ हामीले
2: हजुर
1: अब केही कुराहरू त्यहाँ डेलिभर गर्न सकिन्छ
2: हजुर
1: हामीले गएर जहाँ पुग्छौँ त्यहाँ डेस्टिनेसनमा गएर स्पोर्ट्सका कुरा गऱ्यौँ भने त्यहाँ जम्मा हुनेहरूले ए खेल भने आइयो रहेछ
2: हजुर
1: यो कल्चर भने आइयो रहेछ पर्यटन भने आइयो रहेछ भन्ने कुराहरू पनि बुझ्नुहुन्छ आदान प्रदान पनि हुने भयो
2: हजुर
1: होइन एक प्रकारको त्यो समीपताको विकास पनि यसले गराउँछ
2: हजुर एकदमै अब यसमा चाहिँ एक आपसमा मित्रभाव सद्भाव कायम राख्दै जुन आत्मीयता आदान प्रदान र हजुरले भने जस्तै गरेर एउटा नयाँ नयाँ क्रिएटिभ कुराहरू चाहिँ किनभने जब हामी जोडिन्छौँ र सत्कार्यको लागि हामी अगाडि बढ्छौँ भने त्यहाँ चाहिँ केही न केही अरू क्रिएटिभ कुराहरू पनि सोध्दै जन्मिन्छ
1: क्लबले एउटा यसलाई फेरि अहिले हाइकिङलाई वा यस्ता कार्यक्रमलाई च्यारिटीको रूपमा पनि डेभलप गर्न खोजे जस्तो देखिन्छ बाहिर त छ हामी कहाँ त्यति धेरै प्रचलनमा छैन
2: हजुर अब यसो छ अब यो हजुरले कुरा उठाउँदाखेरि हामीलाई सारा क्लब पोखराले विगत धेरै वर्षदेखि हामीले चाहिँ एउटा चाहिँ भिन्न किसिमको एउटा फुटबल एकाडेमी सञ्चालन गरेका छौँ जसको नितान्त स्रोत भनेको आहारा पोखरा गोल्ड क्लबबाट बचत हुन आएको रकमबाट नै सञ्चालन हुन्थ्यो अब विगत केही वर्षदेखि तपाईँको हामीलाई चाहिँ भनौँ न फुटबलमा पनि भन्ने जस्तो किसिमको चाहिँ चामिङ घट्दै गइरहेको छ आमदानीको स्रोतहरू घटिरहेका छन् र कहिले तपाईँको घाटैमा गएको अवस्था पनि छ अब त्यो परिवेशमा हामीले चाहिँ एकाडेमीलाई गाह्रो हुन्छ भन्ने हिसाबमा हामीले चाहिँ म आज स्मरण गर्न चाहन्छु स्वर्गीय सूर्यबार केसी दाई भित्र जानुभयो उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु अब उहाँको परिवारबाट एकाडेमीलाई हामीले स्पोन्सरसिपमा हामी बाहिर जाँदैछौँ अब स्पोन्सरसिप चलाउने एकाडेमी चलाउन सकिन भन्दाखेरि हामीले आहारा मात्रै गोल्ड कपलाई मात्रै होइन एकाडेमीलाई सहयोग गर्छौँ भनेको हिसाबले उहाँले वार्षिक 15 लाख रुपियाँ जुन केसी परिवार प्रकाश केसी किरण केसी रोशन केसी र आदरणीय भाउजू प्रेम कुमारी केसीज्यूबाट सहर्ष रूपमा उहाँले वार्षिक रूपमा दिनुहुन्छ तथापि अहिले चाहिँ 40 देखि अराउन्ड 50 लाख भित्रमा वार्षिक रूपमा खर्च चाहिँ आइरहेको छ एकाडेमीमा मात्र दाल भात मात्रै खुवाएर राख्ने कुरा हुँदैन त्यहाँ चाहिँ खेलाडी भइसक्यो त्यो अनुसारको डाइट त्यो अनुसारको किट्सहरू त्यहाँको कर्मचारीको खर्चहरू यद्यपि हामी सबै भोलिन्टियर्स हो तर चाहिँ केही सीमित कर्मचारी एकदम सामान्य नोमिनल चाहिँ भनौँ न स्यालेरीमा काम गर्न चाहिएछ त्यो हिसाबले हामीले चाहिँ एकाडेमीको लागि एउटा हिसाबले अहिले म कुरामा कुरा आउँदाखेरि हाम्रो केन्द्रीय कार्यालय पोखरा बसवारमै सहारा मार्गमा अवस्थित थियो अहिले पोखरा बसवार बन्ने अभियानमा महाअभियानमा त्यो ठाउँ छोड्नुपर्छ भन्ने कुरा आदरणीय मेयर साहबले जुन भनिसकेपछि हामीले त्यो ठाउँ छोड्नुपर्ने अवस्था आयो पोखरा बसवार बन्छ भने पोखरा बसवारकै मुद्दा बसवारबाट जन्मेको संस्था भएको हुनाले हामीले त्यो ठाउँमा सेक्रिफाइस गर्नुपर्छ भन्ने हिसाबले सहर्ष हामीले त्यसलाई स्वीकार गर्यौं तथापि त्यहाँनिर चाहिँ हाम्रो सहारा क्लब मात्रै होइन त्यहाँ धेरै संस्था थियौं र पछि पोखरा हङकङ बजार त्यहाँ गएर व्यवस्थित भएर बसिसकेपछि त्यो ठाउँमा व्यवसाय हिसाबमा भनौँ पनि सञ्चालनमा आइरहेको अवस्थामा हामीले चाहिँ सबै संस्थाहरूले पनि त्यहाँ व्यवसाय कवलहरू चाहिँ बनाएर चाहिँ उहाँले दिइरहेको अवस्थामा हामीले अन्तिममा केही साथीहरूले तपाईँहरू कवल बनाइदिनु न हामीले चाहिँ क्लबलाई आर्थिक सहयोग गर्छौँ तपाईँले टुरो बच्चा पाल्नु भएको छ हामीले त्यसमा केही न केही सहयोग गर्छौँ भनेर भनिसक्दाखेरि हामीले केही सल्टर कवलहरू बनाएका थियौँ र उहाँले जति बस्ने त्यो व्यवसाय साथीहरूले हामीलाई चाहिँ त्यो एकाडेमी चलाउनुको लागि आर्थिक सहयोग गर्नुहुन्थ्यो राम्रै सहयोग भनौँ न त्यहाँबाट चाहिँ हामीलाई प्राप्त भइरहेको थियो र हामीलाई एकाडेमी अहिले पछिल्लो पिरियडमा आहारा र पोखरा गोल्डको घाटैमा जाँदा पनि हामीलाई चाहिँ त्यसले गर्दा ब्याकअपको रूपमा चाहिँ एकाडेमी सञ्चालन भइरहेको थियो पछि यो यही भत्काउने कुरामा आदरणीय मेयर साहबसँग पोखरा उपत्यका नगरपालिका समितिको बैठकमा म पनि सहभागी भएको थिएँ र यस्तो कुरा मैले उहाँलाई उठान गरेको थिएँ। हेर्नुहोस् मेयर साहब, पोखरा बसवार बन्ने शर्तमा हामी त छोड्दैछौ, तर एउटा हेक्का के हो उहाँले के भन्नु भने आखरा र पोखरा गोल्डकपमा चाहिँ संरक्षक त हामीले चाहिँ लिएका छौँ, त्यो गोल्डकपलाई कसरी चाहिँ अझै थप हामीले चाहिँ आर्थिक सहयोग गर्न सक्छौँ हामी चाहिँ हेर्छौँ त्यसलाई भन्नुभएको थियो। मैले मेयर साहबले भने त्यो गोल्डकपमा तपाईँहरूले जति हेर्नु छ ठिक छ, हेर्नुहोस् एउटा खेलकुद पर्यटन सहरमा चाहिँ गोल्डकप चलाएको छ, संरक्षक त भएको हिसाबले गर्ने कुरो छ नै छ, तथापि सारा कुरा पोखरा संस्थान गरेको सहारा फुटबल एकाडेमी जुन चाहिँ दोबेलमा अवस्थित छ, अब अहिले हाम्रो चाहिँ जुन स्रोतहरू चाहिँ अब जहाँ हट्दैछ भने मेयर साहब अब टुर बच्चा महाटुरा हुने भए हजुरले चाहिँ भनौँ बालबालिका शीर्षमा मानवमा पैसा हुन्छ नै, तपाईँले चाहिँ एकाडेमीको लागि चाहिँ आर्थिक सहयोग चाहिँ गर्नुपर्छ, वार्षिक पनि नभए एकाडेमी बन्द हुने अवस्था आउँछ मेयर साहब भने चाहिँ म त्यसतर्फ धेरै नै चिन्तित भएँ। म यसमा चाहिँ केही न केही गर्छु भन्नुभएको थियो मेयर साहबले, सम्भवतः क्लबको साथीहरू अध्यक्षज्यू लगायत साथीहरूलाई चाहिँ उहाँहरू चाहिँ छलफल हुनुहुन्छ होला, यदि म पूर्व अध्यक्ष भइसकेपछि धेरै कुरामा इन्टरफेयर गर्ने कुराले भन् र सम्पर्क भएको बेलामा मिटिङमा त्यो कुरा राखेको अवस्था हो। तथापि अहिले आएर चाहिँ हामीलाई अब एकाडेमी चलाउनलाई चाहिँ बडो चाहिँ कठिन अवस्था छ, फल सो अनुरूप अहिले हामीले चाहिँ जुन हाइकिङ प्रोग्राम राख्यो त्यो पनि एउटा कमसे कम एक दुई महिना भयो नि बच्चाहरूलाई चाहिँ पाल्ने चाहिँ हुन्छ कि भन्ने हिसाबमा हामी जोडियो, त्यसमा पोखरा महानगरपालिका वार्ड नम्बर 9 जोडिएको छ, आर्थिक सहयोग सहित जोडिनु भएको छ। त्यसै गरी चाहिँ अहिले चाहिँ प्रदेशमा रहेर चाहिँ जन भनौँ देशप्रतिको मायाको भावना भनौँ सामाजिक भावनाले उत्प्रोत भयो हुनुभएका तमुदी युकी जुन चाहिँ म तत्काल अहिले अध्यक्ष हुनुहुन्छ प्रेमकाजी गुरुङ दाजु लगायत उहाँको टिमलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसमा उहाँले चाहिँ आर्थिक सहयोग राम्रो गर्नुभएको छ, त्यस्तै गरी हाम्रो चाहिँ सारा कल पोखराको पहिलो भातृ संस्था जेठो संस्था सारा युगेले भन्ने संस्थाहरूसम्म उहाँले सहयोग गर्नुभएको छ, त्यसै गरी चाहिँ अखिल नेपाल फुटबल संघ कास्की एन्फाले पनि सहयोग गर्नुभएको छ र विभिन्न व्यक्तिहरूले पनि सहयोग आउने क्रम जारी छ र आज यसै अन्नपूर्ण एफएम मार्फत हजुर जुन मौका दिनुभएको छ यसमा पनि सहयोग गरी सहयोगदाताहरूलाई एउटा एकाडेमीको कठिन परिस्थिति विपन्न वर्ग बच्चाहरूको चाहिँ उज्जवल भविष्यको लागि यहाँहरूले पनि हाइकिङमा जोडिँदै आर्थिक पनि सहयोग गर्न सक्नुहुन्छ सो इच्छाले हामीले त्यहाँ चाहिँ तपाईँहरूलाई भनौँ न मायाको चिनो पनि टी सर्ट पनि व्यवस्था गरेका छौँ, बिहानमा ब्रेकफास्ट हामी बिहान 7 बजे सुरु हुन्छ, अब हामी 6:30 बजेदेखि हामी त्यो मलाई रिपोर्टिङ टाइम हुन्छ 7 बजे सुरु गर्ने प्रयास गरेका छौँ अनि त्यसपछि हामी चाहिँ त्योबाट चाहिँ रानी बाबा हुँदै माथि भन्ज्याङ देउरालीमा त्यहाँ चाहिँ ब्रेकफास्ट
3: काकीडाँडाको
2: उतापट्टि अनि त्यहाँ ब्रेकफास्ट हुन्छ हाम्रो अनि माथि चाहिँ टपमा काउँ धरहरामा त्यहाँ गएर हामीले चाहिँ समापन गर्नेछौँ, समापन पश्चात हामीले चाहिँ सामान्य भोजनको व्यवस्था पनि गरेका छौँ होइन, त्यहाँ बैसु बग्लाउने अवस्था पनि हुने भएको हुनाले त्यहाँ खानाको व्यवस्था गरेको छ, खाना खाइसकेपछि हामी चाहिँ त्यो कार्यक्रम समापन हुने बेहोरा पनि यहाँ निवेदन गर्न चाहन्छु।
3: तपाईँले हाम्रो स्पोर्ट्सलाई पनि जोड्यो, हाम्रो प्रकृतिलाई पनि जोड्यो,
2: हजुर
3: हाम्रो ठाउँलाई पनि जोड्यो,
2: हजुर
3: हाम्रो पर्यटनलाई पनि जोड्यो,
2: एकदमै एकदमै। यो चाहिँ अब पोखरा यति अनुपम ठाउँ छ, अब यो जति गुण गाए नि हामी देश विदेशमा गएर देखेका छौँ, सम्भवतः यो प्रकृतिले दिएको एउटा ठुलो वरदान हो होइन, यसलाई कुन तरिकाले हामीले कुन इभेन्ट ल्याउँछौँ तर त्यसमा ठ्याक्कै म्याचिङ भइरहेको जस्तो हुन्छ। अब पोखरा पर्यटनको राजधानी घोषणा भयो, स्पोर्ट्स टुरिज्म भनेर जुन हिसाबले चाहिँ हुनुपर्थ्यो, अब आज म दोहो लाग्छ अब अलिकति चाहिँ सरकारले नेपाल सरकारले अब या प्रदेश सरकार पनि छ महानगर पनि छ खनिका छ यस्तो भयो बजेट अलिकति बोल्ड तरिकाले डिसिजन गरेर तपाईँको चाहिँ
3: स्पोर्ट्समा लागेकाहरू हाम्रो पर्यटनको हाम्रो नेपालको खेलकुदको यिनीहरू त जराहरू हुन्, यिनीहरू त पखेटाहरू हुन्,
2: हजुर
3: अहिले त कतिपय ठाउँमा अब बासविहीन पनि भएका छन्, यिनीहरूलाई त बास पनि दिनु पर्यो नि, सरकारहरूले सोच्नुपर्छ होला
2: एकदमै। अनि यो तपाईँको अलिकति खेलकुद कसरी चलिरहेको छ भने भोलिन्टियर हिसाबमा मात्रै चलेको देखिन्छ, यहाँनिर केही हदसम्म चाहिँ सुरुवात चाहिँ भएको छ, राज्यले चाहिँ पोखरा रङ्गशाला हामीले चाहिँ बन्नु पर्यो भनेर अहिले जुन रङ्गशाला बनेको छ तर प्रोपरली भनियो भने एउटा उभोमा चाहिँ राम्रोसँग चाहिँ आउन सकेको अवस्था छैन, एउटा सारा पोखराले चाहिँ आयोजना गर्ने आहारा र पोखरा गोल्ड कपले मात्रै त्यो पूर्णता हुँदैन। त्यसमा मैले जोड्दै थिएँ यसमा खेलकुद पर्यटनलाई जोड्न सक्यो भने पोखराको कायापलट हुने अवस्था हामी देख्छौ। अब यहाँ चाहिँ तपाईँको चाहिँ पोखरामा फुटबल होस् या क्रिकेट होस् एउटा हामीले एउटा त्यो चाहिँ किसिमको चाहिँ टुर्नामेन्ट हुने पोखरामा आयोजना गर्यो भने पोखरामा हुने फेरीमा हुने होटलहरू पनि त्यो सबै प्याक भएर होमस्टे राख्नुपर्ने अवस्था आउँछ भने जस्तो लाग्छ मलाई. त्यो किसिमको जस्तो इण्डिया पाकिस्तानको खेल कुनै एउटा इभेन्ट क्रिकेटकै भनौँ राखिदिउँ भने त्यहाँ चाहिँ तपाईँको न्युट्रल भेन्यू हो नि त, उहाँहरू दुवै खेल्न जानुहुन्छ होइन. त्यस्तै फुटबलकै कुरा गर्ने भने यहाँ राम्रो टिमहरू चाहिँ आइदियो भने त जस्तो जापान कोरिया जस्ता टिमहरू छन्, अब त्यहाँका क्लबहरू छन्, अब हाम्रो भगिनी सम्बन्ध भएको महानगरीय कति ठाउँमा त्यस्ता किसिमका श्रेष्ठ सिटीहरू छन्, त्यो टिमहरू चाहिँ आउने एउटा वातावरण बनाइदियो भने खेल पर्यटनबाट चाहिँ कायापलट भएको धेरै
3: हामीले देखिरहेका छौँ. राष्ट्रिय वा अन्तर्राष्ट्रिय टुर्नामेन्टका अन्तिम अन्तिमका खेलहरू पृथ्वी चोकमै होस् वा अन्य ठाउँको चोकमा होस् त्यो ठूलो स्क्रिनमा देखाउँदाखेरि कति मान्छे जम्मा हुन्छन्.
2: एकदमै यति खेलकुद प्रेमी हुनुहुन्छ पोखरामा, अब उहाँहरूलाई वास्तविक भन्ने हो भने राज्यले त्यो किसिमको चाहिँ सम्बोधन गर्दिन जरुरी छ. पूर्वाधारहरू चाहिँ विस्तारै बनिरहेका छन् र यसमा आर्थिक रूपमा पनि अलिकति फोकस गरेर कुन चाहिँ प्रतियोगिताले जस्तो चाहिँ ड्रागन बोर्ड रेसदेखि लिएर त्यस्ता भिन्न भिन्न किसिमको चाहिँ खेलहरू नि भइरहेको छ. ब्यालुन भयो होइन, अब त्यो किसिमको प्याराग्लाइडिङहरू छँदै छन्. तथापि मेगा इभेन्ट जस्तो अहिले चाहिँ भर्खरै वर्ल्ड कप सकियो, फुटबल सकियो होइन, हामीलाई दुःख लाग्छ. वर्ल्ड कप चलिरहँदाखेरि नेपाललाई चाहिँ फिफाले कार्यवाही गरेको अवस्था छ होइन. यसतर्फ पनि भनौँ न चाहिँ सरकार निकाय एन्फा र चाहिँ नेपाल सरकार पनि संवेदनशील हुनुपर्ने अवस्था हो नि. संसार फुटबलमै रमाइरहेको अवस्था छ भने हामीलाई चाहिँ निलम्बन गर्दाखेरि मन अमिलो गरेर फुटबल हेर्नुपर्ने अवस्था पनि आयो. तसर्थ यसलाई पनि गाँठो फुकाउँदै होइन फुटबललाई फेरि चलायमान बनाउनुपर्छ. अहिले फुटबल निलम्बन भएको अवस्थामा कति खेलाडीहरू चाहिँ आफ्नो उज्जवल भविष्यको लागि चाहिँ भनौँ न चाहिँ वैदेशिक रोजगारमा जानुपर्ने अवस्था भएको छ. एउटा त्यसले गर्दाखेरि नेपाललाई भोलि गएर अहिले जस्तो तपाईँको 48 टिम गर्दाखेरि कति धेरै भनौँ न चाहिँ यही नजिकै चाहिँ उजबेकिस्तान जस्ता टिमहरूले जोर्डनहरूले चाहिँ जुन हामी जोर्डनसँग एकै खेलेको अवस्था पनि छ भने उहाँहरू वर्ल्ड कप खेल्नुभयो भने एकदमै हामीले वर्ल्ड कप खेल्ने नजिक नजिक आउने बेलामा हामीलाई निलम्बन भएको अवस्था छ. अब अहिले चाहिँ भनौँ न अघि फिफाले आफ्नो यो चाहिँ वर्ल्ड कपको चाहिँ 100 वर्ष पुग्नेको चाहिँ कार्यक्रममा मोटामोटी टिम बढाउने भन्ने कुरा नै आइरहेको छ. तसर्थमा हामीले वर्ल्ड कप खेल्ने चान्स त एउटा चाहिँ दैलोमा आएको बेलामा हामीले चाहिँ दैलो बन्द गरेको अवस्था छ. त्यो भएको कुरालाई त्यो खुलाउन हुनुको लागि नै मैले यसो एफएम मार्फत होइन मेरो चाहिँ एउटा चाहिँ सारकल पोखराको पूर्वाधिको नाताले म अनुरोध गर्न चाहन्छु र भोलिका दिनमा नेपालले पनि खेलेको चाहना हामी हेर्न चाहन्छौँ र पोखरा रङ्गशालामा त्यो खालको इभेन्ट भएर पोखरामा चाहिँ खेल पर्यटन भित्राउने एउटा वातावरण बनोस् भन्ने म चाहिँ अब शुभेच्छा राख्न चाहन्छु.
3: खेलकुदको सिजन पनि आउँदैछ, केही कार्यक्रमहरू यो रङ्गशालामा निकट भविष्यमै हुनेवाला छन्. अब कुमान मन्त्री हुँदा वा त्योभन्दा अगाडि पनि त्यो जलल बल्ने लाइट चाहिँ हाल्ने कुरा भइरहेको थियो, पछिल्लो पटक पनि हाल्ने भन्ने कुरा भइरहेछ. अब टुर्नामेन्ट नजिक नजिक आउनै लागेको यो अवस्थामा अलिकति झकझकाउनु पनि पर्ने हो कि के छ?
2: एकदमै अहिले मैले आज मात्रै मैले बिहानको न्युज पनि हेरेँ, मैले करिब करिब पोखरा रङ्गशालामा राम्रै बजेट योचोटि चाहिँ नेपाल सरकारबाट जुन समन्वय गर्ने साथीहरूले जसरी गरिदिनु भयो, यहाँ जिल्ला खेलकुद विकास समिति गण्डकी प्रदेश खेलकुद परिषद लगायत अब सर्वकार निकाय जो जसले समन्वय गर्नुभयो उहाँहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु. र अहिले वर्तमानमा जिल्ला खेलकुद विकास समिति कार्यकारी अध्यक्ष मिलन गुरुङ अनेकै लाग्नु भएको छ. अब त्यसमा चाहिँ फ्लड लाइट खुसीको कुरा, पोखरा रङ्गशालामा हाम्रो फुटबल चाहिँ स्टेडियममा फ्लड लाइटको लागि पनि बजेट एलोकेट भएको रहेछ. यसमा धेरै खुसी छौँ हामी, र प्लस चाहिँ क्रिकेट रङ्गशाला पनि बजेट छुट्टिएको छ.
3: कहिलेकाहीँ एक दुईवटा लिग यता पनि हेर्न पाइन्थ्यो कि होइन नेपालकै
2: एकदमै तपाईँको चाहिँ जस्तो राष्ट्रिय
3: कुनै कुनै टुर्नामेन्टहरू यता ल्याउन पाइन्थ्यो.
2: होमन सिस्टममा आउनु पर्यो, पहिला फिफाले चाहिँ नेपाललाई फुकुवा गरेछ, होमन सिस्टममा लैजाओस्. हामी पोखरा खेलेर हेर्न चाहन्छौँ होइन, हामी सारा क्लब पोखरा आफै नै डिभिजन खेल्न चाहन्छौँ. तर चाहिँ किनभने अहिले चाहिँ काठमाडौँ हुने लिग त एउटा शैली स्वारी लिगप्रति हाम्रो हार्दिक सम्मान छ, तर एउटा भ्यारी लिगको रूपमा रह्यो. हामी यो लिग खेल्न चाहिँ चाहन्छौँ, तर हामी यो लिग खेल्नको लागि काठमाडौँ पनि जानुपर्ने अवस्था छ. त्यसतर्फ पनि राज्यले चाहिँ त्यसलाई सोच दियो भने भोलि यति राम्रो पूर्वाधारमा हामीले त्यो एउटा चाहिँ जुन एउटा चाहिँ फुटबल प्रेमी दर्शक या खेलकुद प्रेमी दर्शकहरू हुनुहुन्छ उहाँले आफ्नो काम भ्याइसकेपछि विकेन्डमा अब आउने शुक्रबार शनिबार अब अहिले त सन्डे पनि छुट्टी हुने अवस्था आइसक्यो भनेपछि यो विकेन्डमा कहाँ जाने त भन्दाखेरि फलानु टिमको हाम्रो गेम छ नि त पोखरा रङ्गशालामा जाउँ भन्दाखेरि चाहिँ एउटा चाहिँ भनौँ न चाहिँ तपाईँको खेल संस्कार कसरी बढेर जान्छ
3: हाइकिङ पनि गर्ने, घुम्ने पनि, रमाउने पनि, खेल पनि खेल्ने,
4: एकदम एकदम यो हरेक तरिकाले पोखरामा आउँदाखेरि पर्यटनलाई चाहिँ कुनै पनि भनौँ न चाहिँ अवसरबाट हामीले चाहिँ वञ्चित गराउन चाहिँ दिनु हुँदैन र पोखरामा चाहिँ जाउँ हरेक सदा बाह्रै महिना चाहिँ एउटा न एउटा चाहिँ भनौँ न चाहिँ किसिमको चाहिँ खेलकुदमा जोडिन पाउँछौँ हामी पोखरा जानुपर्छ भन्ने कुरा चाहिँ कल्चर डेभलप गर्न जरुरी छ हामीले
3: त्यो फेरि हामीले गर्व गर्ने विषय पनि हो
4: एकदम
3: एउटा मात्रै फोटो सुदर्शन रञ्जितले छाप्दाखेरि हिमाल देखेको त्यहाँ फुटबल देखेको वा क्रिकेट त्यो देख्दाखेरि कति चर्चा भयो नेपालको होइन
4: एकदमै सुदर्शन दाजुले जुन खिचेको क्रिकेटको जुन फोटो
3: खिच्दै गर्दा हेर्दाखेरि तपाईँहरू हेर्दाखेरि अलिकति राम्रो त भन्नुहुन्थ्यो होला तर त्यो अन्तर्राष्ट्रियकरण भइसकेपछि त्यसको म्याच कहाँ गयो
4: तपाईँको त्यही त भन्नु भनेपछि एउटा चाहिँ फोटो पत्रकार
3: हो नि त
4: फोटो पत्रकारको मात्रै होइन कि एउटा चाहिँ एउटा हबीको रूपमा उहाँले चाहिँ व्यावसायिक पत्रकार के अरे फोटो पत्रकार त होइन तर चाहिँ त्यो सुदर्शन दाले जुन किसिमले चाहिँ फोटो खिच्नु पर्यो त्यो फोटोले अन्तर्राष्ट्रिय अवार्ड पाउँदाखेरि हामी नेपाली नै गर्व भएको फिल चाहिँ हामीलाई भएको हुन्छ किनभने त्यस्तो किसिमको सुन्दर ठाउँ छ त पोखरा त
3: त्यस्तो ठाउँका हामी मान्छे हो हामीसँग त्यस्तो ठाउँ छ
4: ठाउँ छ यसलाई मात्र चाहिँ के भने प्राकृतिकले एकदमै दिएको छ हामीले नै व्यवस्थापन राम्रो चाहिँ गर्नुपर्छ नयाँ राम्रो योजना ल्याएर एक्लै अर्काको खुट्टा नतानिकन सपोर्ट गर्ने एउटा चाहिँ हामीले कल्चर डेभलप गर्न जरुरी छ हामीले यो पछि त्यो पछि होइन सर्वपक्षीय भएर समग्र पोखराको हितको लागि यो चाहिँ राम्रो छ हामीले गर्नुपर्छ भन्ने हिसाबले दिल खोलेर सहयोग गर्नको लागि म सबैलाई सबै नै अनुरोध गर्न चाहन्छु
3: अब भोलि बिहान 7 बजेदेखि मैनपुलको फल्साबाट शुरू हुने समर हाइकिङ यो सहर क्लब जसमा वडा नम्बर 9 र यसका अध्यक्ष दिपेन्द्र मर्सानीको टिम पनि जुटिएको व्यवस्था छ उहाँहरूलाई हाइकिङमा जुटिनेहरूले आज बेलुकासम्म पनि सम्पर्क गर्न सक्नुहुन्छ कहाँ सम्पर्क गर्न सक्नुहुन्छ व्यक्तिगत रूपमा म पनि जोड्न चाहन्छु है भन्नुभयो भने के गर्नु
4: हजुर यसको लागि चाहिँ हाम्रो कार्यक्रम संयोजक वरिष्ठ बाह्र चाहिँ पूर्णबहादुर गुरुङज्यू लगायतको साथीहरू हुन्छ सम्पर्कको लागि 98-562-72-563 महासचिव गंगराज पौडेलजी र त्यसमै चाहिँ 64 चाहिँ लिलबहादुर थापा कोषाध्यक्ष 98-562-72-563-64 सम्पर्कको लागि हार्दिक अनुरोध गर्न चाहन्छु किनभने अहिले हाम्रो सारकलो पोखराको केन्द्रीय कार्यालय समय छ केन्द्रीय कार्यालय अहिले चाहिँ हाम्रो नभएको अवस्थामा हामी चाहिँ पोखरा सत्र दोबिल्लामै सरेको अवस्था छ भने अहिले त्यो फोन मार्फतै चाहिँ सम्पर्कमा आइदिनु अनुरोध गर्छु र चाहिँ यो समर चाहिँ हाइकिङ भोलि जुन श्रावण 30 गते हुनेछ यसको पूर्व सन्ध्यामा रेडियो अन्नपूर्णले मलाई सम्झेर समग्र सारकला पोखराको बारेमा र हाइकिङको बारेमा जुन चाहिँ केही कुरा राख्ने अवसर दिनुभयो यसको लागि हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु र एउटा निवेदन के गर्न चाहन्छु
3: केही छ कि छैन
4: अब हाइकरहरूलाई हामीले चाहिँ टी सर्ट एउटा बनाएको छौँ टी सर्ट एउटा चाहिँ त्यो हाइकिङको एउटा सुविनर जस्तो गरेर चाहिँ हामीले बनाएको छौँ अब यद्यपि हामीले चाहिँ 1500 रुपियाँ हामीले उहाँबाट सहयोग लिन्छौँ र एउटा टी सर्ट राम्रै प्राइस पर्ने खालको एउटा टी सर्ट जान्छु लाग्छ उहाँहरू खुसी हुनुहुनेछ र चाहिँ बिहानको ब्रेकफास्ट र चाहिँ माथि गएर चाहिँ डिनर हामीले चाहिँ श्रावण महिना भनिन्छ सात्विक भोजन भनौँ या चाहिँ भनौँ न भेज भोजन हामीले चाहिँ गराउँछौँ त्यो भन्दै मैले एउटा कुरा जोड्दै के थिएँ भने तपाईँको हामीले सारा क्लबले विभिन्न गतिविधि गर्दा पनि हामीलाई चाहिँ करिब 140-150 हामी मेम्बर छौँ जस्तो अहिले चाहिँ पोखरा बस्पा निर्माणको क्रममा हाम्रो चाहिँ भवनहरू भत्किरहँदा धेरै कुरा टिकट पनि बजारमा पनि आए ओहो यहाँहरूले चाहिँ भनौँ यसरी भाडा खाएर पैसा यसरी लुटेको रहेछ यसरी खाएर बसिरहेछ धेरै कुरा आउँदाखेरि यति चाहिँ कति दिनसम्म सुत्न पनि सकेन म एउटा के भन्न चाहन्छु भने यस एफएम मार्फत हामी जति पनि भोलिन्टियर छौँ टोटल निशुल्क भोलिन्टियर हौ र हामीले चाहिँ एकदम अन्तरात्मादेखि हामीले चाहिँ एउटा सामाजिक काम गरेका छौँ यहाँहरू त्यसरी बुझ्ने अनुरोध गर्न चाहन्छु र हामीले हाम्रो टिमबाट कहीँ कतै पनि चाहिँ अझै सामाजिक काम भनेर चाहिँ बुढाको ल्याएको पैसा या कसैलाई सहयोग गरेको पैसा दुरुपयोग भएको रहेछ भने हामी त्यसको सजायको भागीदार हुन तयार छौँ हामीबाट चाहिँ त्यसको किसिमको अपसरण भएको छैन र अहिले म एउटा पूर्व अध्यक्ष नाताले र विभिन्न कालखण्डमा म संस्थापक सदस्य कोषाध्यक्षमा 3 कार्यकाल गरिरहेको छु वरिष्ठ बाह्र चाहिँ संयोजक भएर चाहिँ 2 कार्यकाल गरे अध्यक्ष गरे र पूर्व अध्यक्षको रूपमा मैले चाहिँ काम गरिरहेको हुँदा मलाई म ढुक्कै छ म मात्रै होइन मेरो टिम पनि हाम्रो टिम पनि त्यहाँ त्यहाँ चाहिँ त्यो किसिममा आर्थिक रूपमा चाहिँ तलमाथि छैन त्यहाँ भाडा उठाएर यो गरेर हामीले भाडा पनि होइन आर्थिक सहयोग जे उहाँले दिनुहुन्थ्यो त्यो हिसाबले चाहिँ हामीले गरेको अवस्था हो तथापि अझै म के जोड्न चाहन्छु अहिले पनि तपाईँले गरेको सहयोग शत प्रतिशत चाहिँ सामाजिक सेवामा र खेलकुदमा चाहिँ लगानी हुने भएको हुनाले यहाँले त्यही अनुरूप चाहिँ बुझ्ने होला र त्यही अनुरूप चाहिँ सहयोग गरिदिनु पनि म सबै नै अनुरोध गर्न चाहन्छु।
1: हामीले 30 जना बच्चाहरूलाई पढाइरहेका छौँ, उनीहरूको उज्जवल भविष्य निर्माण गरिरहेका छौँ, उनीहरूलाई खेल पनि सिकाइरहेका छौँ।
4: एकदमै यसमा चाहिँ
1: हामीसँग पास आउट भएका त राष्ट्रिय अन्तर्राष्ट्रियमा चर्चामा रहेका खेलाडीहरू नै चाहिँ देशको क्याप्टन नै भइसकेका खेलाडी छन्।
4: अब यसमा चाहिँ मैले जोड्नु पर्दाखेरि के छ भने हामीले तत्कालीन अवस्थामा जुन एकाडेमी हामीले शुरू गर्यौँ अनिल गुरुङको ब्याचको चाहिँ कुरा आउँदाखेरि त्यसमा पोखरा पेरिफेरीमा फुटबलमा इन्ट्रेस्टेड भएको बच्चाहरूलाई सिलेक्ट गरेर चाहिँ हामीले चाहिँ राखेर चलाएको एकाडेमी हो। त्यो चाहिँ त्यो किसिमले ट्यालेन्टहरूको रूपमा ल्याएर गरेको अवस्था हो भने हामीले चाहिँ अलिकति चाहिँ पछिल्लो पिरियडमा चाहिँ साराको नाम अनुसारकै काम गर्छु भन्ने चाहिँ हामीले सोचेको अनुसार चाहिँ सारा आवश्यक फुटबल एकाडेमी सञ्चालन गर्यौं। हामीलाई एउटा गर्व पनि लाग्छ त्यो किसिमको बच्चाहरूको चाहिँ ल्याएर हामीले एकाडेमी चलाउँदैन। पहिलो ब्याचबाटै तपाईँको अजित भण्डारी राष्ट्रिय टिममा खेलाडी हुनुभयो, लक्ष्मण जीसी तपाईँ 23 खेल्नुभयो, त्यसको पश्चातको अहिले त्योभन्दा पछिल्लो ब्याचमा हामीले चाहिँ दोबिलामा शुरू गर्यौँ, त्यसमा अहिले विशाल नेपाली चाहिँ तपाईँको 19 र 23 चाहिँ उहाँ चाहिँ राष्ट्रिय टिममा हुनुहुन्छ। हरेक ब्याचबाट चाहिँ हामीले चाहिँ राष्ट्रिय टिममा चाहिँ उपस्थित गरेको छौँ र अब आउने पुस्ताबाट हामी धेरै खेलाडीको अहिले जुन चलेको एकाडेमीबाट पनि धेरैजना खेलाडी राष्ट्रिय टिममा चाहिँ सहभागी हुने हामीले प्रबल सम्भावना देखेको छ। र यो अघिल्लो ब्याचको एकाडेमीका बाबुहरूले पनि जस्तो अहिले मुकुन्द कुमार नेउरे एकदमै राइजिङ प्लेयरको रूपमा अस्ति आहारा बोहरा गोल्डमा तपाईँले देख्नुभयो होइन, तपाईँको चाहिँ राइजिङ प्लेयर मात्रै होइन बेस्ट प्लेयर पनि उहाँले अवार्ड जित्नु भएको छ। त्यस्तै गरी चाहिँ विभिन्न चाहिँ ठाउँमा गएर खेल्दा भएको पर्फर्मेन्स राम्रो छ र लगायतका अरू खेलाडी बाबुहरूले राम्रो गर्नुभएको छ। त्यो भएको हुनाले हामीले यो मैले कुरा जोड्दाखेरि के छ भने 2006 फिफाले एउटा डकुमेन्ट बनाएको थियो। अब यो चाहिँ कसरी आफ्नो नजिकको तिर्थ हेला हुन्छ भने जस्तै हो, तर फिफाले त्यो कुरा किन देखेर किन बनायो भन्दाखेरि यो चाहिँ टप अफ द वर्ल्ड हिडन स्टोरी द फुटबल एकाडेमी सारा फुटबल एकाडेमी इन हिमालय कन्ट्री नेपाल भनेर चाहिँ उसले चाहिँ त्यो एउटा डकुमेन्ट बनाएको छ। फुटबल त धेरै तरिकाले खेलिन्छ, खेल हुन्छ, तर फुटबल कसरी खेलेको छ भन्दाखेरि
1: एउटा हिडन स्टोरी
4: दूर दराजमा रहेको बच्चाहरू जसको आफ्नो भविष्य अन्धकार छ, बाबुआमा गुमाएको अवस्था छ, बाबुमध्ये एकजना गुमाएको अवस्था छ र सडकमा आउने अवस्थामा उहाँहरूले चाहिँ एउटा फुटबल खेल मार्फत आफ्नो उज्जवल भविष्य बनाउनु पाउने जुन चाहिँ जुन सौभाग्य उहाँले प्राप्त गर्नुहुन्छ त्यसतर्फ एउटा फिफाले पनि हाम्रो त्यो किसिमले चाहिँ हामीलाई त्यो गर्दाखेरि हामीलाई काम गर्ने ठुलो हौसला भयो र हामी स्वतस्फूर्त रूपमा हामी चाहिँ हुने खानी परिवारबाट छैनौँ, हुँदा खाने परिवारबाट चाहिँ हामी चाहिँ बिलङ गर्छौँ त्यहाँ रहेर चाहिँ 2-4 साथीहरू हुनु चलपछि जोडिएको साथीहरू, तथापि हाम्रो भावना चाहिँ एकदमै क्लियर छ, सफा सरद यस्ता चाहिँ संघ संस्थाहरूले सहयोग गर्ने दाताहरूले त्यो किसिमको चाहिँ मोटिभेट हामीलाई गरेको हुनाले हामीलाई पनि त्यहाँ एउटा नसा जस्तो भयो सामाजिक काम। हामीले त्यो बच्चाहरूको अनुहार देख्छौँ, हामीले सबै गरेर घर परिवार पनि हामीलाई मलाई जहाँसम्म लाग्छ मैले आज यो अवसर सम्झिनुपर्छ, सारामा लाग्ने जति परिवार सदस्य छौँ नि ती सदस्यका परिवारमा पनि सम्झन चाहन्छु। उहाँले हामीलाई यस्तो किसिमले चाहिँ सारामा जाऊ सामाजिक काम गर भनेर छोडिदिनुहुन्छ नि त अभिभावकहरू प्यारेन्ट्सहरू परिवारले बालबच्चाले जति सेक्रिफाइस गर्नुभयो सायद मलाई सम्मान गर्न चाहेर
1: कुनामा बालबच्चा राखेर अब त्यो विभिन्न किसिमको सर्भिस दिइराखेको देखिन्छ।
4: इभन तपाईँले भन्नु पर्दाखेरि त्यहाँ चाहिँ भनौँ बच्चा चाहिँ घरमा छोडेर आएर बच्चालाई चाहिँ भनौँ दुखाउने अवस्था हुँदाखेरि रङ्गशाला ल्याएर चाहिँ एउटा कुनामा चाहिँ दुखाएको अवस्था पनि छ, खुवाएको अवस्था पनि छ। त्यसरी चाहिँ ती परिवारलाई पनि म सम्मान गर्न चाहन्छु। एउटा पूर्वदेशको नाताले जुन किसिमले चाहिँ एउटा चाहिँ सारा क्लबमा चाहिँ म जान्छु म सहयोग गर्छु भन्दाखेरि चाहिँ उहाँले चाहिँ एउटा चाहिँ सहर्ष स्वीकार गरेर जाने वातावरण बनाउनु छ, फलस्वरूप यहाँ छ, यहाँसम्म सारा क्लब आइपुगेको छ, तथापि सारा क्लबको केन्द्रीय कार्यालय पोखरा बसवारमा रहेको सबै कुरा संरचना एउटा हिसाबले पोखरा बसवारक बनाउने चाहिँ एउटा अभियानमा महाअभियानमा हामीले सेक्रिफाइस गर्यौँ। भोलिका आउँदा दिनमा पोखरा सत्रमा हाम्रो हामी अवस्थित छौँ र अझै हामी चाहिँ सबै कुरा त्यो भवन ढलिरहँदाखेरि हाम्रो हामीलाई कता कता मनमा चाहिँ भनौँ न ठूलो चोट आघात पुगेको थियो, तर हामी ढलेका छैनौँ ढल्दैनौ र ढल्न दिनुहुने छैन हाम्रो सहयोगदाताहरूले सहयोग गर्ने चाहिँ भनौँ न सबै कुरा अभियन्ताहरूले हामीलाई चाहिँ साथ दिनुहुनेछ उहाँले हौसला दिनुभएको छ र एकाडेमीको लागि हामीले चाहिँ सूर्यवर केसी परिवार केसी फ्यामिलीप्रति हार्दिक आभार व्यक्त गर्दै फेरि
1: सहरमा आफ्नो सानो एउटा कोठामा भएको यति बेलाको सहारा क्लबको छिट्टै एउटा सचिवालय एउटा कार्यालय काहीँ न काहीँ रूपमा यो पोखरा हो
3: पक्कै पनि बन्छ, हामी ढुक्क छौं, पक्कै पनि हुनेछ, त्यहाँबाट सञ्चालन हुनेछ। भोलिको समर हाइकिङको म शुभकामना, सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। जोडिनुहुने चाहनुहुने महानुभावले आज बेलुकासम्म सहारा क्लबका कुनै पनि व्यक्ति व्यक्तित्वसँग सम्पर्क गरेर जोडिन सक्नुहुन्छ र यो हाइकिङको कल्चरलाई अझै विकास गर्दै लैजाओस् सहारा क्लबले, यो पनि म शुभकामना दिन चाहन्छु। अब विन्टर सिजन, विन्टर हाइकिङ हुन सक्छ, स्प्रिङ हाइकिङ हुन सक्छ, होइन, त्यस्तै अरू किसिमका हाम्रा सिजनहरूसँगै यो हाइकिङलाई पनि जोड्न सकिने अवस्था हुन सक्छ। यी कुराकानीमा यो बलाकुसारीमा जोडिनु भयो दुर्गता आचार्यज्यू, क्लबका पूर्व अध्यक्ष, धेरै धेरै धन्यवाद छ।
4: धेरै धेरै धन्यवाद आर्जुजी। अब यो जुन अवसर तपाईँले दिनुभयो यसको लागि संस्थाको पूर्व अध्यक्ष नाताले म हार्दिक आभार व्यक्त गर्न चाहन्छु र पुनः यो समर हाइकिङ जुन यो अभियान छ, साराको अभियान छ, साराले अगाडि सारेको मात्रै एउटा चाहिँ पोखराकै एउटा अभियानको रूपमा लिइदिनु अनुरोध गर्छु र विशेष त वडा नम्बर 9 जसले हामीलाई मोटिभेट गर्दै आर्थिक सहयोगसहित उहाँले संयोजन गरिदिनु भएको छ, उहाँ वडा नम्बर 9 कार्यालय अध्यक्ष लगायत सबै वडा सदस्यज्यूहरूलाई प्रति हार्दिक आभार एवं सम्मान व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी हामीलाई यस अभियानमा सहयोग गर्ने तमोदय युगे, तपाईँको कास्की आन्फा, सहारा युके परिवार लगायत जुन व्यक्तिगत रूपमा सहयोग गर्ने आदरणीय व्यक्तिहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै यो अभियानमा फेरि जोडिदिनुहुन्न र सहाराको जुन हरेक गतिविधिमा जसरी हिजो माया गर्नुभएको छ त्यसरी नै माया गरिदिनुहुन्न अनुरोध गर्दै आरजुजीले जुन किसिमले चाहिँ सम्झिनु भयो र आरजुजीको ठूलो योगदान पनि छ हाम्रो संस्थाको यो गतिविधिमा माथि पुग्न र सारा भन्दा बित्तिकै एउटा चाहिँ सबैको मनमस्तिष्कमा चाहिँ गुन्जिने एउटा चाहिँ गीत छ, स्वागतम स्वागतम स्वागतम पोखरामा स्वागतम भन्ने जुन गीतको रचनाकार पनि हुनुहुन्छ। म यो अवसरमा पनि हजुरप्रति पनि हार्दिक सम्मान कृतज्ञता व्यक्त गर्न चाहन्छु। धेरै धेरै धन्यवाद यो अवसरको लागि।
3: हुनुहुन्थ्यो वीरभद्र आचार्यज्यू हामीसँग कुराकानी गर्दै। अरविन्दलाई पनि धन्यवाद, तपाईँका बाँकी पल सुखद रहन्। यस्ता छलफलहरू आगामी दिनहरूमा पनि हामी सञ्चालन गर्नेछौ, जुट्नेछौ अनि सुन्ने सुनाउने यो क्रममा लागिरहनेछौ। भोलिको समर हाइकिङ मनपुलको झण्डा पार्कको पारिपट्टि फल्साबाट बिहान 7 बजे शुरू हुँदैछ। त्योभन्दा अगाडिको आजको एक दिनको समयसम्म हाइकिङमा जान चाहनुहुनेहरूले सहारा क्लबका कुनै पनि व्यक्तित्वलाई सम्पर्क गरिकन वा वडा नम्बर 9 अध्यक्षको टीमलाई पनि सम्पर्क गरिकन आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ। शोभनीयको रूपमा टी सर्ट प्राप्त गर्न सक्नुहुनेछ। त्यसै गरी बिहान हिँडिसकेपछि खाजाको व्यवस्था अनि माथि पुगिसकेपछि खानाको व्यवस्था पनि छ। बुझ्ने बुझाउने सुन्ने सुनाउने यो क्रम पनि त्यहाँ चल्नेछ। तपाईँका बाँकी पल सुखद रहन्। म आरजी छुट्टिन्छु। नमस्कार।

0: AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ, बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: नेपाल ग्यास तथा गृह लक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98563350 98563350। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
3: हेलो पोखरा, बीवाईडी सर्भिसको सुपरियर र सिन्सियर सर्भिसको साथमा अब पोखरामा पनि बीवाईडी सर्भिस स्टेशन सुचारू हुँदैछ। यो सँगै बीवाईडी 3S फेसिलिटिज, सेल्स सर्भिस एन्ड स्पेयर्सको सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
6: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।
7: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 9251-9190।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू,
10: हृदय घात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
8: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
11: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए
1: कलेजमा पढ्न सफल। माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
11: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165 73 163 582 844 वेबसाइट www.lagrandi.edu.np।
12: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
13: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
14: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
13: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
14: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
15: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
16: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
15: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाई स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
16: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
15: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
17: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
15: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 0615887016।
16: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
15: वेबसाइट www.pokhramarathon.org।
16: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466
0: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपाक पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 9856010131 9750010131 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको। जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको

0: 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Firms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
2: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 06450424, 98084, 6525।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, चिल्लेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-9972-77।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन

0: 0161 590 162 590 163।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-993।
2: टीएमटी एक्सप्रेस। अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 01-5-38-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: हेलो,
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 01-4-33-342-433-640।
7: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 01-5-78-161-5-78-162।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 01-5-90-162-5-90-163।

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: TNT Express
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 TNT एक्सप्रेस द पिपुल नेटवर्क
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
5: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
6: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ
5: नेपाल आदिवासी जनजाति महासंघ
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
8: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
9: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप नेपाल्स नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न.
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ. सम्पूर्ण उपचार सेवा एकै ठाउँमा. काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ.
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा. फोन 01-5686-536, मोबाइल 98-560-0536.
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको.
6: टाइम चेक.
7: यति बेला पूर्वाह्नको 9 बजेको छ.
8: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा.
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय.
10: गुड मर्निङ पोखरा.
7: तपाईँको दिन शुभ रहोस्. शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला

0: अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8, कास्की। फोन 061-581-822-27।
6: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टाइल आयुर्वेद केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BVA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
5: सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: हो। क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856007729।
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
7: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 0615188771, मोबाइल नम्बर 9844342239। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
9: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
9: न्यूरो सर्जरी सेवा,
10: बाल रोग,
9: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रोडिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
9: फोन 061-572-648, 572-849।
11: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ।

0: सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिल्लीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856979277।
1: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
2: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
2: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
3: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलिस इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
2: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061454689, 452715।
0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061578116, 578162।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथीहरु, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9856600536।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: भरोसाको यो यात्रा बिग मार्ट

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hope Line, 01-597-06-11.
1: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरुरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98560 33560 98560 33560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
2: आउनुहोस् सँगै दौडौ, स्वस्थ बनौ। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
3: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
3: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
4: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokharamarathon.org।
3: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
5: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाईमा हुनुहुन्छ?
6: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपालकै
7: आईटी विषय में उत्कृष्ट तथा टॉप 10 बीबीए कॉलेज में पढ़ने सफल माध्यमिक तहमा साइंस मैनेजमेंट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
8: विस्तृत जानकारी का लागि लाग्रांडी इंटरनेशनल कॉलेज पोखरा 8 सिमलचौर फोन 0165-73-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
9: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
10: जनप्रिय बहुमुखी क्याम्पस को भर्ना सम्बन्धी सूचना।
11: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पस को रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
12: विस्तृत जानकारीको लागि
10: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 0165-81-822-77।
13: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
10: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
14: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025-30।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165-88-115, 98251-98190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो
3: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन यौनिच्छामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
6: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहोला बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा सम्पर्क नम्बर 061-581-871 मोबाइल नम्बर 98434-0329

कि तपाईं यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025717 98025717।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
7: विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
10: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
11: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229993।

0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
1: एनएमबी क्यापिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंक को शाखा में गई आजै एसआईपी शुरू गर्नुहोस् ऑटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरीका एसआईपी मार्फत म्युचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-0536।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: হ্যালো কি ছ তির খবর
2: ঠিক ছ ইয়ার সঞ্জয় ছস
1: অ সঞ্জয় ছ অব ভিসা লাগি পছি তো পার্টি দিনে হলা নি
2: পার্টি তো দিন হুনছো কিবিল গন বাদ কিনে ছ ইয়ার
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्नु संसार हो त्यही जाम न
1: ए अँ अँ मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुशन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुशन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
7: टाइम चेक
8: यति बेला पूर्वाह्नको 11 बजेको छ
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
11: 93.4 हेलो पोखरा कलिङ

हेलो पोखरा कलिन पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 भन्दै सबिन यति बेला क्रममा उपस्थित भइसकेको छु। अनिहरूबाट तपाईँ हामीलाई एफएम ब्यान्डमा 93.4 मेगाहर्जमा पोखरा र गण्डकी प्रदेश साथसाथै लुम्बिनी र बागमती प्रदेशका केही भागहरूमा 93.4 मेगाहर्ज मार्फत सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी .com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। ओके ल, आज मिति 2083 साल साउन महिनाको 29 गते शुक्रबार हो। अगस्त 14 तारीक 2026 रहेको छ। आजको यो शुक्रबारको बसाईमा पनि हामी तपाईँको साथमै रहन्छौ करिब करिब 12 बजेसम्म। सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ होला, शुक्रबार भए पनि आज 5 बजेसम्म नै काम हुन्छ है, यतै विचार पुर्याउनु होला। कतै निस्कँदै हुनुहुन्छ भने होइन त्यो 1-2 बजे काम सकिएला के अरे बन्द होला नि अफिस भन्नु पर्दैन, ढुक्कको साथ काम गर्नु निस्किनु होला। र भोलि शनिबार र पर्सि आइतबार दुई दिन फेरि सार्वजनिक बिदा छ, त्यही भएर अब आज काम सकि पछाडि कोही कतै जाने तयारी पनि बनाउँदै हुनुहुन्छ होला। अब बर्खाको बेला छ, अलिक ख्याल गरेर निस्किनु होला। कहीँ निस्कँदै हुनुहुन्छ भने पनि सकभर ननिस्कनुहोस्, किनकि हिजोको जस्तो पानी पर्यो भने कहाँ कहाँ के हुन्छ के गर्छ भन्ने कुरा थाहा हुँदैन है त। ल, हामीलाई सुन्दै हुनुहुन्छ होला, कोही गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला होइन त, धेरैजनाले सुन्नुहुन्छ। कोही घरमै बसेर खाना खाँदै खाना बनाउँदै अथवा अफिसतिर कानमा हेडफोन लगाएर सुन्दै हुनुहुन्छ होला, ठिक छ। कोही पसलमा बसेर काम गर्दै रेडियो अन्नपूर्ण सुन्दै आफ्नो दिनलाई चाहिँ धकेलिरहनु भएको छ, त्यही त हो नि। आखिर जुन बाटो गयो नि बटौली भने जस्तै दिन धकेल्ने हो कि, अरू केही छैन कि। मान्छेलाई बाँचुन्जेलसम्म म मर्छु भन्ने लाग्दैन अरे, होइन मर्ने बेलासम्म पनि मर्छु भन्ने लाग्दैन अरे कि, त्यही भएर त्यही नै हो। न मैले सोच्ने पनि त्यही हो, तपाईँले सोच्ने पनि त्यही हो, अर्कोले सोच्ने पनि त्यही हो, तर नमरी सुख छैन। दुई दिनको यो जिन्दगानीलाई भुलाउने हो, भुल्ने र भुलाउने एउटा आशाको त्यान्द्रोमा जिन्दगी दौडाउने, सबै कुरा यही नै हो। जसले जहाँ जति जे गरे नि हुने होला केही पनि छैन है त। ल, फेरि त्यसो भन्दैमा निराश हुनु चाहिँ हुँदैन, आफू आशावादी हुनुपर्छ, काममा चाहिँ दत्तचित्त भएर लाग्नुपर्छ, फेरि नभए दुःख पाइन्छ है। ल ठिक छ, आजको यो बसाइमा पनि अब गफ गफ गर्छौँ, त्यही नै हो, अरू खासै त्यस्तो केही छैन। तर मैले अपडेट चाहिँ राम्रोसँग दिन्छु तपाईँलाई, कोही कतै निस्कँदै हुनुहुन्छ भने के कस्ता छन् राजमार्गको अवस्थाहरू भन्ने कुरा चाहिँ मैले भनिहाल्छु। पोखरा आसपासमा अहिले चाहिँ मलिन मलिन घाम लागिरहेछ। हिजो दिउँसोबाट परेको पानी, 2-3 बजेबाट परेको पानी बेलुकी रातिसम्म नै परिरहेको थियो होइन। अब पानी रोकिएला र निस्कन होला, अब पानी रोकिएला र निस्कन होला भनेको, पानी रोकिएन, पानी रोकिँदै रोकिएन होइन त। धेरैजना साथीहरूले सुन्नुहुन्छ होला, पानी रोकिएन, झन्झन झन्झन झन्झन झन्झन दर्काउँदै पानी पर्यो, ठुलो पानी पर्यो। हिजो गएराति परेको पानीले पोखरा आसपास लगायत धेरै ठाउँमा क्षति पुर्याएको छ, म थोरै जोड्छु है त। आज पनि धेरै ठाउँमा बाढीको जोखिम छ, अब नदीको खोलाको आसपास नजानु होला, यो बेलामा खतराको संकेत छ। अर्को कुरा के छ त भन्दाखेरि, अब बाढी पहिरोले गर्दाखेरि राजमार्गहरू पनि धेरै अवरुद्ध छन्। अब गण्डकी प्रदेशको कुराकानी गर्नु पर्दाखेरि ल, पृथ्वी राजमार्ग नै अवरुद्ध रहेछ है त। धादिङमा पहिरो जाँदाखेरि पृथ्वी राजमार्ग अहिले पूर्ण रूपमा अवरुद्ध छ। तपाईँ काठमाडौँ जाँदै हुनुहुन्छ भने जाममा पर्नुहुन्छ अब, ल समस्या यहाँ देखियो है त। अब अर्को भनेको रसुवामा पनि त्रिशुली मैलुङ स्याप्रेवेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। अरणीको राजमार्गहरू का पूर्ण रूपमा अवरुद्ध छन्। कान्ति लोक पथ पनि अवरुद्ध छ, बीपी राजमार्ग पनि अवरुद्ध छ, मेची राजमार्ग पनि अवरुद्ध छ। वैकल्पिक बाटोहरू प्रयोग गर्न आग्रह गरिएको छ है त। धादिङमा पहिरो जाँदाखेरि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भनिएको छ, म यसलाई हेर्दैछु है अलि राम्रोसँग, फेरि तपाईँलाई कोही कतै अप्ठ्यारो पनि पर्न सक्छ। पहिरोले बेनी जोमसुम सडक खण्ड अवरुद्ध छ है, तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने यो चाहिँ ख्याल गर्नुहोला। यता बागलुङको जयमिनी नगरपालिकामा पहिरो जाँदाखेरि एकतर्फी बनेको सडक अहिलेसम्म एकतर्फी नै छ, यो मध्य पहाड़ी लोकमार्ग हो। अर्को कुरा के छ भन्दाखेरि, अब म यहाँ हेर्दैछु,
ओके ओके ओके ओके ओके पृथ्वी राजमार्गको ठ्याक्कै ल ओके ल धादिङको थाक्रे गाउँपालिका छ आठ किल्लामा आज बिहान पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको रहेछ है त ल पृथ्वी राजमार्ग भनेको यो काठमाडौँ पोखरा काठमाडौँबाट विभिन्न ठाउँमा छुट्ने भनौँ न होइन पोखरादेखि काठमाडौँ अब चितवनबाट आउने उता बुटवलतिरबाट आउने सबै पूर्वतिरबाट आउने पश्चिमतिरबाट आउने मुगलिन हुँदै त्यता काठमाडौँ जाने बाटो छ नि पृथ्वी राजमार्ग हो त्यो चाहिँ अहिले पूर्ण रूपमा अवरुद्ध छ है त अब खुलाउने प्रयास चाहिँ जारी छ वर्षाले छेद विच्छेद बनाएको छ अर्को कुरा के छ त भन्दाखेरि बिहिबार राति परेको अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका केही क्षेत्रहरूमा छेद विच्छेद बनाएको छ खास गरी वडा नम्बर आठ बिरेठाटी क्षेत्रमा बाढ़ीले बढ़ी असर गरेको छ बिरेठाटीबाट घान्द्रुक जाने सड़क ठाउँ ठाउँमा मोदी खोलाले सड़कै बगाएछ है त जसका कारण यातायात ठप्प रहेको कास्की प्रहरीले जनाएको छ प्रहरी चौकी बिरेठाटीका अनुसार अविरल वर्षाका कारण मोदी खोलामा आएको बाढ़ीले सड़क कटान गर्दा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ बिरेठाटी नजिकैको सड़क करिब 100 मिटर बाटो मोदी खोलाले बगाएको छ ल अब यो खुल्न धेरै टाइम लाग्छ किनकि 100 मिटर बाटो नै छैन 100 मिटर बाटोमा खोला बगेको छ अहिले मोदी खोला बगेको छ त्यस्तो खालको पिच बाटो नै बगाएको छ बाटो पूर्ण रूपमा अवरुद्ध हुनुको साथै पैदल हिँड्ने समेत बाटो बाँकी नरहेको प्रहरीले जनाएको छ पैदल हिँड्न पनि जोखिम छ नजिकै रहेको विजय गुरूङको घर पहिरो र नदीका कारण उच्च जोखिममा परेको छ चिम्रुङ स्थित मोदी प्राथमिक विद्यालय भन्दा तलको करिब 150 मिटर खण्ड चर्किएर खसेको छ चुम्रुङदेखि स्याउली बजार जाने सड़क खण्डको करिब 150 मिटर भाग पनि मोदी खोलाले बगाएर पूर्ण रूपमा क्षति बनाएको छ प्रहरी निरीक्षक दिलबहादुर भण्डारीले जानकारी दिनुभएको छ स्याउली बजारबाट सादी खोला जाने सड़कको करिब 250 मिटर भाग पनि मोदी खोलाले बगाएको छ जसका कारण मानिसहरू हिँड्ने पैदल बाटो समेत अवरूद्ध भएको छ पहिरोको कारण अन्नपूर्ण गाउँपालिका आठ चिम्रुङ बस्ने माया पाइजाको घर पूर्ण रूपमा बगेको छ उनको चारजनाको परिवारलाई भने सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ यसै गरी अन्नपूर्ण गाउँपालिका वडा नम्बर छ हाइजुङ स्थित मोदी खोलाको बाढ़ीले स्थानीय माता अन्नपूर्ण मन्दिर र एउटा झोलुङ्गे पुल समेत बगाएको छ बाढ़ीमा फँसेका मन्दिरका पुजारी निर्माण गिरी प्रदीप ढकाल र बिरेठारी माध्यमिक विद्यालयका शिक्षक रेवन्त सिंह र स्थानीय बिरमान घरतीको उद्धार भइसकेको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गद बरालले बताउनु भएको छ आज बिहान पोखराको मालेपाटनबाट गएको सशस्त्र प्रहरीगणको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको हो तीनजना घरमा फँसेका त्यो जुन एउटा पुजारीहरू थिए र एकजना शिक्षक उनीहरू र एकजना स्थानीय एउटा घरमा फँसेका थिए र उनीहरूलाई तत्कालै यहाँबाट खटिएको टोलीले र प्रहरीको सहायतामा उनीहरूलाई स्थानीयको सहायतामा उद्धार गरिएको खबर हामीले प्राप्त गरेका छौं जाजरकोटमा पनि त्यत्तिकै छ बाढ़ीको वितण्डा वैशाख यता 4608 विपदका घटनामा 215 जनाको मृत्यु भएछ है त यो मैले थोरै जोडे अब स्याङ्जाको अराउँदी खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् यो पनि खबर जोडे मन्दिरमा फसिकाको सकुशल उद्धार भनेर भनिएको छ पहिरो पन्छाएपछि काठमाडौँ अपडेट आइहाल्यो है त मैले थोरै जोडिहालेँ पृथ्वी राजमार्ग खुलिसकेछ है पहिरो हटाएपछि काठमाडौँ मुगलिन सड़क खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ चारवटा उपकरण प्रयोग गरेर पहिरो पन्छाइएपछि दुईतर्फीबाट नै उक्त सड़क अहिले सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ यो गैराती खसेको पहिरो चाहिँ चारवटा एस्काभेटर जेसीबी प्रयोग गरेर पहिरो पन्छाएपछि काठमाडौँ मुगलिन सड़क खण्ड जुन पृथ्वी राजमार्ग हो यो काठमाडौँ पोखरा र उता अब मुगलिनबाट उता लाग्ने भनौँ न ठ्याक्कै भन्दाखेरि त्यो राजमार्ग चाहिँ अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ है त ल ओके अब त्यही हो कुराहरू होइन तपाईँ फोन गर्नुहोला 0165 43 0040 मार्फत जस जसले फोन गर्नुहुन्छ उहाँहरू मध्येबाट एकजना साथी विजेता बन्नुहुन्छ र उहाँले प्राप्त गर्न सक्नुहुन्छ यो नेपाल भूतपूर्व खेलाडी मञ्चको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर मैले तपाईँलाई थोरै जोडे है त अरू थप प्रसंगहरू पनि म जोड्दै जानेछु कार्यक्रम अन्त्यसम्म सुन्दै गर्नुहोला आज खासै त्यस्तो प्रश्न केही पनि छैन जसले सही जवाब दिनुहुन्छ उहाँले भन्न मिल्दैन अब जो जोले फोन गर्नुहुन्छ उहाँहरूले प्राइज पाउनुहुनेछ अब गोलाप्रथा मार्फत एकजनाले है मैले झुक्काइरहेको छु विचार गर्नुहोला एकजनाले मात्र हो प्राइज पाउने सबैलाई हामी दिन सक्दैनौँ त्यही पनि नेपाल भूतपूर्व खेलाडी मञ्चले हो आगामी असारको छ गते भदौको छ गते शनिबार पोखराको फुलबारी सिद्धेश्वर मन्दिर नजिकै दौड़ हुँदैछ भूपू सैनिकहरू दर्ता गर्नुहोला
र आमा समूहहरू, विद्यार्थीहरू, होइन टोल विकास संस्थाका महिला दिदीबहिनीहरू सबैजनाको दौड हुँदैछ। यो नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्न लागेको दौड़ हो। म यो बारेमा पनि विशेष जानकारी दिने नै छु। ओके, यो गीत मैले खोजेको त कति छोटो रहेछ त, ब्याकग्राउन्डमा खोजेको गीत त अलिक छोटो रहेछ। मैले खास लामो गीत खोजिरहेको थिएँ, होइन गीत मिठो थियो र हो होइन पिरती मिसाउँदै। ल यो गीत सुनाउ त्यसो भए, अब यो गीत खास छोटो रहेछ। अब हुन्छ, यो गीत सुनाउ, त्यस पछाडि म आउँछु।

0: ओके, यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरे कार्यक्रम पोखरा कलिनमा। पोखरा कलिनको यो बसाईमा चलचित्र हामी तीन माईबाट चरीको घर गुणैमा भए होइन त। ल, 11:18 पनि गइसकेको छ। एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत हुनुहुन्छ। फेसबुक लाइभमा पनि धेरैजना साथीहरूले कमेन्ट गर्नुभएको छ, उहाँको कमेन्ट पनि म एकैछिन पछाडि लिन्छु, तपाईँ सुन्दै गर्नुहोला है त। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आउनु भएको छ, कहाँदेखि को हुनुहुन्छ उहाँलाई वेलकम गरौँ है त। नमस्ते। नमस्कार हजुर, अलि चर्को बोलिदिनु होला, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर अलि चर्को भनिदिनुहोस् त, नाम अलिक तपाईँको आवाज सानो सुनिएको छ। सुषमा श्रेष्ठ मियापाटनबाट, के छ हालखबर? एकदम ठिक ठाक छ मेरो पनि। मियापाटनतिर के हुँदैछ?
1: मियापाटनतिर अहिले घाम लागिरहेछ।
0: ए, घाम लागिरहेछ है, पानी परेको त छैन नि?
1: पानी परेको छैन, बिहान अलिक पर्ला जस्तो भयो।
0: हिजो पर्यो होइन त, पानी त पर्नु सम्मै।
1: हजुर, हिजो पर्यो।
0: ल ठिक छ, अनि के छ आज दिनभरिको काम धन्दा के गर्दै हुनुहुन्छ, के छ कसो छ?
1: काम केही पनि छैन, बसी बसाउ
0: बसी बसाउ। कति आनन्द हो नि जिन्दगी बसेर खानु पाए त। ए, आज छुट्टी हो? ए, छुट्टी भयो त अनि छुट्टी छ भन्नु पर्यो नि त। बसी बसायो भन्दाखेरि त अघि पछि पनि बस्ने हो कि भन्ने लाग्यो कि मलाई फेरि है। ल भनेपछि दिनभरि बस्ने मात्रै। ल के सुनाउनुहुन्छ त आज हामीलाई?
1: केही पनि छैन खासै।
0: हजुर, केही न केही त सुनाउनु पर्यो नि आइसकेपछि। अनि
1: केही
0: नै आउँदैन किन? सम्झिएर मात्र कहाँ पाइयो त, केही न केही त आउनु पर्ने हो क्या है। हाँस्न त आउँछ होला नि? हाँस्न नि आउँदैन? जिन्दगीमा हाँस्ने मान्छे तपाईँ नै होला सायद। अनि हाँस्नु पर्यो नि त, कि रुन आउँछ भने रुनुहोस्। नभएदेखि हाँस्न रुन त आउनु पर्यो नि त हो। चिच्याउनु त आउँछ होला नि? चिच्याउनु त आउँछ होला नि त?
1: बुझिन।
0: ए, चिच्याउन त आउँछ होला नि भनेको? फेरि घरमा को बौलाई नै आएछ भन्नु फेरि होइन, हो मलाई चिच्याउँदाखेरि होइन त। ल ठिक छ, एकदम खुसी लाग्यो, फेरि फेरि सम्झिँदै गर्नु होला, केही त केही सुन्नै पर्छ भन्दै अन्त्यसम्म सुन्नु होला, अहिलेको लागि छुटौँ है त। हस् नमस्ते, आउनुहुन्थ्यो सुषमा श्रेष्ठ मियापाटनदेखि हामीलाई फोन गर्नुभएको थियो। पालो तपाईँसँगै कुराकानी गर्ने हो, 0165-43-0-40 मार्फत हामी कुराकानी गरिरहेका छौँ। र शिवकुमार विश्वकर्माले कार्यक्रममा कमेन्ट गर्नुभएको छ, नुन जस्तै प्रयोग भए म नभई नहुने, कहिल्यै नपुगेर राखिए त कहिले चर्को भयो भनेर फालिदिए, कहिले काहीँ त यस्तो लाग्छ सबैको जीवनबाट खोला जस्तै बगेर जान मन लाग्छ, कहिल्यै नफर्किने गरी। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समितिको पत्तै नहुने, गर्मी छ है भन्नुभएको छ। ठिक छ, गर्मी त छ नै होइन त। अनि फर्किनु भयो बुटोलबाट शिव? कहिले फर्किनु भयो, के साल खबर? केही छैन होइन त। ल एकदम खुसी लाग्यो हामीलाई शिवकुमार विश्वकर्माले पोखरा 10 औद्योगिक क्षेत्रदेखि कार्यक्रम सुन्दै गरेको जानकारी दिनुभएको छ। कृष्ण परियारले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ, नौडाँडाको शिला टेलरबाट। नमस्कार, नमस्कार हजुर, सुनिरहेको छु। रातभरि भारी वर्षा र सिमसिम सिमपानी चोकमा 3 घण्टा पानीले बर्बाद बनायो अरे हो। हिजो तपाईँलाई पानीले छेक्यो भन्नु भन्दै हुनुहुन्थ्यो, गाह्रो बनायो होइन त। ल ठिक छ, यस्तो बेलामा ओडो लिएर हिँड्नुपर्छ कि होइन, ओडो भन्छ नि ओड्ने कुरा कि, टक्क लिएर हिँड्यो भने सजिलो हुन्छ। त्यस्तै हामीलाई सुषमा श्रेष्ठले पनि अघि फोन पनि गर्नुभयो, उहाँले कमेन्ट पनि गर्नुभएको रहेछ, मैले हजुरको म्यासेन्जरमा पठाएको गीत बजाउनु है भन्नुभएको छ। हुन्छ, सुन्दै गर्नुहोला, तपाईँले रोजेको गीत बजाउनेछ अवश्य पनि। शान्ति बरालले नमस्कार सर भन्नुभएको छ, नमस्ते। त्यस्तै विनोद पारी सरले पनि कमेन्ट गरिहाल्नु भएछ हामीलाई फ्रिडम ट्रेनिङ सेन्टर सिर्जना चोकबाट, लेख्नु भएको छ, सर नमस्कार सुन्दैछु है, हेभ अ नाइस डे भन्नुभएको छ। एकदम ठिकठाक छ मेरो सर, सुन्दै हुनुहुँदैछ, खुसी लाग्यो। अस्ति एक दिन फोन पनि गर्नुभएको थियो, मैले कल ब्याक गर्न पनि भुलेछु है। यस्तै यस्तै छ अवस्था, फेरि हामी छिट्टै भेट्नेछौँ फ्रिडम ट्रेनिङ सेन्टर भन्दा बित्तिकै। अब भोलिबाट फेरि उहाँले विशेष क्लासहरू पनि सञ्चालन गर्दै हुनुहुन्छ फ्रिडम ट्रेनिङ सेन्टर पोखराको सिर्जना चोकमा छ। शनिबार र आइतबार दुई दिन बिदा परेको कारणले गर्दाखेरि स्पेसली बच्चाहरूको लागि टार्गेट गरेर उहाँले वर्कसप टाइपको होइन एउटा जुन हुन्छ नि तपाईँको बच्चाहरू पनि दिनभर यस्ता उता के गर्ने कसो गर्ने स्कुल पढ्ने बच्चाहरूलाई होइन कहाँ के गर्ने एउटा क्रिएटिभ कामतिर लैजाउँ त भन्नुहुन्छ भने फ्रिडम ट्रेनिङ सेन्टरतिर पुर्याउनु होला। त्यहाँ पुर्याइसके पछाडि तपाईँको बच्चाले केही न केही इम्प्रुभ पक्कै पनि प्राप्त गर्न सक्नुहुन्छ है। त मिनु सर थ्याङ्क यू सो मच, छिट्टै भेट हुन्छ हाम्रो है। अहिलेको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। नमस्ते, फोन गर्नुभयो होल्डमा राख्नुभयो उहाँले। ल यस्तो काम चाहिँ नगरिदिनु होला कृपया है। तपाईँ फोन गरिसकेपछि मैले कहाँ फोन गर्दैछु, के नगर्दैछु, के का लागि गर्दैछु भन्ने कुरा चाहिँ ख्याल गरिदिनु होला। अब हामी कार्यक्रम पोखरा कलिनमा छौँ। पोखरा कलिनको आजको यो शुक्रबारको बसाई अन्तर्गत हामी छौँ। नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा चार गैरा पाटनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर यहाँहरूको लागि नै हो। सहभागिता जनाउनुहुने सबैजना गोला प्रथाको लागि योग्य हुनुहुन्छ र एकजनाले पाउनुहुन्छ आकर्षक गिफ्ट ह्याम्पर है। त नमस्ते। नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? तपाईँको आवाज त्यति तपाईँको आवाज सुन्नै सकिँदैन, एकदमै त्यो तिखो भयो कि, यस्तो गाह्रो बनायो नि तपाईँको आवाजले। ओहो नि, अलिक ख्याल गरेर फोन गरिदिनुहोस् है। तपाईँको टेलिफोनमा एकदमै समस्या छ होइन, त्यो कानै एकदम चिरिस बनाउने खालको के कस्तो आनन्द आउने खालको हुनुपर्छ नि त, त्यो साउन्ड नै तपाईँको टेलिफोनमै समस्या छ कि, त्यो चाहिँ ख्याल गरिदिनु होला है। के जिरोबाट के भन्दै हुनुहुन्थ्यो, मेरो कानै टिनिन्न भयो कि, त्यही भएर अलिक ख्याल गरेर फोन गरिदिनु होला है। फेरि पनि अर्को एकजना साथी हुनुहुन्छ। नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? तपाईँको टेलिफोनमा यस्तो समस्या छ नि, एकदम यो ख्याल गरिदिनुहोस् न कृपया है। मोबाइलबाट भए पनि एकदमै गाह्रो हुन्छ कि मलाई सुन्न तपाईँको आवाज, यो एकदमै तिखो रूपमा आउँछ होइन, मेरो त गाह्रो छ कृपया तपाईँको आवाज मैले ओके म एकैछिन ब्रेक राख्छु, ब्रेक पछाडि फोन गर्नु होला। कार्यक्रम पोखरा कलिन मेरो कानै एकदम भयो कि, ठ्याक्कै उहाँले फोन गरिहाल्नु भयो होइन, स्रिङ्ग भयो कि, त्यसै भन्दाखेरि अलिक गाह्रो हुन्छ, कृपया ख्याल गरिदिनु होला है। अहिलेको लागि एकैछिन म ब्रेक राख्छु।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदय घात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
5: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो, तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्, हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्, त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत, विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्, रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क, किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र,
6: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल, फोन 98560-10-31, 97150-10-31, पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
7: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-2729।
9: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदैछ। यो सँगै बीवाईडी 3S फैसिलिटीज, सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
10: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
11: तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: Hello, Pokhara calling.
1: ओके कार्यक्रम पोखरा कलिनमा यहाँलाई फेरि पनि स्वागत छ। तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगा सँगसँगै कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ। पूर्वान्न 11 बजेबाट मध्याह बाह्र बजेसम्म आउने कार्यक्रम पोखरा कलिन र पोखरा कलिनको आजको यो वसाईमा शुक्रबारको वसाई अन्तर्गत हामी तपाईँसँग कुराकानी गरिरहेका छौं र साथसाथमा हामीले विभिन्न विषयवस्तुहरूमा कुराकानी गर्छौं। विषयवस्तु भन्दा नि फरक फरक तरिकाबाट कार्यक्रमलाई सञ्चालन गर्दै आइरहेको अवस्था हो। आज शुक्रबार चाहिँ खासै त्यस्तो केही छैन, गफगाफ सँगसँगै केही महत्वपूर्ण जानकारी र गीत संगीत सँगसँगै कार्यक्रम दौड़िरहेको छ। अहिलेको लागि अघि एकैछिन डिस्टर्ब भयो थोरै, होइन उहाँले त्यो फोन अलिक उहाँको डिस्टर्बेन्स आएर कृपया त्यसरी चाहिँ फोन नगरिदिनु होला है। अहिलेको लागि अर्को एकजना साथी, नमस्ते।
2: हेलो,
1: नमस्ते हजुर। हजुर, कहाँ के भन्नुभयो? ए ठिक छ, काम गर्दै हुनुहुन्छ हरिमाया चापागाई भन्नुभयो होइन?
2: काम गर्दै अनि हजुरलाई सुन्दैछु।
1: अनि के छ अरू हालखबर?
2: मेरो ठिकै छ सर।
1: लेफ्ट साइडतिर के हुँदैछ?
2: लेफ्ट साइडतिर होइन, बाहिर निस्के होइन, भित्र बसेर गर्ने काम हो, थाहै छैन।
1: थाहै छैन होइन त?
2: बाहिर निस्किँदै भित्रै काम हो, फेरि रुममा मिलाउने अरे।
1: ल ठिक छ ठिक छ, काम गर्नुपर्छ। धेरै खुसी लाग्यो सम्झिनु। ए ठिक छ, काम गर्दै हुनुहुन्छ हरिमाया चापागाई भन्नुभयो होइन?
2: काम गर्दै अनि हजुरलाई सुन्दैछु।
1: अनि के छ अरू हालखबर?

0: नम्बर खुला छ, कोही झुक्किनु भएको छ भने यो पृथ्वी राजमार्ग चाहिँ खुलिसकेको छ है, मुगलिनमा गएको पहिरो भन्साइसके पछाडि। अहिलेको लागि अर्को एकजना साथी आउनु भएको छ टेलिफोन लाइन मार्फत। नमस्ते।
1: हेलो, नमस्कार सर।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ए, एनबीआले भन्ने मान्छे होइन?
1: हजुर, साथीहरू फेरि मर्यो कि कता गयो कि भनेर
0: के बोल्नुहुन्छ यार तपाईँ? साथीहरू अपहरणमा पर्यो भन्ने छ नि तपाईँ त, हल्ला हल्ला त्यस्तै छ नि त। धेरैजनाले चाहिँ नरबहादुर आले चाहिँ अपहरणमा पर्नु भएको छ भन्ने कुरा सुनिन्थ्यो कि।
1: हजुर हजुर,
0: सम्झाउँदाखेरि
1: त्यस्तै हो, घरको काम यताउता, अनि अब घरको केटीकेटीहरूले त्यही त नगर कति गर्छौ फोन पनि भन्नु लगा, त्यही नभ्याउ नि, त्यही भएर नि हो।
0: त्यस्तो अरूले भन्यो भन्दैमा तपाईँले माया मार्न त नहुने हो नि त।
1: माया मार्नु नि अब त्यस्तै हो कि, केटाहरू पनि छैन यहाँ काम गर्ने नि
0: है,
1: जम्मा अब दुईजनाले तिनजनाले भ्याउनु पर्यो है, त्यही भएर
0: गाह्रो छ उसले,
1: गाह्रो छ नि हौ। हजुर, जाहिर छैन
0: ल ठिक छ, गाह्रो मान्ने होइन सजिलो मान्नुपर्छ, गाह्रो मान्यो भने गाह्रो हुने हो। ल छम छम नाचिदेऊ निउरेर, कानमा शिरमा रिबन कानमा फुल सिउरेर हो कि अरे?
1: त्यही होला,
0: त्यही होला,
1: त्यस्तै जस्तै भने जस्तै
0: हो।
1: एउटा एउटा गीत लगाइदिनुहोस् नि त।
0: के गीत लगाइदिउँ त्यस्तो?
1: त्यही अब अन्तिम चोटि भेट्न आऊ भन्ने चाहिँ।
0: यो त गाह्रो पर्यो हजुर,
1: त्यही हो
0: अन्तिम चोटि भेट्न तपाईँलाई आउनु पर्यो, को हो त्यो मान्छे फेरि?
1: एनबीआले भन्ने,
0: ए एनबीआले है, एनबीआईलाई ल को हुनुहुन्छ सुन्दै हुनुहुन्छ भने उहाँलाई भेट्न जानु होला। ल नरबहादुर, एकदम खुसी लाग्यो, माया चाहिँ नमार्नु होला अहिलेको लागि, छुटौँ है त सुन्दै। नमस्ते नमस्ते, हुनुहुन्थ्यो नरबहादुर आले, हामीलाई मिरुवादेखि फोन गर्नु भएको थियो होइन त, कुराकानी गर्ने साथीहरू कहाँ कहाँ हराउनु भयो भनेको फ्याट्टा फ्याट्टा आउनुहुन्छ कि बेला बेलामा होइन, खुसी लाग्छ। ल तपाईँ पनि फोन मार्फत आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुला छ, तर अन्तिम पल्ट भेट्न आऊ, जम्मा नेपालीको आवाज तपाईँको लागि अब क्रममा।

0: तपाईँको पालो आइहाल्छ भनेको उहाँले राख्नु भएछ. ठिक छ, फेरि आउनु होला नि त, के छ र. कोही साथी हुनुहुन्छ? नमस्ते.
1: हेलो.
0: हजुर नमस्ते.
1: नमस्कार. नमस्कार.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? के
1: भन्नुभयो?
0: ए भरत, के छ हालखबर? अनि के छ आज दिनभरिको काम? बसी बसाऊ. काम छैन कि आज? भनेपछि आज रेस्ट. ए खोल्न जानु पर्यो नि त फेरि, होइन ल राखेँ टाँगेर मात्रै नि भएन फेरि. त्यसलाई खोलेर ल्याएर टक्क घर राखेपछि बल्ल काम सकियो होइन त. ल एकदम खुसी लाग्यो भरत. अनि केही सुनाउने कि छुट्टी नि त अब? ए सोध्नुहुन्छ मलाई? ल सोध्नुहोस् न त, जाने भनौला नजाने पास भनौला, के छ र? ल भन्नुहोस्. ल भन्नुहोस्.
1: राजा होइन क्रिकेट छ, भालु होइन नङ्गरा छ, घडी होइन टाइमिङ छ, के भन्नु त?
0: ओहो, घडी होइन टाइम दिन्छ. ठ्याक्कै थाहा भएन यो त मलाई. पास गरेँ मैले. ल
1: पास गर्नु
0: ल भन्नुहोस् त. त्यो त मेरो ध्यानै नगएको
1: होइन,
0: मैले अरू नैतिर ध्यान दिएँ त्यही भएर त्योतिर मेरो ध्यानै गइन्छ. ल भरत एकदम खुसी लाग्यो, सुन्दै गर्नु होला है त. हस् हस् ओके. भरत थापा हुनुहुन्थ्यो हामीलाई नयाँ बजारदेखि फोन गर्नुभएको थियो. टाइम दिन्छ भन्नुभयो, मैले टाइम भनिसकेपछि म एकदम कन्फ्युज भएको हो कि होइन. भरत होम डेकोरेसन सेन्टर नयाँ बजारदेखि हामीलाई भरत थापाले फोन गर्नुभएको थियो. कस्तो कन्फ्युज बनाइदिनु भयो मलाई, यस्तो कन्फ्युज भयो कि म होइन जिन्दगीमा पहिलोपटक होला सायद यति धेरै कन्फ्युज भएको. अहिले बेला एकजना साथी आउनु भएको छ टेलिफोन लाइन मार्फत. नमस्ते. हेलो.
2: हेलो.
0: हजुर नमस्ते. हजुर
2: हजुर नमस्ते. छोरेपाटनबाट पूर्णिमा घिमिरे.
0: छोरेपाटनबाट
2: पूर्णिमा घिमिरे.
0: अनि तपाईँको नामै यही नै हो कि? मलाई त आवाज अर्कै जस्तो लाग्यो तपाईँको है.
2: होइन पूर्णिमा घिमिरे छोरेपाटनबाट.
0: तपाईँको नागरिकता पनि यही छ नि होइन?
2: हजुर.
0: तपाईँ विजेता भन्नुभयो भने यही नाम लिएर आउनुपर्छ है फेरि.
2: ए हजुर हो, पूर्णिमा घिमिरे हो.
0: तपाईँको नाम अलिक आवाज अर्कै मैले चिने चिने जस्तो लाग्यो कि त्यही भएर. तपाईँको आवाज चिने चिने जस्तो लाग्यो, नाम फेरेर बोल्नु भएको त होइन नि. अनि के छ पूर्णिमाको हालखबर?
2: मेरो ठिकै हो, नानीलाई स्कुल पुऱ्याएर आएको ठिकै हो.
0: ए नानीलाई स्कुल पुऱ्याएर आउनुभयो? कुन स्कुल पुऱ्याउनु भयो?
2: हजुर
0: कुन स्कुल पुऱ्याउनु भयो?
2: के भन्नुभयो सर?
0: कुन स्कुलमा पुऱ्याएर आउनुभयो त नि?
2: शिशु कल्याण.
0: ए शिशु कल्याणमा है. कतिमा पढ्नुहुन्छ नानीले? ए से धेरै सानी रहेछ होइन त.
2: हजुर.
0: ल गीत गाउनुहोस् त्यसो भए एउटा.
2: गीत गाउनु त आउँदैन.
0: हो के गर्न आउँछ त? नाच्न आउँछ?
2: नाच्नु त आउँछ.
0: रुन आउँछ?
2: हजुर
0: रुन त आउँछ नि. रुनको लागि धुरु धुरु रुनुहोस् त एकचोटि.
2: ए रुन आएर रोइन भयो.
0: हो र. त्यसो भए मलाई गाली गर्नु न त. ल बर्बाद भयो त, के गर्न आउँछ त नि भनेर यसो सोध्दैछु मैले. के गर्न आउँछ त नि भनेर यसो सोध्दैछु. तर ए त्यस्तो है. हुन्छ त नि, ल बिदा लिउँ. हस् नमस्ते. वहाँ हुनुहुन्थ्यो पूर्णिमा घिमिरे छोरी पाटनबाट. मलाई यो आवाज चिने चिने जस्तो लागेर कन्फ्युज भएँ कि म, कति नाम फेर्नु भएको त होइन नि भन्नु भनेको कि मैले फेरि. त्यस्तो चाहिँ नगरिदिनु होला है कृपया, नाम फेरेर उ गरेर फोन गर्ने काम चाहिँ नगरिदिनु होला. हामीलाई अन्तिममा एउटा गीत छ है, कृष्णले रोज्नु भएको. अहिले गीत चाहिँ अब नरोजिदिनु होला, उहाँको छोरीले गाउनु भएको गीत म बजाउँदैछु। हामीलाई बुद्धिसागर पौडेलले नमस्कार हजुर, पोखरा ती सिसुवाबाट सुन्दैछु। आज अलिक गर्मीको महसुस भएको छ हाम्रोतिर, यता अलिक त्यता अलिक शीतलो छ होला भन्दै हुनुहुन्छ। बुद्धिसागर के छ हालखबर? अहिलेको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत नमस्ते। नमस्ते हजुर, कहाँदेखिको बोल्दै? मनोज थापा मगर। कताबाट? पोखराको? पोखरा त पोखरै हुनुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ भनेको? चिप्लेढुङ्गामा। के गर्दै हुनुहुन्छ चिप्लेढुङ्गातिर? रेडियो सुन्दै बस्नु भएको छ हो?
1: हजुर।
0: ल के छ चिप्लेढुङ्गातिरको चलपल? अब भयङ्कर चलपल हुने ठाउँ हो चिप्लेढुङ्गा? चलपल बढ्दो छ। गर्मी कतिको छ त चिप्लेढुङ्गा?
1: हजुर,
0: गर्मी बढिरहेको छ।
1: गर्मी त गर्मी छ सर
0: है?
1: हजुर।
0: ल ठिक छ, के सुनाउने हामीलाई आज?
1: हजुर सर,
0: के सुनाउनुहुन्छ?
1: मैले अब तपाईँलाई
0: प्रश्न सोध्नु गाउँ खाने कथा? ल सोध्नुहोस् न, सोध्नु पाउनुहुन्छ, सोध्नु।
1: ल सर हेर्नु है,
0: ल
1: म तपाईँलाई एकदम सजिलो सोध्छु तर।
0: ल भन्नुहोस्।
1: आत्ती चिरे पुछु अर्को
0: खोइ, यो त थाहा भएन मलाई।
1: चिरे अनि भालो?
0: ए त्यस्तो है। ल एकदम ल खुसी लाग्यो, अन्त्यसम्म सुन्दै गर्नु होला है त। हस् ओके, उहाँ हुनुहुन्थ्यो मनोज थापा, हामीलाई चिप्लेढुङ्गादेखि फोन गर्नुभएको थियो, एउटा प्रश्न सोध्नु भएको थियो। अब अलिक मलाई गाह्रो पर्यो, मैले पास गरेँ, तर उत्तर चाहिँ सजिलै रहेछ। जाने सजिलो, नजाने अप्ठ्यारो हो कि जे कुरा पनि होइन त। हामीलाई धीरबहादुर गुरूङले लामाचौर मध्यम पथबाट यति बेला सुनिरहेको जानकारी दिनुभएको छ। कस्तो हाम्रै पालाको गीत सुनाइदिनु भयो, धन्यवाद भाइ, सुन्दैछु है भन्नुभएको छ हो। ल वाउ, चाइल्डहुड मेमोरी खुब सुन्थे स्कूल टाइममा मैले यो गीत भन्नुभएको छ सुषमाले पनि, धेरैजनाले सुन्नुहुन्थ्यो यो गीत होइन। ल अन्तिम अन्तिममा छौ, टेलिफोन लाइन मार्फत कोही श्रोता साथी आइसक्नु भएको छ, म उहाँलाई यति बेला क्रममा वेलकम गर्न चाहन्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर। हेलो।
3: हेलो नमस्ते सर, म शालिक पौडेल।
0: के छ हालखबर?
3: ठिक छ सर।
0: यतै चिप्लेढुङ्गातिर हो कि यतै खेलाडी मञ्चतिरै त आउनु भएन नि?
3: आएको छैन सरले बोलाए, आउने हो नि त बोलाउनु भएको छैन।
0: मैले त कहाँबाट बोलाउने हो र? एक दिन त सिँढी चढ्दैछु भन्दै हुनुहुन्थ्यो, म त फेरि आज पनि यतै आउनु भएको छ कि भन्नु।
3: चढ्दै थिएँ त्यो दिन।
0: ए अनि के छ त अरू?
3: सबै ठिकठाक छ सर, रातभरि पानी पर्यो, शीतलो भयो, तर अहिले चाहिँ घाम लागेको छ, राम्रो छ मौसम
0: है।
3: तर हाम्रै गाउँपालिकातिर अलि बिगारेको छ, त्यता 12 नम्बरवाडातिर यता बिरुठाँटीतिर बाटो चाहिँ लगेको छ अरे, र मान्छेलाई पनि अलि आपत विपद खेलायो भन्दै थिए, समाचारमै सुनेको हो, गएको त छैन।
0: अघि मैले पनि भन्दै थिएँ, तपाईँले सुन्न के गर्नुभयो?
3: त्यति नै पानीको पानी पर्ने बेला छ, अलि सजग हुने, बिहान बेलुका चाहिँ यसो अवस्था हेरेर चाहिँ सुरक्षित ठाउँतिर जाने गर्ने, अब सतर्क हुने नै भन्छु म।
0: ल ठिक छ, एकदम खुसी लाग्यो, सम्झिँदै गर्नु होला अहिलेको लागि छिटो है त।
3: हुन्छ सर।
0: हस् ओके, उहाँ हुनुहुन्थ्यो सारी ग्राम बौडेल, हामीलाई लेक साइडदेखि फोन गर्नुभएको थियो, रेडियो अन्नपूर्णमा नियमित श्रोता होइन त। नेपाली सेनाले 280 जना अधिकृत क्यारेट माग गरेछ है। ल तपाईँ पनि योग्यता पुग्नु भएको छ भने नेपाली सेनामा जागिर खानको लागि भर्ना खुलिसकेको छ है त। ओके छ त, ल बुझ्नु होला, यो नेपाली सेना को भर्ना छनौट निर्देशनालय जंगी अड्डा अधिकृत क्यारेट पदका लागि दरखास्त आह्वान भनेर गोर्खापत्रमा यो छापिएको छ। अनलाइनतिर पनि भेटिन्छ, यो जागिरको सिलसिलामा कोही हुनुहुन्छ भने होइन, नेपाली सेनातिर म भिड्छु होइन, नेपालको रक्षा गर्छु भन्ने तपाईँलाई लाग्छ भने नेपाली सेनातिरको जागिर पक्कै पनि तपाईँलाई उपयुक्त हुनेछ होइन त। ल 0165-43-0040 मार्फत आउनु होला, विजेता बन्ने साथीले प्राप्त गर्न सक्नुहुनेछ नेपाल भूतपूर्व खेलाड़ी मंचको तर्फबाट आकर्षक गिफ्ट ट्याम्पर। आगामी भदौको 6 गते शनिबार दौड कार्यक्रम हुँदैछ, पक्कै पनि तपाईँले दौड़मा सहभागी हुनुहोला, भूपू सैनिकहरूको दौड़ हो होइन त। ओके, अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आउनु भएको हो कि के हो, खोइ त काटियो होइन। 0165-43-0040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ, स्टुडियोको टेलिफोन नम्बर खुला छ, टेलिफोन लाइन मार्फत यहाँहरूको सहभागिता लिने कार्यक्रम पोखरा कलिनमा छौं। पोखरा कलिनको आज यो बसाईमा हामी कुराकानीको लागि जुटिरहेका छौं। टेलिफोन लाइन मार्फत आउनुहोला। ओके, 0163540040 स्टुडियो टेलिफोन नम्बर खुला रहेको छ। यहाँहरूसँग कुराकानीको लागि टेलिफोन लाइन मार्फत आज हामी जोडिएका छौं। अन्तिम अन्तिममा हामी छौं, 52 मिनट गइसकेछ है त। म छोटो एउटा ब्रेक राख्छु, त्यस पछाडि म उपस्थित हुन्छु है त। अब आजको लागि अन्तिम अन्तिममै छौं, अहिलेको लागि छोटो ब्रेक, त्यस पछाडि म विजेता श्रोता साथीको नाम लिएर आउँछु।
4: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 0165770077 97623638 17।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: एडमिसन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.mt. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.

ल डम्बर नेपालीको यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरेँ। आवाज राख्दै गर्दाखेरि एकजना साथी ठ्याक्कै आइहाल्नु भएको थियो, उहाँ अहिले होल्डमै हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्ते। हेलो, राख्नु भएछ है, उहाँले झुक्किनु भयो सायद, होइन त? ल नझुक्किनु होला, मैले खासमा चाहिँ गीत बजाइहालेँ तर साथी आउनुभयो, के गर्ने, त्यस्तै त्यस्तै थियो, तर थोरै कुराकानी भयो। ल होल्डमा बस्नु।

0: Hello, Pokhara calling.
1: Okay, कार्यक्रम पोखरा कॉलिंग यहाँहरुले सुनिरहनु भएको छ कार्यक्रमको एकदमै अन्त्यअन्त्य तर्फ छ आजको लागि कार्यक्रमबाट साइन आउट हुनुपर्ने बेला भइसकेको छ अन्तिममा हाम्रो कृष्णको छोरी भनौँ होइन उहाँ अञ्जली परियारले गाउनु भएको आवाज बजाइदिनु न भन्न मलाई अघि नै रिक्वेस्ट गरिसक्नु भएको थियो लीला पौडेल र अञ्जली परियारको आवाज यहाँहरुको लागि ब्याकग्राउन्डमा उठिसकेको छ यो गीत यहाँहरूको लागि छोड्दै आज फोन गर्नु म सुषमा श्रेष्ठ मिया बारनबाट हरिमाया छ बगाई लेक साइडबाट एनबीआरले मिरुवाबाट भरत थापा नयाँ बजारबाट पूर्णिमा घिमिरे हुनुहुन्थ्यो छोरीपाटनबाट मनोज थापा चिप्लेडुङ्गोबाट र सालिग्राम पौडेल लेक साइडबाट हुनुहुन्थ्यो उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच फेसबुक लाइभमा जोडिनुहुने साथीहरू पनि हुनुहुन्थ्यो धीरबहादुर गुरूङ त्यस्तै सुषमा श्रेष्ठ बुद्धिसागर पौडेल विनोद सर त्यस्तै शान्ति बराल कृष्ण परियार होइन शिवकुमार विश्वकर्मा सबै सबैलाई थ्याङ्क यू सो मच धेरै उत्साहका साथ आजको कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने रेडियो सुन्नुहुने तपाई र फोन गर्नुहुने तपाईँ कमेन्ट गर्नुहुने तपाईँ सबै तपाईँको श्रेय नै हो यो आजको कार्यक्रम सफल हुनुमा होइन त आजको लागि विजेता भन्नुभएको छ एनबीआरले विजेता भन्नुभएको छ मिराबाट बधाई छ एनबी तपाईँलाई तपाईँ आफ्नो अब आज भइहाल्यो भोलि शनिबार भयो अब आइतबार सोमबारतिर अनुकूल मिलाएर प्राइज लिनको लागि आउनुहोला भन्दै आज कार्यक्रमबाट यो आवाज यहाँहरूको लागि छोड्दै सबिन अर्को सिंहासम्मको लागि छुटिन्छु यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस् जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाइ तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारी लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 65 553 834

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
0: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
0: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़ त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
0: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
0: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: नाचेर बे कति छाब डिजाइन बे मारेगा कि नानी खनी तोला
1: खनै बिवा नाचर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै त पो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे
1: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
0: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
1: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्ने यामो
0: तोय मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा ततान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98-5-60-010-31 97-150-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 06145100
1: मोबाइल नम्बर 9856084666।
0: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98279993।
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 9856010131 9750010131। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061433 85 98568 80385।

0: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकै को एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: लाखसलिया पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
2: Night 3.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाइ तथा थका,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नुपर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 5538 34।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।

0: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
1: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौं
2: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट
3: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या
1: विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061 450 424 98 084 46 525

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: हेलो
1: हजुर नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो
2: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: 버전 써먹자 어필다
1: 사이레빵이 자하파니
2: एनसेल
3: जैसे जहां पैक खरीद कर 20% सम्म कैश फिर्ता एनसेल एप में क्लेम कर एनसेल पैक किन्नु भयो त शर्तहरू लागू हुने छन् एनसेल नेपालकै लागि
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27729

0: सुवर्ण अवसर
1: तपाईं हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162 590-163।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2077।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न झाउँ रूपाको।
1: यति बेला दिउँसोको 2 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थका,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 5358 34।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर. के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ?
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ. स्वास्थ्य लाभ लिनुहोला. बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा. सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29.
3: फिर्ता 20% सम्म क्यास फिर्ता जहिले पनि जहाँ पनि.
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
5: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्.
6: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस.
5: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल. फोन 061-538-369. टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क.

0: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोन पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस रोड पोखरा।
3: फोन 061-590-162 590-163।
4: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
6: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
7: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
7: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा स्त्री रोग,
8: छाला, यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न आईसीयू सेवा,
8: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज।
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
7: फोन 061-572-648-5782-849।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: विश्व स्तरीय थ्री टेस्ला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-0279-29।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764119905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: मम्मी गर्मी भयो के चिसो पिउना
4: पिउनालाई चिसो उठाउ हरे
3: हरे गर्मीमा नयाँ फ्रेस
4: रिफ्रेशमेन्ट पार्क न्युट्रिसन मिट
3: चिसो हरे।
5: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
9: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
9: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9560-9972-77।
10: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं,
0: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
11: स्वच्छ पोखरा स्वस्थ पोखरेली को

0: खेलाड़ी साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथन को आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंच द्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाई स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाई तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
0: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
0: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
0: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हर्ले
2: हर्ले गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
2: चिसो हर्ले
3: फिर्ता फिर्ता 20% समस्या फिर्ता
2: जहिले पनि जहाँ पनि
4: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थका,
7: मुटुको भल्कमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 553834

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: हेलो पोखरा, BYD सर्भिसको सुपरियर र सिन्सियर सर्भिसको साथमा अब पोखरामा पनि BYD सर्भिस स्टेसन सुचारू हुँदैछ। यो सँगै BYD 3S फेसिलिटिज, सेल्स सर्भिस एन्ड स्पेयर्सको सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।

0: रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बोल्स मा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
3: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त BHM पढ्ने हो, NTHMCमा।
3: म पनि BBA NTHMCमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
4: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि NTHMCमा छ नि।
3: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
7: हेलो पोखरा बीवाईडी सर्विस को सुपेरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ यो सँगै बीवाईडी 3S फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ प्लीज डू विजिट अस एट बुद्ध चोक 10 पोखरा
8: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
10: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165910162 5910163।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hope Lines, 01-597-0611.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: ओहो नासर बे, कति छ्याबा डिजाइन बे मारे खाना किनानी खनि तोला
3: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
2: ए नै छ्याबा मार दोकान पो मोना नै प्रेसलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङ्गी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे
3: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म विषा वा चुवल तुई विषा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
2: जग्गा मात्र आङ्गी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: समुताय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
2: तोय मिल तुई विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान नि भिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-560-33-405 98-560-33-405
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्

0: विकासमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई।
3: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: हेलो पोखरा, बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाइ।
5: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
4: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
4: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
6: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
7: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
4: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
4: वेबसाइट www.pokharamarathon.org।
6: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
4: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौ।
6: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविक नागरिकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
7: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
4: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
4: वेबसाइट www.pokhramarathon.org।
6: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
10: सुवर्ण अवसर।
11: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
10: उपचार हुने रोगहरू
11: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
4: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
10: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
10: अपरेशन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
10: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्कमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: परचम चमक्या फिरता
1: सैले पनि चाह पनि
2: क्याश फिरता लिनु भए त
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ
5: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
5: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
6: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
5: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
7: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी
5: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
5: वेबसाइट www.pokhramarathon.org
6: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर वन ब्रान्ड, नक्कली देखि सावधान। जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0161 591 728, मोबाइल 9956607729। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
1: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
4: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
3: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 0165887016।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
3: वेबसाइट www.pokhramarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP.

0: एसआईपी पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
2: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालको नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5383-834।
7: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
8: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
9: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
8: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
9: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
6: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
8: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
9: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाचन माथिल्लो तल्ला।
8: वेबसाइट www.pokhramarathon.org।
9: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
10: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
11: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
12: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्ने। पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

मैले धेरै पढे आमाका वेदनाका कथाहरू, तर कहिले पढिन बाका अनुहारमा सल्बलाएका दुःखका वक्र रेखाहरू। धेरै पटक कविहरूले आमाकै तारीफमा कविता कोरे, आमाकै गीत संगीत भरे। आमालाई धरती भन्नेहरूले बालाई कहिले आकाश भनेनन्। रत बा सधैँ ओझेल परे, बा सधैँ सधैँ ओझेल परे।

यतिखेर लम्पसार छ निरस जिन्दगी बाके अघिल्तिर थिचिएर त्रासले सधैँ घुरिरहन्छ कुम्भकर्णको निन्द्रामा बाको अन्योल जिन्दगी तर बा कर्कलाको पातमा तलपल पानी झै आँसु चिल्पिलाएका आँखामा निन्द्रा हराएपछि खुशीहरूको शिला खोज्दैछन् परेलीका डिलहरूमा।

बोल्दा बोल्दै भासिन्छ बाको स्वर, बोली बन्द हुन्छ एकाएक। थाहा पाउँछु म गला अवरुद्ध भएको, र पनि दबाएर सबै पीडा मुस्कुराएको अभिनय गर्छन्। म चिन्छु त्यो मुस्कान, त्यो नक्कली मुस्कान, जो बाको होइन, अह हुँदै होइन।

0: राव जस्ता गालाका रेखाहरूमा कतै एक धरको सन्तोष छैन। कपाल झरेर खुलिएको बाको तालुमा जिम्मेवारीको चर्को घामले उदायदेखि अस्ताउँदासम्म ठुङ्गिरहन्छ। भित्र मनमा कता कता विगत र आगतको उही चिन्ताको पहाड उभिएको छ। र बा त्यही पहाडमा उभिएर संसार जितेको नाटक गर्छन् अनि बाँड्छन् हामीलाई पैँचो मागेका उधारा खुसीहरू। तर यथार्थमा बा हारिरहन्छन् पल पल पल पल हारिरहन्छन् मेरो लागि, तिम्रो लागि र हाम्रो लागि। हो बा त्यो हरुवा हो जो सधैँ हारिरहन्छन् केवल सन्तानका लागि, केवल सन्तानका लागि।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165881598251

0: आठसलिया पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: महिला हराएको सूचना कास्की जिल्ला पोखरा महानगरपालिका 26 बराल डाँडा बस्ने 21 वर्षीय सरिता चौधरी मिति 2083 साल साउन 6 गते बराल डाँडा क्षेत्रबाट हराई सम्पर्क विहीन हुनुभएको छ। हालसम्म उहाँ आफन्त तथा अन्य कसैको सम्पर्कमा आउनु भएको छैन। उहाँको हुलिया यस प्रकार रहेको छ। उचाइ करिब 4.8 फिट, गहुँ गोरो वर्ण, हराउँदा लगाएको कपडा पहेँलो कुर्ता र रातो सुरुवाल लगाएको, शारीरिक अवस्था मानसिक समस्या ठिक भएको, साथै निजको साथमा 30 महिनाको बालिका समेत रहेको जानकारी गराइन्छ। उहाँलाई कतै देख्नु भएमा वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय सिसुवामा तत्काल जानकारी गराइदिनुहुन वा 97-68-41-77-45 सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
2: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ,
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
3: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
1: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokhramarathon.org।
3: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: 100-200 हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति ढेर होला भनेको जम्मा यति
1: यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
2: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
3: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
4: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: होम केयर सेवा होम केयर सेवा
6: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
6: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
6: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569927

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458

पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने खरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै

0: फोन नम्बर 061-578-458-977-903। मौकाको फाइदा उठाउनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: 93.4

0: चौबीसै घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-568-162
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98229993

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कली चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717, 9802851717।
4: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखराको पृथ्वी चोकमा पोखरा घर सञ्चालनमा साहित्य कला संस्कृति र पर्यटन प्रवर्धनको साझा केन्द्र बन्ने अपेक्षा। कांग्रेस देउबा पक्षद्वारा भेला आयोजना, देउबाको नेतृत्वमा कांग्रेस अब एक ढुक्का हुने नेता लेखकको दावी। अब प्रसारण संस्थाको इजाजत पत्र नवीकरण, परदेश रजिस्ट्रार कार्यालय पोखराबाटै हुने, काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा। ग्यास लुकाउनेलाई कार्यवाही, सूचना दिनेलाई पुरस्कार दिने मन्त्रालयको घोषणा। पोखराको मालीपाटनमा भोलि मैत्रीपूर्ण लाखे नाच प्रदर्शन हुँदै 20 लाखे समूह सहभागी बन्ने। अर्बुजमा तेल चुहावट पछि इरानले माग्यो क्षतिपूर्ति, जलवायु प्रणाली यलनिनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई। पोखराको पृथ्वी चोकमा निर्माण गरिएको बहुद्देशीय पोखरा घर शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पोखरा महानगरपालिकाले पोखराको समग्र साहित्य कला संगीत संस्कृति तथा पर्यटनसँग सम्बन्धित गतिविधिलाई एउटै स्थानबाट संरक्षण विकास र प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरेको पोखरा घरको शुक्रबार एक समारोहबीच महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले स्थानीय तहको निर्वाचनका क्रममा आफ्नो टीमले जनता सामु गरेको प्रतिबद्धता कार्यान्वयनको क्रममा पोखरा घर निर्माण सम्पन्न भएको बताउनुभयो। उहाँले पोखराको पहिचानसँग जोडिएका कला साहित्य संस्कृति तथा पर्यटन क्षेत्रका गतिविधिलाई एकीकृत ढंगले अघि बढ़ाउन पोखरा घर महत्वपूर्ण पूर्वाधार बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार पोखरा घरमा विभिन्न प्रकृतिका सेवा तथा पूर्वाधार समेटिएका छन्। भूमिगत पार्किङ, कोशेली घर, एकीकृत सूचना केन्द्र, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा प्रज्ञा प्रतिष्ठान, आर्ट ग्यालरी, टिकट काउन्टर, स्नान घर, शौचालय तथा घण्टाघर लगायतका संरचना यहाँ व्यवस्थापन गरिएको छ। प्रमुख आचार्यले पोखरा आउने पर्यटक तथा स्थानीयवासीले पोखराको कला संस्कृति साहित्य र पर्यटन सम्बन्धी जानकारी तथा सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्ने गरी केन्द्रलाई विकास गरिने बताउनुभयो। पोखराका विविध सांस्कृतिक तथा सृजनात्मक गतिविधिलाई व्यवस्थित गर्न पनि पोखरा घर उपयोगी हुने उहाँको भनाइ थियो। महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरूङले पोखरा घर बहुआयामिक उद्देश्यसहित निर्माण भएकाले यसको सञ्चालनपछि विभिन्न क्षेत्रका नागरिकलाई सहजता हुने बताउनुभयो। उहाँले पोखरा घरभित्र रहेको पोखरा प्रज्ञा प्रतिष्ठान, आर्ट ग्यालरी लगायतका संरचनाले पोखराको कला साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै सृजनात्मक गतिविधिका लागि उपयुक्त वातावरण निर्माण गर्न पनि केन्द्र उपयोगी हुने उहाँको भनाइ थियो। पोखरा महानगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले पोखरा घर निर्माणको अभियान शुरू गर्दा विभिन्न कोणबाट आलोचना भए पनि अहिले निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि कामले नै जवाफ दिएको बताउनुभयो। उहाँले पोखरा घरलाई प्रभावकारी रूपमा सञ्चालन गर्न महानगरपालिका, सम्बन्धित संस्था, निजी क्षेत्र तथा नागरिक सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। निर्माण भएको संरचनाको भरपूर उपयोग गर्दै पोखराको कला संस्कृति पर्यटन र सृजनात्मक गतिविधिलाई अघि बढ़ाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाको सल्लाहकार परिषदका अध्यक्ष आनन्द राज मुल्मी, दलका नेता दिवसमान प्रधानङ्ग र राधिका कुमारी साई योगी, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, इन्जिनियर लक्ष्मी प्रसाद गौतम, महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारी लगायतले पोखरा घरको उपयोगिता र सम्भावनाबारे धारणा राख्नु भएको थियो। वक्ताहरूले पोखराको पर्यटनसँगै कला साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता हुनुहुँदै पोखरा घरलाई त्यसका लागि साझा थलोका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिएका थिए। उद्घाटन समारोहमा हिमाली सांस्कृतिक परिवार तथा झलकमान गन्धर्व सारङ्गी पाठशालाका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतिले कार्यक्रममा थप आकर्षण रौनक थपेको थियो। पोखरा घर सञ्चालनमा आइसकी पोखराको सांस्कृतिक सम्पदा, स्थानीय कला साहित्य संगीत तथा पर्यटन सम्बन्धी गतिविधिलाई एउटै छानामुनि ल्याउने महानगरपालिकाको प्रयासले मूर्त रूप पाएको छ। कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले पूर्व सभापति शेरबहादुर देउबाको नेतृत्वमा कांग्रेस एक डिग्गा हुने बताउनु भएको छ। कांग्रेस देउबा पछिले शुक्रबार आयोजना गरेको भेलामा उहाँले यस्तो बताउनु भएको हो। उहाँले लामो समय उपचारपछि नेपाल फर्कनुभएका देउबाको आगमन कांग्रेस मात्रैका लागि नभई देशकै लागि सुखद भएको बताउनुभयो। उहाँले अहिले देशको अवस्था सरल, सामान्य र सहज नरहेको बताउनुभयो। यस्तो जटिल अवस्थामा रहेको मुलुकलाई कांग्रेसले जोगाउनुपर्ने तर त्यस्तो हुन नसकेको बताउनुभयो।
अब शेरबहादुर देउवाको आगमनसँगै राष्ट्रिय संकटमाथि पार्टीहरूबीच छलफल हुन्छ बेलामा उहाँले भन्नुभएको छ। यो अवस्थामा कांग्रेसले मुलुकलाई राहत दिनुपर्ने हो तर भइरहेको छैन। अब शेरबहादुर देउवाको आगमनले देशको संकटको अवस्थाबारे छलफल गर्ने विश्वास लिएको छ उहाँले भन्नुभएको छ। उहाँले कांग्रेस विशेष महाधिवेशनलाई अपरेशन गरेर निकालिएको शिशुको संज्ञा पनि दिनुभयो। उहाँले भन्नुभयो बेला नपुगी निकालेको शिशु कस्तो हुन्छ अहिले विशेष महाधिवेशन पक्षधरको अवस्था त्यस्तै भएको छ। नेता लेखकले विशेष महाधिवेशनले विभाजनको अवस्थामा पुगेको बताउनु भएको छ। विशेष महाधिवेशनका कारणले पार्टी विभाजनको अवस्थामा पुगेको छ। देउवाजीको नेतृत्वमा एकताबद्ध गर्ने प्रयास गर्नुपर्छ उहाँले भन्नुभयो। नेतृत्व परिवर्तनको प्रश्न थियो भने देउबाजीले वैधानिक रूपमा प्रतिस्पर्धा गर्ने अवस्था थिएन। स्वाभाविक जन्मलाई अस्वीकार गरी अप्राकृतिक रूपले जन्म दिए शरीर स्वस्थ हुन सक्दैन। त्रुटि जहाँ भएको छ त्यहीबाट सच्याउनुपर्छ। चौधौं महाधिवेशन समिति र विशेष महाधिवेशनको समितिले एक ठाउँ बसेर निकास निकाल्नुपर्छ उहाँले भन्नुभएको छ। गण्डकी प्रदेशमा संचालित प्रसारण संस्थाको दर्ता तथा नवीकरण सम्बन्धी सेवा अब थप सहज हुने भएको छ। प्रदेश रजिष्ट्रारको कार्यालय गण्डकीले अनलाइन माध्यमबाट दर्ता तथा नवीकरण भएका प्रसारण संस्थाको प्रमाणपत्र वितरण शुरू गरेको हो। यस सेवाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले एक कार्यक्रमबीच औपचारिक शुभारम्भ गर्नुभएको छ। सेवाको शुभारम्भसँगै प्रसारण संस्थाको इजाजत पत्र नवीकरणका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले अनलाइन सेवा शुरू भएपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने बताउनुभयो। प्रविधिको प्रयोग मार्फत सरकारी सेवा प्रवाहलाई सरल र सहज बनाउने प्रदेश सरकारको नीति रहेको उहाँको भनाइ छ। उहाँले प्रदेशबाटै सेवा उपलब्ध गराउने क्रममा अझै केही कामका लागि संघीय राजधानी काठमाडौँ जानुपर्ने अवस्था भए त्यसलाई पनि क्रमशः सहजीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारको कार्यालय मार्फत दर्ता नवीकरण लगायतका काम प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार विमला भण्डारीका अनुसार अनलाइन माध्यमबाट दर्ता तथा नवीकरणको प्रक्रिया यसअघि नै शुरू भइसकेको छ। सम्बन्धित संस्थाका आवश्यक फाइलहरू कार्यालयमा प्राप्त भइसकेको उहाँले जानकारी दिनुभयो। तर अझै पनि केही संचार संस्थामा कुन निकायबाट नवीकरण गर्ने भन्ने विषयमा अन्यल रहेको बताउँदै भण्डारीले प्रसारण संस्थाको इजाजत पत्र नवीकरणको लागि अब पोखरा स्थित प्रदेश रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो। उहाँका अनुसार इजाजत पत्र नवीकरणको काम प्रदेश रजिष्ट्रारको कार्यालयबाट हुने भए पनि लाइसेन्स नवीकरणको काम भने सूचना विभागबाट हुँदै आएको छ। त्यसैले कुन प्रकृतिको प्रमाणपत्र वा अनुमति नवीकरण गर्नुपर्ने हो भन्ने स्पष्ट बुझेर सम्बन्धित निकायबाट सेवा लिन उहाँले आग्रह गर्नुभयो। प्रेस रजिष्ट्रार भण्डारीले प्रदेशबाट हुने इजाजत पत्र नवीकरणको राजस्व समेत अब आफ्नै प्रदेशमा तिरेर सेवा लिन सकिने बताउनुभयो। यसले संचार संस्थालाई आर्थिक तथा प्रशासनिक रूपमा समेत सहज हुने उहाँको भनाइ छ। प्रेस रजिष्ट्रार भण्डारीले प्रदेश समस्या समाधान समितिको हालै बसेको बैठकबाट गण्डकी प्रदेश आम संचार ऐन 2080 भएको व्यवस्था बमोजिम अनलाइन संचार माध्यमको दर्ता तथा नवीकरण प्रदेशबाट गर्ने र प्रसारण संस्थाको हकमा संचालन इजाजत पत्र दर्ता तथा नवीकरण प्रदेशबाट भइरहेकोले उक्त संस्थाहरूको लाइसेन्स अनुमति पत्रको नवीकरण समेत प्रदेशबाट हुने नीतिगत व्यवस्थाको लागि राष्ट्रिय विकास समस्या समाधान समिति मार्फत नेपाल सरकार समक्ष अनुरोध गरिएको उल्लेख गर्नुभयो। प्रसारण तथा संचार क्षेत्रका सेवा प्रदेश तहबाटै उपलब्ध गराउने प्रक्रिया शुरू भएसँगै गण्डकी प्रदेशका संचार संस्थाले लामो समयदेखि भोग्दै आएको प्रशासनिक झन्झट कम हुने अपेक्षा गरिएको छ। विशेष गरी नवीकरणको लागि काठमाडौँ पुग्नुपर्ने, कागजात बुझाउनुपर्ने र प्रक्रिया पूरा गर्न पटक पटक धाउनुपर्ने अवस्थाको अन्त्य हुँदा समय, यातायात खर्च तथा जनशक्तिको बचत हुने संचार क्षेत्रका सरकारवालाको अपेक्षा छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ। ग्यासको आपूर्ति सामान्य रहेको भन्दै मन्त्रालयले सो आग्रह गरेको हो। पछि ग्यास पाइँदैन भन्ने चिन्ताले भण्डारण गर्ने प्रवृत्ति बढ़ेको भन्दै मन्त्रालयले बजारमा ग्यासको कुनै अभाव नरहेको प्रश्न पारेको हो। ग्यास लुकाएर कृत्रिम अभाव सृजना गर्नेलाई कार्यवाही गर्ने र त्यस्ता व्यक्तिको सूचना दिने उपभोक्तालाई पुरस्कार दिने घोषणा समेत मन्त्रालयले गरेको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको आयात साबिक भन्दा बढ़ेको तथ्याङ्क पेश गर्नुभयो। नेपाल आयल निगमले आधा सिलिण्डरको सट्टा पूर्ण क्षमताको सिलिण्डर वितरण गर्ने निर्णय गरेपछि बजारमा एकैपटक माग बढ़ेको कारण केही असहजता देखिएको मन्त्रालयले जनाएको छ। हाल सामान्य अवस्थामा भन्दा बढ़ी ग्यास आयात र वितरण भइरहेको छ। सामान्य अवस्थामा दैनिक औसत 1,10,000 सिलिण्डर बजारीकरण हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै सुवेदीले भन्नुभयो पछिल्लो समय दैनिक 1,32,000 सिलिण्डर बजारमा गइरहेको छ। वर्षायामको कारण ढुवानीमा केही ढिलाइ हुन सक्ने भए पनि आपूर्तिमा कुनै समस्या नरहेको उहाँले बताउनुभयो। बढ़दो मागलाई सम्बोधन गर्न र आपूर्ति सुनिश्चित गर्न सरकारले भारतबाट आउने ग्यासको कोटा बढ़ाउन पहल गरेको छ। हाल नियमित रूपमा मासिक 49,500 मेट्रिक टन ग्यास आपूर्ति भइरहेको छ। आगामी 3 महिनाको लागि यसलाई बढ़ाएर 60,000 मेट्रिक टन पुर्याउन
परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई पत्राचार गरिएको सुवेदीले जानकारी दिनुभएको छ। यसैगरी उपभोक्ताको गुनासा सुन्न निगम र ग्यास उद्योगी सम्मिलित क्विक रेस्पोन्स टीमले हालसम्म 3400 भन्दा बढ़ी गुनासो सम्बोधन गरिसकेको छ। बजारमा ग्यास सहज हुँदै गएकोले गुनासो आउने क्रम घट्दै गएको मन्त्रालयको भनाइ छ। ग्यास वितरण प्रणालीलाई पारदर्शी बनाउन मन्त्रालयले प्रविधिको प्रयोगमा जोड़ दिएको छ। तत्कालका लागि गुगल फर्म मार्फत उद्योगदेखि डिपोतर्फ गएको सिलिण्डरको दैनिक विवरण संकलन गर्न थालिएको छ। दीर्घकालीन रूपमा भने निगमले जीआईएस म्याप र क्यूआर प्रणाली लागू गरी ग्यास सिलिण्डरको स्टक र आवागमनको निगरानी गर्ने तयारी गरेको छ। मन्त्रालयले कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। उहाँले कृत्रिम अभाव सृजना गरेको वा लुकाइएको सूचना दिने जिम्मेवार नागरिकलाई मन्त्रालयले सम्मान तथा पुरस्कृत गर्ने घोषणा समेत गर्नुभयो। विक्रेताहरूलाई एउटा मात्र सिलिण्डर भएका उपभोक्ता वृद्धवृद्ध अशक्त र सुत्केरीलाई प्राथमिकता दिएर ग्यास वितरण गर्न निर्देशन दिइएको छ। ताया मचा नाच समिति पोखरा पाँच मालेपाटनको आयोजनामा भोलि शनिबार तेस्रो मैत्रीपूर्ण लाखी नाच प्रदर्शन हुने भएको छ। मालेपाटन स्थित बाराई माविको खेल मैदानमा बिहान 10 बजेदेखि राति 10 बजेसम्म लाखी नाच प्रदर्शन गर्न लागि हो। लाखी संस्कृतिको संरक्षण सम्वर्धन प्रवर्धन तथा प्रस्तान्तरण गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रममा पोखरा र आसपासका विभिन्न स्थानका 20 लाखे समूहले एउटै मंचमा लाखी नाच प्रदर्शन गर्नेछन्। सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमसँगै नेवारी खाना खाजा र स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री समेत हुने जनाइएको छ। बिहान 10 बजेदेखि शुरू हुने कार्यक्रममा मालेपाटन तायमाचा नाचले ओपनिङ गर्नेछ भने त्यसपछि नेवार कल्याण समाज पर्वत नेपाल राष्ट्रिय खड्गे समाज पोखरा दुई बागलुङको नारायण स्थान हटिया समाज पोखरा छ स्थित बैदाम नेवाखल जाल्पा देवी ल्यामापुच सिमलचोर पोखरा हेम्जा नेवाखल पोखरा 25 चण्डेश्वरी नेवा समाज पोखरा 14 प्रस्तुति रहने कार्यक्रम संयोजक विनय श्रेष्ठले जानकारी दिनुभएको छ। त्यस्तै रानीपौवा रामबजार ताया मचा समिति रानीपौवा खड्गी समाज रातो पैरा लाखी खल पोखरा 14 कुणहर राधाकृष्ण मन्दिर पोखरा 13 राष्ट्र ब्याङ्क चोक ड्याम साइड नेवाखल पृथ्वी चोक ल्यामापुच जोजोलब्बा लाखे तेर्सापट्टी एमलोकको लाखे मोहरिया सिंहनाथ टोल ताया मचा समिति पोखरा 1 गैराबाट नेवा समाज पोखरा 4 न्यायबजार ल्यामापुच पोखरा 9 र नव पञ्चाली लाखेसम्म पोखरा 2 समेत प्रस्तुति रहने उहाँले जानकारी दिनुभएको छ। लाखे नाच नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा भएकोले यसको संरक्षण र नयाँ पुस्तामाझ हस्तान्तरणको लागि मैत्रीपूर्ण प्रदर्शन आयोजना गरिएको आयोजकले जनाएका छन्। कार्यक्रममा स्थानीयवासी तथा सर्वसाधारणलाई सहभागी भई मौलिक संस्कृति संरक्षणमा साथ दिन आग्रह समेत गरिएको छ।

0: काठमाडौँ विश्वविद्यालय केयूको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह बालेनले उपकुलपति छनौट तथा सिफारिश समितिको सिफारिशको आधारमा बराललाई नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्नुभयो। शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिश समितिले बराल सहित तीनजनाको नाम प्रधानमन्त्री समक्ष सिफारिश गरेको थियो। बराल काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुनुहुन्छ। उहाँ काठमाडौँ विश्वविद्यालयमा अध्ययन गरी त्यही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुनुहुन्छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822, 572-287।
4: महिला हराएको सूचना। कास्की जिल्ला पोखरा महानगरपालिका 26 बराल डाँडा बस्ने 21 वर्षीय सरिता चौधरी मिति 2083 साल साउन 6 गते बराल डाँडा क्षेत्रबाट हराई सम्पर्क विहीन हुनु भएको छ। हालसम्म उहाँ आफन्त तथा अन्य कसैको सम्पर्कमा आउनु भएको छैन। उहाँको हुलिया यस प्रकार रहेको छ। उचाइ करिब 4.8 फिट, गहुँ गोरो वर्ण, हराउँदा लगाएको कपडा पहेँलो कुर्ता र रातो सुरुवाल लगाएको, शारीरिक अवस्था मानसिक समस्या ठिक भएको, साथै निजको साथमा 30 महिनाको बालिका समेत रहेको जानकारी गराइन्छ। उहाँलाई कतै देख्नु भएमा वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय सिसुवामा तत्काल जानकारी गराइदिनु हुन वा 9768-41-77-45 सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
6: हेलो पोखरा, BYD सर्भिसको सुपरियर र सिन्सियर सर्भिसको साथमा अब पोखरामा पनि BYD सर्भिस स्टेशन सुचारू हुँदैछ। यो सँगै BYD 3 इयर्स फेसिलिटिज, सेल्स सर्भिस एन्ड स्पेयर्सको सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदय घात,
8: हाई ब्लड
7: ब्लड प्रेसर,
9: हार्ट फेल,
7: छाती को दुखाई तथा थकान,
9: मुटुक को भल्क मा समस्या,
7: मुटु को बाथ रोग,
9: हाई ट्राइग्लिसराइटिजी,
7: मुटु को धड़कन मा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
7: पेस मेकर राखे को वा राख्नु पर्ने,
9: एंजियोग्राफी एंजियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2665 53 834।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। वैदेशिक रोजगारीका क्रममा 12 वर्ष संयुक्त अरब इमिरेट्स यूएईमा काम गर्दा हासिल गरेको अनुभवलाई स्वदेशमै व्यवसायमा रूपान्तरण गर्दै मोहन शाहले पोखरा सत्र बिरोटाबाट अरबी स्वाद पस्किरहनु भएको छ। करिब 15 महिनादेखि सञ्चालनमा रहेको याला फोर्नो एण्ड सोर्मा रेस्टुरेन्ट एण्ड क्याफेमा मानाकिस, हुमुस, कबाब, शोरमा लगायतका विभिन्न अरबिक परिकार उपलब्ध छन्। यूएईमा लामो समय काम गर्दा त्यहाँको खाद्य संस्कृति परिकार बनाउने शैली, ग्राहकको रूचि तथा रेस्टुरेन्ट व्यवस्थापनबारे नजिकबाट सिकेको अनुभवलाई शाहले स्वदेश फर्केपछि आफ्नै व्यवसायमा प्रयोग गर्नुभएको हो। विदेशमा सिकेको सिप र अनुभवलाई नेपालमै उपयोग गर्ने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उहाँ बताउनुहुन्छ। काभ्रे जिल्लाको रोशी गाउँपालिकाका स्थायी बासिन्दा शाहले करिब 40 लाख रूपियाँ लगानीमा व्यवसाय शुरू गर्नुभएको हो। पोखरामा अरूभन्दा फरक स्वाद र परिकार उपलब्ध गराउने उद्देश्यले शुरू गरेको रेस्टुरेन्टले पछिल्लो समय बिरोटामा आफ्नो पहिचान बनाउन थालेको उहाँको भनाइ छ। यालाको अर्थ छिटो र फोर्नोको अर्थ ओभन हुने भएकोले रेस्टुरेन्टको नामले नै यसको विशेषता झल्काउने शाह बताउनुहुन्छ। यहाँ छिटो तयार हुने अरबिक फास्टफूडका साथै ओभनमा पकाइने परिकारलाई प्राथमिकता दिएको छ। अरबिक परिकार नेपाली ग्राहकका लागि नयाँ स्वाद भएकोले उनीहरूलाई सहज रूपमा त्यसतर्फ आकर्षित गर्न मूल्यलाई पनि विशेष ध्यान दिएको शाहको भनाइ छ। पोखरामा विभिन्न आर्थिक तथा सामाजिक वर्गका मानिसको बसोबास रहेको आफ्नो बजेट अनुसार सबैले खान सक्ने गरी परिकारको मूल्य निर्धारण गरिएको उहाँले बताउनु भएको छ। खाना स्वादिलो मात्र भएर हुँदैन, ग्राहकले आफ्नो बजेट अनुसार खान सक्नुपर्छ शाहले भन्नुभएको छ। विदेशमा लोकप्रिय अरबिक स्वादलाई पोखरामै उपलब्ध गराउने प्रयासले आफूलाई उत्साहित बनाएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार स्वादसँगै सुपथ मूल्य कायम गर्नुको उद्देश्य नेपाली ग्राहकलाई नयाँ परिकारसँग परिचित गराउनु पनि हो। पर्यटनको राजधानीका रूपमा परिचित पोखरालाई प्राकृतिक सुन्दरतासँगै खानाका विविध परिकारको लागि पनि आकर्षक गन्तव्य बनाउनुपर्ने शाहको धारणा छ। नेपाल आउने पर्यटकले गम्भीरसँगै स्थानीय र अन्तर्राष्ट्रिय स्वादको अनुभव लिन सक्ने वातावरण निर्माण गर्नुपर्ने उहाँले बताउनु भएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार निप्सी परिसूचक सामान्य अंकले घटेको छ। निप्सी परिसूचक आज 7.37 अंकले घटेर 2643.83 झरेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज विभिन्न कम्पनीको 97,54,403 कित्ता शेयर 4,27,56,00,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ। अन्नपूर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय प्रसंग। इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटको कारण आफ्नो दक्षिणी क्वैसब टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले तेलको दागले खाड़ी र ओमान सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणले विदेशी ठूलो इन्धनवाहक जहाजबाट चुहावट भएको देखाएको बताउनु भएको छ। अमेरिकाबाट संचालित जहाज निगरानी वेबसाइट ट्रैकर ट्रैकर्सका अनुसार अगस्त 3 ओमानी समुद्रमा रहेको ठूलो जहाज मिनियन पायनियरमाथि भएको इरानी आक्रमणपछि तेल चुहावट भएको देखिएको छ। त्यसपछि तेल हर्मुज जलमार्ग आउँदै इरानतर्फ बगेको बताइएको छ। जलवायु प्रणाली एलनिनोको प्रभाव यस वर्ष झनै चुनौतीपूर्ण बन्ने देखिएको छ। विशेष गरी ल्याटिन अमेरिका अहिलेसम्मकै शक्तिशाली एलनिनो मध्ये एकको सामना गर्दैछ। वैज्ञानिकहरूका अनुसार अबको एक महिनापछि अर्थात सेप्टेम्बरदेखि एलनिनो अझ तीव्र बन्न सक्ने र यो सन् 2015-16 देखिएको शक्तिशाली एलनिनो भन्दा पनि चुनौतीपूर्ण हुने देखिएको छ। अमेरिकी वैज्ञानिकहरूले गरेको पछिल्लो प्रक्षेपण अनुसार सुपर एलनिनो केवल मौसममा आउने परिवर्तन मात्र नभए यसले कृषि उत्पादन, ऊर्जा आपूर्ति, जलस्रोत, माछा पालन, यातायात, बन्दरगाह र अन्तर्राष्ट्रिय व्यापारसम्म प्रत्यक्ष प्रभाव पार्न सक्नेछ। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग। मलेसियामा हुने एसिसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संज्ञानले आज कार्यक्रम गरी कप्तान सन्दीप लामिछानेले 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बशीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहनु भएको छ। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा नेपालसहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ। स्टेप बाई स्टेप माध्यमिक विद्यालय पोखरा सात मासपारमा कक्षा 6 देखि 10 सम्मका विद्यार्थीहरूबीच यस प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा तार्किक सोच, एकाग्रता, धैर्यता तथा निर्णय क्षमता विकास गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा 155 जना छात्र तथा छात्राहरूले सहभागिता जनाएको विद्यालयले जनाएको छ।
साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखराको पृथ्वी चोकमा पोखरा घर सञ्चालनमा साहित्य कला संस्कृति र पर्यटन प्रवर्धनको साझा केन्द्र बन्ने अपेक्षा। कांग्रेस देउबा पक्षद्वारा भेला आयोजना। देउबाको नेतृत्वमा कांग्रेस अब एक ढुक्का हुने नेता लेखकको दावी। अब प्रसारण संस्थाको इजाजत पत्र नवीकरण। प्रदेश रजिष्ट्रारकारले पोखराबाटै काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा। ग्यास लुकाउनेलाई कार्यवाही। सूचना दिनेलाई पुरस्कार दिने मन्त्रालयको घोषणा। पोखराको मालेपाटनमा भोलि मैत्रीपूर्ण लाखे नाच प्रदर्शन हुँदै 20 लाखे समूह सहभागी भन्ने। हर्मुजमा तेल छु आउटपछि इरानले माग्यो क्षतिपूर्ति। जलवायु प्रणाली एलनुनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण। र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई। अवस्त साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाई स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokhramarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
0: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
6: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
5: मृगौला तथा मूत्र रोग युरो सर्जरी
6: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
5: न्युरो सर्जरी सेवा
6: बाल रोग
5: नाक कान तथा घाँटी रोग
6: मानसिक तथा स्नायु रोग
5: प्रसूति तथा स्त्री रोग
6: छाला यौन तथा कुष्ठ रोग
5: नेत्र रोग
6: दाँत तथा मुख रोग
5: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
6: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
5: सुविधा सम्पन्न आईसीयू सेवा
6: डिजिटल एक्सरे
5: सिटी स्क्यान सेवा
6: भिडियो एक्सरे इको कार्डियोग्राफी
5: इन्डोस्कोपी इसिजी इइजी पिटिए
6: फिजियोथेरापी युरोफ्लोमेट्री
5: केमोथेरापी
6: सुरक्षित गर्भपतन सेवा
5: होल बडी चेकअप हेल्थ प्याकेज
6: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648-579.
7: हेलो
8: हजुर नमस्कार.
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न. खै को बोलेको हो, मैले केही भरै पाइन.
8: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन.
8: हो यही कुरा भन्नलाई फोन गरेको काका. अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ. कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ. त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको.
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ. कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ.
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु.
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ. फोन 061-433-342-433-640.
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
9: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु.
9: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
9: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-84-46-525.
10: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप INGद्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो. पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्. सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा. फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17.
11: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
5: म त BHM पढ्ने हो, NTHMCमा.
11: म पनि BBA NTHMCमा नै पढ्ने सोचिरहेको छु.
5: शशिधर, अनि तिमी नि?
12: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
5: त्यो पनि NTHMCमा छ नि.
11: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ. सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्.
5: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा. फोन 061-50-50-78-50-51-33 र 576-458.
13: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार.
14: अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारभटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-00। उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा

0: announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT, and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-2929।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
3: फोन नम्बर 061-451-000
4: 061-451-002 मोबाइल नम्बर 9856084-66।
3: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बर्फपाक पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01-31 97150-01-31 पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो

0: र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्ला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0279।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563405 98563405।
2: होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99-2-77।
4: ऐ अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 98560-0536।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड बरु, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर, मोबाइल 98560-48082, 98461-48082।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: संजीवनी हॉस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हॉस्पिटल पोखरा प्राली भेटरी मार्ग हॉस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
5: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
6: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
5: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
6: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी सेवा
6: सम्पूर्ण ओपिडी सेवा
5: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
6: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
5: रेटिना सम्बन्धी जाँच एवं उपचार
6: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
5: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
6: आँखा छर्केको सिधा पार्ने सर्जरी
5: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
6: लेजर सर्जरी सम्बन्धी सेवा
5: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
6: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
5: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
6: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
5: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
6: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
7: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
5: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
6: स्वस्थ आँखा स्वच्छ दृष्टि
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार हुने समस्याहरू
8: हृदयघात
3: हाई ब्लड प्रेसर
8: हार्ट फेल
3: छातीको दुखाई तथा थकान
8: मुटुको भल्भमा समस्या
3: मुटुको बाथ रोग
8: हाई ट्राइग्लिसेराइडिटिजी
3: मुटुको धड्कनमा अनियमितता
8: हाई कोलेस्ट्रोल
3: पेसमेकर राखेको वा राख्नु पर्ने
8: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
9: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
3: पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 5358 34।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता जहिले पनि जहाँ पनि
3: क्यास फिर्ता लिनु भए त
4: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: को शेयर बाजार को उतार चढ़ाव कॉस्को कति कारोबार साता भरी को शेयर बाजार को उतार चढ़ाव कॉस्को कति कारोबार
1: संपूर्ण जानकारी का लागी
0: कार्यक्रम शेयर बाजार।
2: नमस्कार, शान्ति र विकासका लागि संचार रेडियो अनपुर 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम शेयर बजारमा तपाईँलाई स्वागत छ। म हुँ शोभा नेपाल, प्राविधिक सहकर्मी आर्यन थापाको साथमा। तपाईँ कार्यक्रम शेयर बजार हरेक साताको शुक्रबार बेलुकी 7 बजे रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट सुन्दै आइरहनु भएको छ। साथै तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जसँगै अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत पनि एकसाथ सुनिरहनु भएको छ। आजको यो अर्को नयाँ श्रृंखलामा पनि हामी तपाईँलाई शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीहरू को साप्ताहिक गतिविधिको बारेमा जानकारी गराउँदछौ। साथै विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका र छिट्टै निष्कासन गर्न लागेका साधारण शेयर, आईपीओ, एफपीओ, हकप्रत बोनस र लिलामी शेयरहरूको बारेमा पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। साथै शेयरसँग सम्बद्ध अन्य नयाँ गतिविधिहरू पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। कार्यक्रमको शुरूआत गरौं साताभरि कारोबार भएका कम्पनीहरूको शेयर गतिविधिबाट। यो साता पनि शेयर बजारमा 5 दिन नै शेयर कारोबार भएको छ। सोमबारबाट आज शुक्रबारसम्म कारोबार भएको बजारमा सोमबार 9.04 अङ्कले घटेको बजार, मंगलबार 0.79 अङ्क र बुधबार 0.55 अङ्कले बढेको थियो। यो साता शेयर बजार स्थिर रहेसके कारोबार रकम पनि अघिल्लो साताको तुलनामा सामान्य देखिएको छ। जस अनुसार सोमबार 3.67 अर्ब, मंगलबार 4.11 अर्ब र बुधबार 3.53 अर्ब रुपियाँ माथिको दैनिक कारोबार भएको थियो। यो साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको 86 लाख किता सूचीकृत भएको हो। यस्तै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम पेन्स लिमिटेडको आईपीओ पनि सूचीकृत भएको छ। कम्पनीको 34 लाख किता शेयर सूचीकृत भएको हो। उक्त कम्पनीले सर्वसाधारणलाई आईपीओ मार्फत बिक्री गरेको 8,50,000 किता, साधारण शेयर र 25,50,000 किता संस्थापक शेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ। मान्डु हाइड्रो पावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष 2082-83 संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई 12% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजी ₹1,36,36,37,000 12% दरले हुने ₹16,36,36,440 नगद लाभांश प्रस्ताव गरेको हो। यस्तै एनआईसी एसिया क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ। मंगलबार बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष 2082-83 नाफाबाट शेयरधनीहरूलाई 50% कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। श्रोताबिन तपाईँले रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट शेयर बजारका गतिविधिहरू सुनिरहनु भएको छ। कार्यक्रममा अब हामी विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका साधारण शेयर, आईपीओ, हकप्रत र लिलामी शेयरहरूको बारेमा जानकारी गराउँदछौं। नेपाल धितोपत्र बोर्ड सेबोनले गैर आवासीय नेपाली एनआरएनको लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडलाई प्राथमिक शेयर आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ। धितोपत्र निष्कासन सम्बन्धी नियमावली परिमार्जन गर्दै बोर्डले मंगलबार फण्डलाई विदेशी मुद्रामै आईपीओ जारी गर्न अनुमति दिएको हो। स्वीकृति अनुसार फण्डले आफ्नो 85% शेयर विदेशी मुद्रामा लगानी गर्ने लगानीकर्तालाई निष्कासन गर्न पाउनेछ। पाल्पा सिमेन्ट इण्डस्ट्री लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक इन अवधि सकिँदैछ। कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाट गरेको 2,81,250 किता साधारण सेयरको लक इन अवधि भदौ 28 सकिने जनाएको छ। पाल्पा सिमेन्टले आफ्नो जारी पुँजी 3,75,00,00,000 रूपियाँको 20% अर्थात 75,00,00,000 रूपियाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। सेयर लगानीकर्ताले अब बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिनुको विकल्पमा आफ्नो कारोबार गर्ने ब्रोकर कम्पनीबाटै मार्जिन कारोबार सुविधा लिन सक्ने भएका छन्। नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका 2082 अनुसार यस्तो सुविधा बढ़ीमा 1 वर्षका लागि लिन सकिनेछ र आवश्यक प्रक्रिया पूरा गरी नवीकरण गर्न सकिनेछ। तर मार्जिन कारोबार सबै सूचीकृत कम्पनीको सेयरमा उपलब्ध हुने छैन। हाल 279 सूचीकृत कम्पनीहरूमध्ये 123 कम्पनी मार्जिन कारोबारका लागि योग्य रहेका छन्। योग्य कम्पनीमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघु वित्त, बीमा, जलविद्युत लगायत विभिन्न क्षेत्रका कम्पनी रहेका छन्। मार्जिन सुविधा लिन लगानीकर्ताले सम्बन्धित ब्रोकरमा आवेदन दिनुको साथै केवाईसी अध्यावधि गर्नुपर्नेछ। कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको सो घोषणा आवश्यक कागजात र प्रतिबद्धता पेश गरेपछि तोकेको डिपीमा छुट्टै मार्जिन खाता खोल्नुपर्नेछ। त्यसपछि ब्रोकर र लगानीकर्ताबीच सम्झौता भएपछि कारोबार प्रक्रिया अघि बढ्नेछ। यो खबर मैले bankingkhabar.com लिएकी थिएँ। अवश्य नै गतिविधिहरू सहित आजलाई सेयर बजार कार्यक्रम यति नै। अर्को श्रृंखलामा सेयर बजारका अन्य नयाँ गतिविधिहरू लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्राविधिक सहकर्मी आर्यन थापालाई धन्यवाद दिँदै आजको यो श्रृंखलाबाट म शोभा नेपाल पनि बिदा हुन्छु। नमस्कार।

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाई स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: हेलो पोखरा, बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डू विजिट अस एट बुद्ध चोक 10 पोखरा।

0: फेस्टल आईवीएफ केन्द्रमा जाओ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आईवीएफ केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-32-29।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
4: उपचार हुने समस्याहरू
5: हृदयघात
4: हाई ब्लड प्रेसर
5: हार्ट फेल
4: छातीको दुखाई तथा थकान
5: मुटुको भल्भमा समस्या
4: मुटुको बाथ रोग
5: हाई ट्राइग्लिसेराइडिटिजी
4: मुटुको धड्कनमा अनियमितता
5: हाई कोलेस्ट्रोल
4: पेसमेकर राखेको वा राख्नु पर्ने
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
6: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
4: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-26-553-834
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115-9852-98-1090
7: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
7: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
8: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
7: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
8: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
7: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्द पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
9: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026. for its morning programs in BE Civil, BE Computer, BE IT, and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
10: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9850-027-29
11: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
12: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
11: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
12: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
11: फोन नम्बर 061-451-000
12: 061-451-002 मोबाइल नम्बर 9856084666
11: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
13: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9850-010-31 9750-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन
14: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802-85-1717 9802-85-1717
15: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
16: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
15: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
17: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
18: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98222993।
19: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
20: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
21: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
20: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
21: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
22: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
23: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
24: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
23: उपचार हुने रोगहरू
24: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
23: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
24: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
23: अपरेसन पश्चात दुखाइ कम हुने,
24: उपचार गरेपछि छिटो निको हुने,
23: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
24: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
25: फोन 061-590-162-590-163।
0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
1: उपचार हुने समस्याहरू
3: हृदयघात
1: हाई ब्लड प्रेसर
3: हार्ट फेल
1: छातीको दुखाई तथा थकान
3: मुटुको भल्कमा समस्या
1: मुटुको बाथ रोग
3: हाई ट्राइग्लिसेराइडिटिजी
1: मुटुको धड्कनमा अनियमितता
3: हाई कोलेस्ट्रोल
1: पेसमेकर राखेको वा राख्नु पर्ने
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
4: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
6: हेलो
25: हजुर नमस्कार
6: हेलो
25: नमस्कार काका सुन्नु भएन
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
25: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
6: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
25: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
25: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिल्लाउने कान डम्म हुने कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
24: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640
26: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
24: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: Crown Point Sangha, Sadai Rewarded.
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका

0: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856992977
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
3: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
4: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokhramarathon.org।
3: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर।

0: अटफेल,
1: छाती को दुखाई तथा थकान,
0: मुटु को भल्क मा समस्या,
1: मुटु को बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडीजी,
1: मुटु को धड़कन मा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखे को वा राख्नु पर्ने,
0: एंजियोग्राफी एंजियोप्लास्टिक गरे को वा गर्नु पर्ने,
1: मुटु रोग संबंधी उपचार तथा परामर्श,
2: बिरामी जाँच, यही साउन 30 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: आजै फेरि हाल्नुहोस्।

0: Do you ever get halfway through an edit and realize that you're missing the best shots? Luckily, Envato has everything I need in one place to fill those gaps in my timeline. First, I need some aerials.
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला रातिको 8 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: 93.4
7: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
8: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
7: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
8: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
7: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
9: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी
7: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061588716
8: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
7: वेबसाइट www.pokhramarathon.org
8: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा
10: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3, Kaski, Nepal. Phone 061-544-761 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: प्रत्येक
7: महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
8: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
7: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
8: स्वस्थ जीवन शैली स्वस्थ समाज निर्माण का लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: आजको बदलिदो जीवन शैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवन शैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
9: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
7: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
8: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
7: वेबसाइट www.pokhramarathon.org।
8: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा। ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
8: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर, अनि तिमी नि?
11: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसीमा छ नि।
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-51-33 र 576-458

0: major appliances ka AC, cooler, freeze, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta major ko bani lagisakeko cha. Major appliances, major ko bani lagcha.
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बीफार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: Goyal Metal Industries ko utkrishta utpadan Jindal SS Pipes Nepal's number one brand Nakkali dekhi savadhan Jindal ko lokpriyata le garda Nakkali Jindal bazar ma aayeko hunale plastic ma matra na bhai pipe ma pani Jindal lekheko pipe matra kharid garnu hola Tikav ra gunastariya kaam Jindal pipe ho yesko naam
3: Hello
4: Hazur namaskar
3: Hello
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF Nepal, Hariyo Kharka Aspatal Tatha Punasthapana Kendra, Pokhara 15, Naya Gaon. Phone 061-433-342-433-640.
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्कमा समस्या
6: मुटुको बात रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नुपर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फर्मेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फर्मेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फर्मेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
10: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
8: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
11: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
12: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
11: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
12: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेंट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
11: फोन नम्बर 061-451-000, 061-451-002,
12: मोबाइल नम्बर 9856084466।
11: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
13: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
14: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
9: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97-150-0-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाईमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
4: हृदयघात,
1: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 0615872665534।
6: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
8: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0865685536, मोबाइल 9856000536।
9: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सहपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगार।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू:
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
11: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
11: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा,
11: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
11: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
11: छाला, यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
11: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
11: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
11: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
11: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
11: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
11: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
11: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
10: फोन 061-572-648, 572-849।
12: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
13: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
14: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
13: नेपाल आदिवासी जनजाति महासंघ।
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
16: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
16: उपचार हुने समस्याहरू:
4: हृदय घात,
16: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
16: छातीको
17: दुखाई तथा थकान,
18: मुटुको भल्कमा समस्या,
17: मुटुको बाथ रोग,
18: हाई ट्राइग्लिसेराइडिटीजी,
17: मुटुको धड्कनमा अनियमितता,
18: हाई कोलेस्ट्रोल,
17: पेसमेकर राखेको वा राख्नु पर्ने,
18: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
17: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
17: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-8-34।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेफ्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होलास यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98560-48082, 98461-48082।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पार्टी एकतामा जोड दिँदै आएका नेपाली कांग्रेसका दुई पक्षको एकै दिन छुट्टा छुट्टै बैठक,
1: सानेपाको कार्यालयमा मिटिङ बसिरहेका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्छ।
2: शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो।
0: कर्णालीमा बाल विवाहबाट जन्मिने बच्चाहरूको जन्म दर्ता नबन्दा सरकारी सुविधाबाट वञ्चित हुनु परेको गुनासो,
3: जन्म दर्ताहरू पनि नबनाउने, पोषण भत्ताहरू पनि नपाउने, बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो जे भए पनि,
0: र जापानमा भारी वर्षाका कारण कम्तीमा 8 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। जाम्बियाको निर्वाचन आयोगले बिहिबार भएको आम निर्वाचनपछि मतगणना स्थगित गरेको छ। मतदान केन्द्रका कर्मचारीमाथि हिंसा भएको विवरण आएपछि यस्तो निर्णय गरिएको आयोगकी अध्यक्ष मंगाला जलुमिसले बताउँदै 24 घण्टाभित्र पुनरावलोकन गरिने निर्णयबारे जानकारी दिइन्। उनले भनिन्, सुरक्षा अवस्था र हिंसाको निरन्तर खतरालाई ध्यानमा राख्दै आयोगले तत्काल लागू हुने गरी मतगणना स्थगित गरेको छ। निर्वाचन आयोगकी अध्यक्ष मुङ्गाला जलुमिसको भनाई। विपक्षी राष्ट्रपति उम्मेद्वार ब्रायन मुन्डुबिलेले यसअघि नै आफू विजयी भएको दावी गरेका थिए। उनले नतिजा घोषणा गर्न ढिलाइ भएमा हेरफेर गर्ने अवसर सिर्जना हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका थिए। वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिलेमा दोस्रो कार्यकालका लागि उम्मेद्वार बनेका छन्। निर्वाचन आयोगले यसअघि मतदान समाप्त भएको 72 घण्टाभित्र राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा गर्ने प्रतिबद्धता जनाएको थियो। जापानको राजधानी टोकियोको पूर्वी क्षेत्रमा परेको कीर्तिमान स्तरको वर्षाका कारण आएको बाढ़ीमा कम्तीमा 8 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार पछिल्लो मृत्यु हुनेमा डुबेको कारभित्र फँसेकी एक महिला समेत रहेकी छन्। धेरै क्षेत्रहरू जलमग्न भएका छन् र घरहरूमा व्यापक क्षति पुगेको छ। जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एक नारिता विमानस्थलको सेवा प्रभावित हुँदा करिब 7,000 यात्रु अलपत्र परेका छन्। युरोपका विभिन्न देशहरूमा डढेलोको नयाँ लहर फैलिएको छ। क्रोएसियामा लागेको डढेलोका कारण कम्तीमा 10 जना सघन उपचार कक्षमा उपचाररत छन्। अग्नि नियन्त्रकहरूले यसलाई देशको इतिहासकै सबैभन्दा भयानक डढेलो मध्ये एक भएको बताएका छन्। बेल्जियमको सीमाना नजिकै रहेको जर्मनीको एउटा गाउँमा डढेलो फैलिएका कारण करिब 2,000 मानिसलाई गाउँ छोड्न भनिएको छ। युरोपका धेरै क्षेत्रमा रहेको अत्यधिक गर्मी र सुक्खा मौसमले डढेलो फैलिन थप अनुकूल परिस्थिति सिर्जना गरेको छ। चाडका राष्ट्रपति महामत डेवीले पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता सुक्से मास्रालाई माफी दिएका छन्। मास्रालाई गत वर्ष 20 वर्षको जेल सजाय सुनाइएको थियो। उनीमाथि प्रतिबन्धित प्रदर्शन आयोजना गरेको लगायतका थुप्रै आरोप लगाइएको थियो। सन् 2024 राष्ट्रपति

0: निर्वाचनमा उम्मेद्वार बन्नुभन्दा पाँच महिना अघि मास्रा प्रधानमन्त्री नियुक्त भएका थिए र इजरायली बसोबास बसाल्न पुगेकाहरूले झण्डै एक सातादेखि घरमै थुनेका प्यालेस्टिनीहरूलाई राहत सामग्री पुर्याउन अभियान कर्मीहरूले प्रयास गरेका छन्। ती अभियान कर्मीहरूले दुई प्यालेस्टिनी परिवार घेराबन्दीमा परेको कुसरा गाउँस्थित एउटा घरको ढोका नजिक पानी र खाजा राखेर आएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। आपसी एकताको खाँचो औल्याउँदै आएका नेपाली काँग्रेसका दुवै पक्षले आज काठमाडौँ उपत्यकामा छुट्टा छुट्टै बैठक गरेका छन्। संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावकीय भूमिका निर्वाह गर्न पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ भने इतर पक्षले देउवा नै आफूहरूका नेता रहेको बताएका छन्। गत वर्षको जेन्जी आन्दोलन पश्चात हङकङको लामो बसाईपछि स्वदेश फर्केका देउवा पनि संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका छन्। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी एकतामा जोड़ दिए। उनले वैधानिकताको विवादबारे सर्वोच्च अदालतबाट उनकै शब्दमा न्याय पाउने विश्वास पनि व्यक्त गरे। देउवाले आफ्नो दल र अन्य दल तथा व्यक्तिसँगको एकताको निम्ति आफूले जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए।
2: मुलुक अहिले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सामाजिक रूपले कठिन परिस्थितिबाट गुज्रिरहेको छ। राष्ट्रिय र लोकतान्त्रिक शक्तिको बीच संवाद गरी राष्ट्रिय सहमतिका साथ अघि बढ्नु युद्ध संकल्पित छु। मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता लोकतन्त्र जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र संकल्प भएको सबै राष्ट्रिय राजनीतिक शक्ति र व्यक्तिसँग सहकारी ढोका पूरा गर्नुपर्छ भन्ने मेरो विश्वास छ।
1: संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेताहरूले देउवा नै पार्टीका नेता भएको दावी गरे। राष्ट्रिय भेलामा टाङ्गिएको ब्यानरमा देउवालाई सभापति भनेर लेखिएको थियो। भेलालाई सम्बोधन गर्ने क्रममा भेलाका संयोजक शशांक कुइरालाले देउवाको मुक्त कण्ठले प्रशंसा गरे।
3: उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कंग्रेस हिँड्छ।
1: अर्कोतर्फ ललितपुरको सनेपा स्थित नेपाली कांग्रेसको मुख्यालयमा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति विश्व प्रकाश शर्माले पटक पटक प्रधानमन्त्री बनिसकेका देउवाले राजनीतिबाट अब विश्राम लिनुपर्नेमा जोड़ दिए। देउवा स्वदेश फर्केकामा औपचारिक रूपमै पार्टीले स्वागत गरिसकेको भन्दै शर्माले आफूहरूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
4: आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाली गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। चौधौं महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सूची राखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि
1: संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले गर्ने निर्णय र आधिकारिकताबारे सर्वोच्च अदालतले दिने अन्तिम निर्णयले कांग्रेसको आगामी बाटो निर्धारण गर्ने ठानिएको छ। अब एकाध विषय संक्षेपमा। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका सर्वसाधारण उपभोक्तालाई ध्यानमा राखी भोलि शनिबार काठमाडौँ उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यास उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले ग्यास सिलिण्डर उपलब्ध गराउने भएका हुन्। निगमले अघि साँझ जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार आयल निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चाहिल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट खाना पकाउने ग्यास उपलब्ध गराइनेछ। तोकिएका स्थानहरूबाट नेपाल ग्यासदेखि विभिन्न उद्योग ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। उसले अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता अथवा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ती स्थानबाट ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ। अर्को विषय संक्षेपमा। सरकारले जेन्जी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले गत वर्षको भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने गरी समन्वयकारी काम गर्ने अधिकारीहरूले बताएका छन्। समितिले वर्तमान सरकारले अघि सारेको जेन्जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसक्रममा उसले विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय कायम गराउने बताइएको छ। सचिवालयका अनुसार समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुका रूपमा रहनेछ। बाल विवाहले निम्त्याएको जटिलता सम्बन्धी एउटा विषय। कर्णालीमा बाल विवाह नरोकिँदा कम उमेरका आमाबाट जन्मिने बच्चाहरू जन्मदर्ताबाट वञ्चित भइरहेका छन्। जन्मदर्ता नबन्दा त्यहाँ बाल बालिकाले पाउने पोषण भत्ताबाट समेत उनीहरू वञ्चित भइरहेका अभिभावकहरू बताउँछन्। जुम्लाबाट कृष्णमाया उपाध्यायले पठाएको यो रिपोर्ट सुनौ।
5: जुम्लाको चननाथ नगरपालिका दशकी संगीता नेपालीले उमेर नपुग्दै विवाह गरिन्, तर उनबाट जन्मेको छोराको अहिलेसम्म जन्मदर्ता भएको छैन। आमा र बाबाको नागरिकता नबनेका कारण उनको छोराको जन्मदर्ता नभएको हुनाले उनको छोराले सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन परेको छ।
6: उमेर पुगेन, जन्मदाता वैद्यले डरमा हेरेपछि हुन्न भुन्न हुनुहुन्छ। मेरो बच्चाले सेवा सुविधा पाउनुहुन्छ कि? आजकल त फर्स्ट जानु परेको छ, बच्चा मात्रै हल्का कमजोर छ। बच्चाको जन्मदाता वैद्यले बच्चा पैसा पाउनु भन्ने ल्याइरहेछ।
5: गाउँघरमा हुने बाल विवाहलाई रोक्नको लागि बाल क्लब मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बाल विवाह भइरहेको हुनाले यसलाई अन्त्य गर्न चुनौती झेल्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिका स्तरीय बाल सञ्जालकीय अध्यक्ष सुषमा हमाल।
7: चुनौती चाहिँ छ, अब व्यक्तिगत गएर भनौँ भनेपछि व्यक्तिगत रेसिपी हुन्छ। अब सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छौ, अब नगर बाल विवाह तिमीहरू भन्छौ, सबैले सचेत गराउँछौ, तर गर्दा गर्दै पहिलाको भन्दा चाहिँ अहिले धेरै बाल विवाह घटेको छ, तर चाहिँ हटाउन चाहिँ सकेका छैनौ। जन्मदर्ताहरू पनि नबनाउने, पोषण भत्ताहरू पनि नपाउने, तिनी बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो त। अब जे भए पनि
5: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबा सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा।
8: आमा बाउको उमेर पुगे हुँदैन, उनीहरूको नागरिकता हुँदैन। कर्णालीकै कुरा गर्दाखेरि कर्णाली प्रदेशले अब बैंक खाता छोरीको सुरक्षा जीवन भरिको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा आबद्ध हुनलाई के गर्नुपर्छ भने आमा बाउ दुइटैको नागरिकता हुनुपर्छ, त्यसपछि मात्र अब त्यो सुविधा लिन पाइन्छ। आमाको नागरिकता हुँदैन, बाबाको पनि हुँदैन, अब त्यो कसरी त्यो छोरी खातामा आबद्ध कसरी गराउने, त्यस्ता केसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
5: आमा बुवाले बाल विवाह गरेको भए पनि बच्चाले पाउनुपर्ने जन्मदर्ता उसको नैसर्गिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने बताउँछन् जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
9: बुवा आमाको उमेर नपुगेकै कारणले गर्दा घटना दर्ता गरिदिनु हुँदैन भन्ने विषय चाहिँ होइन। अहिले घटना दर्ता गराइदिनुपर्छ, अन्य त्यो दर्ता रजिस्ट्रेसनको आधारले सुविधा पाउने कि नपाउने, कस्तो कन्डिसन भएमा पाउने भन्ने सरकारले निर्णय गरे अनुसार हुन्छ। दर्ता गरी पाउने अधिकार हो, त्यसलाई हनन गर्न मिल्दैन।
5: पढाइमा असफलता, सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको देखा सिखीमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै लैजानको लागि स्थानीय सरकारले त्यस्ता बालबालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनीहरूको पढ़ाई लेखाईमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
1: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। कीर्तिमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अलपत्र परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण चिबा क्षेत्रका 20,000 भन्दा बढी घर परिवारको घरमा विद्युत आपूर्ति अवरूद्ध बनेको छ। स्थानीय अधिकारीहरूले बिहिबार उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
0: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो, तर पहिरो र बाढ़ीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साता जापान र छिमेकी देशहरूमा आँधीको श्रृंखला आएको थियो। यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पछिल्लो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाका कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त अस्थिर बनेको थियो। चिवा क्षेत्रका गवर्नर तोसिहितो कुमागाईले शुक्रबार बिहान पत्रकारहरूसँग जापानको विगतको मौसमको मापदण्डबाट हेर्दा पनि यो अत्यन्त असामान्य अवस्था भएको बताएका छन्। टोकियोसँगै जोडिएको चिवामा बिहिबार दिउँसोदेखि प्रति घण्टा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको अधिकारीहरूले बताएका छन्। गवर्नर कुमागाईले अधिकारीहरूले मानिसहरूको ज्यान बचाउन प्राथमिकता दिने र उद्धार प्रयासलाई निरन्तरता दिने बताए। सार्वजनिक प्रसारक एनएचके क्योदो समाचार एजेन्सीका रिपोर्ट अनुसार कम्तीमा 8 जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म धेरै रेल सेवाहरू बन्द छन् भने केही प्रमुख राजमार्गहरू पनि बन्द गरिएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। गण्डकीमा शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान शुरू। गण्डकी प्रदेशका सबै जिल्लामा विस्तार गरिने। पोखराको पृथ्वी चोकमा पोखरा घर सञ्चालनमा साहित्य, कला, संस्कृति र पर्यटन प्रवर्धनको साझा केन्द्र बन्ने अपेक्षा। कृषि क्षेत्रलाई उत्पादनमुखी र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध, वार्षिक कार्यक्रम सार्वजनिक। कांग्रेस देउबा पक्षद्वारा भेला आयोजना, देउबाको नेतृत्वमा कांग्रेस अब एक ढिक्का हुने नेता लेखकको दावी। अब प्रसारण संस्थाको इजाजत पत्र नवीकरण, प्रदेश रजिस्ट्रार कार्यालय पोखराबाटै काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा। ग्यास लुकाउनेलाई कारवाही, सूचना दिनेलाई पुरस्कार दिने मन्त्रालयको घोषणा। पोखराको मालीपाटनमा भोलि मैत्रीपूर्ण लाखे नाच प्रदर्शन हुँदै 20 वटा लाखे समूह सहभागी बन्ने। हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति। जलवायु प्रणाली एलनिनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण। र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई। ब्राजिलसँग खेल्न भारतले आसियन कपबाट नाम फिर्ता लियो। नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने र शुद्ध लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी प्रदेशमा शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान शुरू गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले शुक्रबार पोखरामा आयोजित एक औपचारिक कार्यक्रमबीच अभियानको शुभारम्भ गर्नुभएको हो। अभियान शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले शुरू गरेको भाषिक शुद्धताको अभियान अन्य प्रदेशका लागि समेत सिकाई बन्न सक्ने बताउनुभयो। उहाँले गण्डकीबाट शुरू भएको यो अभियानलाई आगामी दिनमा शुद्ध बोल्छ नेपाल, शुद्ध लेख्छ नेपाल अभियानका रूपमा देशव्यापी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो। मुख्यमन्त्री पाण्डेले अभियानलाई गण्डकी प्रदेशका 11 वटै जिल्लाका गाउँ गाउँ तथा शैक्षिक संस्थासम्म पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली भाषामाथि अन्तर्राष्ट्रिय भाषाको प्रभाव र अतिक्रमण बढ़िरहेको भए पनि त्यसलाई नकारात्मक रूपमा मात्र हेर्न नहुने उहाँको भनाइ थियो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय भाषाको ज्ञान आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले आफ्नो मातृभाषा तथा नेपाली भाषा भने कम्तीमा शुद्ध रूपमा बोल्न र लेख्न सक्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभयो। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकर नेउपानेले नेपाली भाषाको प्रयोगमा देखिएका त्रुटि पहिचान गर्दै त्यसको निराकरणका उपायबारे छलफल र जागरण आवश्यक भएकोले अभियान शुरू गरिएको बताउनुभयो। अभियानको शुरूआत कास्कीबाट गरिएको र क्रमशः गण्डकी प्रदेशका बाँकी 10 जिल्लामा विस्तार गरिने उहाँले जानकारी दिनुभयो। कुलपति प्राध्यापक डाक्टर नेउपानेका अनुसार अभियानलाई त्यसपछि प्रदेशका स्थानीय तहसम्म पुर्याइनेछ। यो अभियान भाषिक जागरणसँगै आम नागरिकलाई आफ्नो भाषाको प्रयोगप्रति सचेत र सजग बनाउने उद्देश्यले अघि बढ़ाइएको उहाँले स्पष्ट पार्नुभएको छ। अभियानलाई आगामी चरणमा थप विस्तार गर्दै लैजाने तयारी रहेको उहाँले जानकारी दिनुभएको छ। नेपाली भाषासँगै मातृभाषाको संरक्षण, सम्वर्धन र शुद्ध प्रयोगको लागि पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको कुलपति नेउपानेले बताउनु भएको छ। सबै पक्षको साथ र सहयोगबाट अभियानले अपेक्षित रूपमा मूर्त रूप पाउने उहाँको विश्वास छ। अभियान शुभारम्भकै अवसरमा शुक्रबार नेपाली भाषामा हुने गरेका त्रुटि र निराकरणका उपायहरू विषयमा गोष्ठी समेत आयोजना गरिएको थियो। गोष्ठीमा डाक्टर प्रेमप्रसाद चौलागाईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले नेपाली भाषाको प्रयोगमा हुने गरेका विभिन्न त्रुटि, ती त्रुटिका कारण तथा निराकरणका उपायबारे उदाहरणसहित प्रस्तुति दिनुभएको थियो। भाषामा देखिने त्रुटि व्यक्ति वा एउटा क्षेत्रबाट मात्र नभई विभिन्न निकाय तथा सार्वजनिक प्रयोगका माध्यमबाट समेत हुने गरेको उल्लेख गर्दै डाक्टर चौलागाईले भाषाको सही प्रयोगको लागि सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति शंकर विरई गुरूङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदस्य सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेल, तमुदी नेपालका अध्यक्ष होमबहादुर गुरूङ लगायतले धारणा राख्नुभएको थियो। गण्डकी प्रदेशमा शुरू गरिएको यो अभियानले विद्यालय, सरकारी कार्यालय, संचार माध्यम तथा सार्वजनिक जीवनमा नेपाली भाषाको शुद्ध प्रयोग बढ़ाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ। अभियानले भाषिक त्रुटि सच्याउने मात्र नभई नेपाली भाषाको संरक्षण, सम्वर्धन र प्रभावकारी प्रयोगको लागि नागरिक स्तरमा जागरण ल्याउने लक्ष्य समेत लिएको छ। कार्यक्रममा कलाकारहरूले सारंगी र माउरी बाजाका धुन प्रस्तुत गरे भने गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी दिनमा सञ्चालन गर्ने विभिन्न कार्यक्रमबारे समेत जानकारी गराएको थियो। पोखराको पृथ्वीचोकमा निर्माण गरिएको बहुद्देशीय पोखरा घर शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पोखरा महानगरपालिकाले पोखराको समग्र साहित्य, कला, संगीत, संस्कृति तथा पर्यटनसँग सम्बन्धित गतिविधिलाई एउटै स्थानबाट संरक्षण, विकास र प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरेको पोखरा घरको शुक्रबार एक समारोहबीच महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले स्थानीय तहको निर्वाचनका क्रममा आफ्नो टीमले जनतासामु गरेको प्रतिबद्धता कार्यान्वयनको क्रममा पोखरा घर निर्माण सम्पन्न भएको बताउनुभयो। उहाँले पोखराको पहिचानसँग जोडिएको कला, साहित्य, संस्कृति तथा पर्यटन क्षेत्रका गतिविधिलाई एकीकृत ढंगले अघि बढ़ाउन पोखरा घर महत्वपूर्ण पूर्वाधार बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार पोखरा घरमा विभिन्न प्रकृतिका सेवा तथा पूर्वाधार समेटिएका छन्। भूमिगत पार्किङ, कोशेली घर, एकीकृत सूचना केन्द्र, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा प्रज्ञा प्रतिष्ठान, आर्ट ग्यालरी, टिकट काउन्टर, स्नानघर, शौचालय तथा घण्टाघर लगायतका संरचना यहाँ व्यवस्थापन गरिएको छ। प्रमुख आचार्यले पोखरा आउने पर्यटक तथा स्थानीयवासीले पोखराको कला, संस्कृति, साहित्य र पर्यटन सम्बन्धी जानकारी तथा सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्ने गरी केन्द्रलाई विकास गरिने बताउनुभयो। पोखराका विविध सांस्कृतिक तथा सृजनात्मक गतिविधिलाई व्यवस्थित गर्न पनि पोखरा घर उपयोगी हुने उहाँको भनाइरहेको थियो। महानगरपालिकाको उपप्रमुख मञ्जुदेवी गुरूङले पोखरा घर बहुआयामिक उद्देश्यसहित निर्माण भएकोले यसको सञ्चालनपछि विभिन्न क्षेत्रका नागरिकलाई सहजता हुने बताउनुभयो। पोखरा नौका वडाध्यक्ष दिपेन्द्र मर्सानीले पोखरा घर निर्माणको अभियान शुरू गर्दा विभिन्न कोणबाट आलोचना भए पनि अहिले निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि कामले नै जवाफ दिएको बताउनुभयो। उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाको सल्लाहकार परिषदका अध्यक्ष आनन्दराज मुन्मे, दलका नेता दिवसमान प्रधानाङ्ग र राधिका कुमारी साई योगी, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पारी, इन्जिनियर लक्ष्मी प्रसाद गौतम, महानगरपालिकाका प्रशासन महाशाखाका प्रमुख कृष्ण तिवारी लगायतले पोखरा घरको उपयोगिता र सम्भावनाबारे धारणा राख्नु भएको थियो। गण्डकी प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कास्कीमा रहेका तीन कार्यालयको आर्थिक वर्ष 83-84 लागि स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीको उपस्थितिमा प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि विकास कार्यालय कास्की तथा भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका वार्षिक कार्यक्रम सार्वजनिक गरिएको हो। कार्यक्रममा कार्यालयहरूले चालू आर्थिक वर्षमा कृषि उत्पादन वृद्धि, माटो परीक्षण, बाली विकास, पशु स्वास्थ्य, पशुपालन प्रवर्धन तथा कृषकको आय आर्जन वृद्धि गर्ने उद्देश्य समेत सञ्चालन गर्ने कार्यक्रमबारे जानकारी गराएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले कास्कीको जनसंख्यालाई आधार बनाएर मात्र कृषि उत्पादन पर्याप्त भएको ठान्न नहुने बताउनुभयो। कास्कीमा स्थायी बासिन्दासँगै बाहिरी जिल्लाबाट आउने मानिसको संख्या पनि उल्लेखित रहेको भन्दै उनीहरूको आवश्यकता र मागलाई समेत ध्यानमा राखेर कृषि उत्पादन तथा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई थियो। कृषि क्षेत्रको विकासको लागि प्रदेश सरकारले संघीय तथा स्थानीय सरकारसँग समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उहाँले बताउनुभयो। कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न गैर सरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थासँग समेत आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ़ने मन्त्री कार्कीको भनाई थियो। उहाँले कृषि पेशालाई सम्मानित र मर्यादित बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रम अगाडि बढ़ाइरहेको बताउनुभयो। कृषि पेशालाई जीविकोपार्जनको माध्यम मात्र नभई आकर्षक र सम्मानित व्यवसायका रूपमा स्थापित गर्न आवश्यक रहेको उहाँको भनाइ थियो। कार्कीले कार्यालय प्रमुखहरूले कार्यक्रममा उठाएका विषय र समस्याप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै कृषि क्षेत्र सुधारको लागि पर्याप्त कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो। विगतको तुलनामा केही क्षेत्रमा सुधार देखिएको र त्यसलाई तथ्याङ्कले समेत पुष्टि गर्ने उहाँले दावी गर्नुभयो। आगामी दिनमा उपलब्ध स्रोत र साधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै कृषि क्षेत्रलाई थप उत्पादनमुखी बनाउने उहाँको भनाइ थियो। कार्यक्रममा प्रदेश कृषि प्रयोगशाला पोखराका वरिष्ठ माटो विज्ञ सुनिल पाण्डेले प्रयोगशाला मार्फत सञ्चालन हुने कार्यक्रम र माटो परीक्षण तथा कृषि उत्पादनसँग सम्बन्धित विषय प्रस्तुत गर्नुभएको थियो। उहाँले माटोको अवस्था पहिचान गरी उपयुक्त बाली तथा उत्पादन प्रणाली अप्नाउन माटो परीक्षणको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। त्यसै गरी कृषि विकास कार्यालय कास्कीका वरिष्ठ बाली विकास अधिकृत सुदीप खल्तीवडाले कार्यालयले आर्थिक वर्ष 83-84 सञ्चालन गर्ने बाली विकास तथा कृषि प्रवर्धन सम्बन्धी कार्यक्रम प्रस्तुत गर्नुभयो। कृषकको उत्पादन क्षमता वृद्धि, प्रविधिको प्रयोग तथा कृषि व्यवसायलाई थप व्यवस्थित बनाउने विषयलाई कार्यक्रमले प्राथमिकता दिएको जानकारी उहाँले दिनुभयो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका वरिष्ठ पशु विकास अधिकृत डाक्टर ग्रीष्म नेउपानेले पशु स्वास्थ्य, पशुपालन तथा पशु सेवा क्षेत्रसँग सम्बन्धित वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा मन्त्रालयका वरिष्ठ बागवानी विकास अधिकृत बालकृष्ण अधिकारीले वार्षिक कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कार्यालयहरूबीच समन्वय आवश्यक रहेको बताउनुभएको थियो। वार्षिक कार्यक्रम सार्वजनिक गर्दै प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, कृषकको आय आर्जनमा सुधार तथा कृषि पेशाप्रति आकर्षण बढ़ाउने लक्ष्यसहित विभिन्न कार्यक्रम अगाडि सारेको जनाएको छ। कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस एक ढिक्का हुने बताउनु भएको छ। कांग्रेस देउवापछिले शुक्रबार आयोजना गरेको भेलामा उहाँले यस्तो बताउनु भएको हो। उहाँले लामो उपचारपछि नेपाल फर्कनुभएका देउवाको आगमन कांग्रेस मात्रैको लागि नभई देशकै लागि सुखद भएको बताउनुभयो। उहाँले अहिले देशको अवस्था सरल सामान्य र सहज नरहेको बताउनुभयो। यस्तो जटिल अवस्थामा रहेको मुलुकलाई कांग्रेसले जोगाउनुपर्ने तर त्यस्तो हुन नसकेको बताउनुभयो। उहाँले कांग्रेस विशेष महाधिवेशनलाई अपरेशन गरेर निकालिएको शिशुको संज्ञा पनि दिनुभयो। नेता लेखकले विशेष महाधिवेशनले विभाजनको अवस्थामा पुगेको बताउनु पनि भएको छ। गण्डकी प्रदेशमा संचालित प्रसारण संस्थाको दर्ता तथा नवीकरण सम्बन्धी सेवा अब थप सहज हुने भएको छ। प्रदेश रजिष्ट्रारको कार्यालय गण्डकीले अनलाइन माध्यमबाट दर्ता तथा नवीकरण भएका प्रसारण संस्थाको प्रमाणपत्र वितरण शुरू गरेको हो। यस सेवाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले एक कार्यक्रमबीच औपचारिक शुभारम्भ गर्नुभएको छ। सेवाको शुभारम्भसँगै प्रसारण संस्थाको इजाजत पत्र नवीकरणको लागि काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले अनलाइन सेवा शुरू भएपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने बताउनुभयो। प्रविधिको प्रयोग मार्फत सरकारी सेवा प्रवाहलाई सरल र सहज बनाउने प्रदेश सरकारको नीति रहेको उहाँको भनाइ थियो। उहाँले प्रदेशबाटै सेवा उपलब्ध गराउने क्रममा अझै केही कामका लागि संघीय राजधानी काठमाडौँ जानुपर्ने अवस्था भए त्यसलाई पनि क्रमशः सहजीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारको कार्यालय मार्फत दर्ता नवीकरण लगायतका काम प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार विमला भण्डारीका अनुसार अनलाइन माध्यमबाट दर्ता तथा नवीकरणको प्रक्रिया यसअघि नै शुरू भइसकेको छ। सम्बन्धित संस्थाको आवश्यक फाइलहरू कार्यालयमा प्राप्त भइसकेको उहाँले जानकारी दिनुभयो। तर अझै पनि केही संचार संस्थामा कुन निकायबाट नवीकरण गर्ने भन्ने विषयमा अन्यल रहेको बताउँदै भण्डारीले प्रसारण संस्थाको इजाजत पत्र नवीकरणको लागि अब पोखरा स्थित प्रदेश रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो। उहाँका अनुसार इजाजत पत्र नवीकरणको काम प्रदेश रजिष्ट्रारको कार्यालयबाट हुने भए पनि लाइसेन्स नवीकरणको काम भने सूचना विभागबाट हुँदै आएको छ। त्यसैले कुन प्रकृतिको प्रमाणपत्र वा अनुमति नवीकरण गर्नुपर्ने हो भन्ने स्पष्ट बुझेर सम्बन्धित निकायबाट सेवा लिन उहाँले आग्रह गर्नुभएको छ। प्रेस रजिष्ट्रार भण्डारीले प्रदेशबाट हुने इजाजत पत्र नवीकरणको राजस्व समेत अब आफ्नै प्रदेशमा तिरेर सेवा लिन सकिने बताउनुभयो। यसले संचार संस्थालाई आर्थिक तथा प्रशासनिक रूपमा समेत सहज हुने उहाँको भनाइरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ। ग्यासको आपूर्ति सामान्य रहेको भन्दै मन्त्रालयले सो आग्रह गरेको हो। पछि ग्यास पाइँदैन भन्ने चिन्ताले भण्डारण गर्ने प्रवृत्ति बढ़ेको भन्दै मन्त्रालयले बजारमा ग्यासको कुनै अभाव नरहेको प्रष्ट पारेको हो। ग्यास लुकाएर कृत्रिम अभाव सृजना गर्नेलाई कार्यवाही गर्ने र त्यस्ता व्यक्तिको सूचना दिने उपभोक्तालाई पुरस्कार दिने घोषणा समेत मन्त्रालयले गरेको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको आयात साबिकभन्दा बढ़ेको तथ्याङ्क पेश गर्नुभयो। नेपाल आयल निगमले आधा सिलिण्डरको सट्टा पूर्ण क्षमताको सिलिण्डर वितरण गर्ने निर्णय गरेपछि बजारमा एकैपटक माग बढ़ेको कारण केही असहजता देखिएको मन्त्रालयले जनाएको छ। वर्षायामको कारण ढुवानीमा केही ढिलाइ हुन सक्ने भए पनि आपूर्तिमा कुनै समस्या नरहेको उहाँले बताउनु भएको छ। बढ़दो मागलाई सम्बोधन गर्न र आपूर्ति सुनिश्चित गर्न सरकारले भारतबाट आउने ग्यासको कोटा बढ़ाउन पहल गरेको छ। हाल नियमित रूपमा मासिक 49,500 मेट्रिक टन ग्यास आपूर्ति भइरहेको छ। आगामी 3 महिनाका लागि यसलाई बढ़ाएर 60,000 मेट्रिक टन पुर्याउन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई पत्राचार गरिएको सुवेदीले जानकारी दिनुभएको छ। यसै गरी उपभोक्ताका गुनासा सुन्न निगम र ग्यास उद्योगी सम्मिलित क्विक रेस्पोन्स टीमले हालसम्म 3,400 भन्दा बढ़ी गुनासो सम्बोधन गरिसकेको छ। बजारमा ग्यास सहज हुँदै गएकाले गुनासो आउने क्रम घट्दै गएको मन्त्रालयको भनाइ छ। ग्यास वितरण प्रणालीलाई पारदर्शी बनाउन मन्त्रालयले प्रविधिको प्रयोगमा जोड़ दिएको छ। तत्कालका लागि गुगल फर्म मार्फत उद्योगतर्फ डिपोतर्फ गएको सिलिण्डरको दैनिक विवरण संकलन गर्न थालिएको छ। दीर्घकालीन रूपमा भने निगमले जीआईएस म्याप र क्यूआर प्रणाली लागू गरी ग्यास सिलिण्डरको स्टक र आवागमनको निगरानी गर्ने तयारी गरेको छ। मन्त्रालयले कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। कृत्रिम अभाव सृजना गरेको वा लुकाइएको सूचना दिने जिम्मेवार नागरिकलाई मन्त्रालयले सम्मान तथा पुरस्कृत गर्ने घोषणा समेत गरेको छ। श्रोता तपाईले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छ। अहिले भने व्यापारिक विश्रामको पालो।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: महिला हराएको सूचना। कास्की जिल्ला पोखरा महानगरपालिका 26 बराल डाँडा बस्ने 21 वर्षीय सरिता चौधरी मिति 2083 साल साउन 6 गते बराल डाँडा क्षेत्रबाट हराई सम्पर्क विहीन हुनु भएको छ। हालसम्म उहाँ आफन्त तथा अन्य कसैको सम्पर्कमा आउनु भएको छैन। उहाँको हुलिया यस प्रकार रहेको छ। उचाइ करिब 4.8 फिट, गहुँ गोरो वर्ण, हराउँदा लगाएको कपडा पहेँलो कुर्ता र रातो सुरुवाल लगाएको, शारीरिक अवस्था मानसिक समस्या ठिक भएको, साथै निजको साथमा 30 महिनाको बालिका समेत रहेको जानकारी गराइन्छ। उहाँलाई कतै देख्नु भएमा वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय सिसुवामा तत्काल जानकारी गराइदिनु हुन वा 9768-4177-45 सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
6: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की, फोन 0615-81-822-77।
7: हेलो पोखरा, BYD सर्भिसको सुपरियर र सिन्सियर सर्भिसको साथमा अब पोखरामा पनि BYD सर्भिस स्टेशन सुचारू हुँदैछ। यो सँगै BYD 3S फेसिलिटिज, सेल्स, सर्भिस एन्ड स्पेयर्सको सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्धचोक 10 पोखरा।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
7: हृदय घात,
8: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्कमा समस्या,
8: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 0167-5862-65-53-834।
1: फिस्टल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
9: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
11: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
12: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग पर्वतीय पत्रकारितामा योगदान पुर्याएको भन्दै पत्रकार भूपाल गुरूङ सम्मानित हुनुभएको छ। नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशले गुरूङलाई पर्वतीय पत्रकारिता मार्फत हिमाल पदयात्रा पर्वतारोहण प्रकृति तथा हिमाली जीवनका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै नगद सहित सम्मान गरेको हो। संघको पोखरामा आयोजित 18 वार्षिक साधारण सभा तथा 8 अधिवेशनको अवसरमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरुगेलजे शेर्पा, गण्डकी प्रदेशका अध्यक्ष विकास गुरूङ र सचिव मनशान्त घिमिरे, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पहाड़ी लगायतले गुरूङलाई नगद फेटा र सम्मानपत्रले सम्मान गर्नुभएको थियो। विगत 18 वर्षदेखि पत्रकारितामा क्रियाशील गुरूङले विशेषतः गण्डकी प्रदेशको हिमाली क्षेत्र, पर्वतारोहण तथा साहसिक पर्यटनका विषयलाई टेलिभिजन पत्रकारिता मार्फत विश्वसामु पुर्याउन उल्लेखनीय योगदान गर्दै आउनु भएको छ। संघले गुरूङको पत्रकारिताले हिमाली पर्यटन, साहसिक पर्यटन तथा त्यससँग जोड़िएको विषयको प्रवर्धन र संरक्षणमा समेत योगदान पुर्याएको जनाएको छ। नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशले पर्वतीय पर्यटनको विकास, हिमाली सम्पदाको संरक्षण तथा साहसिक पर्यटनको प्रवर्धनमा पुर्याउँदै आएको योगदानप्रति सम्मान व्यक्त गर्दै गुरूङले पर्यटन विकासको लागि नीति, पूर्वाधार र लगानीसँगै त्यसको कथा विश्व सामु पुर्याउने प्रभावकारी संचार पनि उत्तिकै अपरिहार्य रहेको बताउनुभयो। त्यसैले पर्यटन संस्था र संचार क्षेत्रबीचको सहकार्य अझ सुदृढ र परिणाममुखी बन्न आवश्यक रहेको औल्याउनुभयो। आगामी दिनमा पनि गण्डकी प्रदेशको पर्यटन विकास, संरक्षण र प्रवर्धनका सवाललाई प्राथमिकताका साथ उठाउने उहाँको प्रतिबद्धता छ। कान्तिपुर टेलिभिजनका संवाददाता एवं नेपाल पत्रकार महासंघ कास्कीको सचिव समेत रहनुभएका गुरूङ यसअगाडि भिटोप गण्डकीको क्याप्टेन रुद्रमान स्मृति गण्डकी पर्यटन पत्रकारिता पुरस्कार 2076, नेपाल पत्रकार महासंघ कास्कीबाट प्रदान गरिने टंकदेवी तुलसी प्रसाद पत्रकारिता पुरस्कार 2078, नेपाल हवाई खेलको संस्था पत्रकारिता पुरस्कार 2079, पूर्व प्रधान सेनापति छत्रमान सिंह गुरूङ तथा श्रीमती कमला गुरूङ पत्रकारिता पुरस्कार 2079 र अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार 2083 लगायत पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ। पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रतिष्ठानको नयाँ नेतृत्वले शपथ ग्रहणसँगै पोखराको भाषा, साहित्य, कला, संगीत, संस्कृति तथा सृजनात्मक क्षेत्रको संरक्षण, प्रवर्धन र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ। प्रतिष्ठानकी नवनियुक्त कुलपति सरस्वती लालचन्द प्रतीक्षालाई पोखरा महानगरपालिकाका प्रमुख एवं प्रतिष्ठानका प्रमुख संरक्षक धनराज आचार्यले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। त्यसपछि कुलपति प्रतीक्षाले उपकुलपति, सदस्य सचिव, प्रज्ञा परिषदका सदस्य तथा प्रज्ञासभा सदस्यहरूलाई शपथ गराउनु भएको थियो। शपथ ग्रहण कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले पोखराको भाषा, साहित्य, कला, संगीत र संस्कृतिको विकासमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। ताया मचा नाच समिति पोखरा 5 मालेपाटनको आयोजनामा भोलि तेस्रो मैत्रीपूर्ण लाखे नाच प्रदर्शन हुनुभएको छ। मालेपाटन स्थित 12 माविको खेल मैदानमा बिहान 10 बजेदेखि राति 10 बजेसम्म लाखे नाच प्रदर्शन गर्न लागि हो। लाखे संस्कृति संरक्षण, सम्वर्धन, प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रममा पोखरा र आसपासका विभिन्न स्थानका 20 लाखे समूहले एउटै मञ्चमा लाखे नाच प्रदर्शन गर्नेछन्। सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमसँगै नेवारी खाना, खाजा र स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री समेत हुने जनाइएको छ। बिहान 10 बजेदेखि शुरू हुने कार्यक्रममा मालेपाटन तायामाचा नाचले ओपनिङ गर्नेछ भने त्यसपछि नेवार कल्याण समाज पर्वत, नेपाल राष्ट्रिय खड्के समाज पोखरा 2 बागलुङको नारायण स्थान, अटिया समाज पोखरा 6 स्थित बैराम नेवाकल, जाल्पा देवी ल्यामापुच सिमलचौर, हेमजा नेवा खल पोखरा 25, चण्डेश्वरी नेवा समाज पोखरा 14 प्रस्तुति रहने कार्यक्रम संयोजक विनय श्रेष्ठले जानकारी दिनुभएको छ। वैदेशिक रोजगारीका क्रममा 12 वर्ष संयुक्त अरब इमिरेट्स यूएईमा काम गर्दा हासिल गरेको अनुभवलाई स्वदेशमै व्यवसायमा रूपान्तरण गर्दै मोहन शाहले पोखरा सत्र बिरोडाबाट अरबिक स्वाद पस्किरहनु भएको छ। करिब 15 महिनादेखि सञ्चालनमा रहेको याला फोर्नो एण्ड सोरमा रेस्टुरेन्ट एण्ड क्याफेमा मानाकिस, होमोस, कबाब, शोरमा लगायतका विभिन्न अरबिक परिकार उपलब्ध छन्। यूएईमा लामो समय काम गर्दा त्यहाँको खाद्य संस्कृति, परिकार बनाउने शैली, ग्राहकको रूचि तथा रेस्टुरेन्ट व्यवस्थापनबारे नजिकबाट सिक्नु भएको अनुभवलाई शाहले स्वदेश फर्किएपछि आफ्नै व्यवसायमा प्रयोग गर्नुभएको हो। काभ्रे जिल्लाको रोसी गाउँपालिकाको स्थायी बासिन्दा शाहले करिब 40 लाख रूपियाँ लगानीमा व्यवसाय शुरू गर्नुभएको हो। पोखरामा अरूभन्दा फरक स्वाद र परिकार उपलब्ध गराउने उद्देश्यले शुरू गरिएको रेस्टुरेन्टले पछिल्लो समय बिरोडामा आफ्नो पहिचान बनाउन थालेको उहाँको भनाइरहेको छ। इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटको कारण आफ्नो दक्षिणी क्विसम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले तेलको दागले खाड़ी र ओमान
सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणले विदेशी ठूलो इन्धनवाहक जहाजबाट चुहाउट भएको देखाएको बताउनु भएको छ। अमेरिकाबाट संचालित जहाज निगरानी वेबसाइट ट्याङ्कर ट्याकर्सका अनुसार अगस्त 3 ओमानी समुद्रमा रहेको ठूलो जहाज मिनियन पायनियरमाथि भएको इरानी आक्रमणपछि तेल चुहाउट भएको देखिएको छ। त्यसपछि तेल हर्मुज जलमार्ग हुँदै इरानतर्फ बगेको बताइएको छ। जलवायु प्रणाली एलनिनोको प्रभाव यस वर्ष झनै चुनौतीपूर्ण बन्ने देखिएको छ। विशेष गरी ल्याटिन अमेरिका अहिलेसम्मकै शक्तिशाली एलनिनो मध्ये एकको सामना गर्दैछ। वैज्ञानिकहरूको अनुसार अबको एक महिनापछि अर्थात सेप्टेम्बरदेखि एलनिनो अझ तीव्र बन्न सक्ने र यो सन् 2015-16 देखिएको शक्तिशाली एलनिनो भन्दा पनि चुनौतीपूर्ण हुने देखिएको छ। मलेसियामा हुने एसिसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज कार्यक्रम गरी कप्तान सन्दीप लामिछानेसहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बशीर अहमद, इसान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करूण केसी, हेमन्त दामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा नेपालसहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ। भारतले अक्टोबरमा 5 पटकको विश्व च्याम्पियन ब्राजिलसँग हुने बहुप्रतीक्षित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई प्राथमिकता दिँदै पहिलो पटक आयोजन हुन लागेको फिफा एसियन कपबाट नाम फिर्ता लिएको छ। अखिल भारतीय फुटबल महासंघका उपमहासचिव एम सत्यनारायणले भारतले प्रतियोगिताबाट बाहिरिने निर्णय गरेको पुष्टि गर्नुभएको हो। आसियन क्षेत्रका टोलीबीच नयाँ अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा आयोजना गर्न लागि यस प्रतियोगितामा भारतलाई गैर आसियन टोलीका रूपमा सहभागी हुन निमन्त्रणा गरिएको थियो। भारतले शुरूमा निमन्त्रणा स्वीकार गर्दै प्रतियोगितामा सहभागिताको लागि सम्झौता समेत गरेको थियो। भारतलाई प्रतियोगिताको पहिलो डिभिजनको समूहमा इण्डोनेसिया, मलेसिया र सिंगापुरसँग राखिएको थियो। प्रतियोगिता सेप्टेम्बर 81 अक्टोबर 6 फिफा विन्डोमा आयोजना हुने तय भएको थियो, तर अक्टोबर 3 कोलकाताको साल्ट लेक रंगशालामा ब्राजिलसँग भारतको मैत्रीपूर्ण खेल तय भएपछि दुवै प्रतियोगितामा सहभागी हुन समय तालिका नमिल्ने अवस्था सिर्जना भएको हो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। गण्डकीमा शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान शुरू, गण्डकी प्रदेशका सबै जिल्लामा विस्तार गरिने। पोखराको पृथ्वी चोकमा पोखरा घर सञ्चालनमा साहित्य, कला, संस्कृति र पर्यटन प्रवर्धनको साझा केन्द्र बन्ने अपेक्षा। कृषि क्षेत्रलाई उत्पादनमुखी र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध, वार्षिक कार्यक्रम सार्वजनिक। कांग्रेस देउबा पक्षद्वारा भेला आयोजना, देउबाको नेतृत्वमा कांग्रेस अब एक ढिक्का हुने नेता लेखकको दावी। अब प्रसारण संस्थाको इजाजत पत्र नवीकरण प्रदेश रजिस्ट्रार कार्यालयबाट पोखराबाटै हुने, काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा। ग्यास लुकाउनेलाई कार्यवाही, सूचना दिनेलाई पुरस्कार दिने मन्त्रालयको घोषणा। पोखराको मालेपाटनमा भोलि मैत्रीपूर्ण लाखे नाच प्रदर्शन हुँदै 20 लाखे समूह सहभागी बन्ने। हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति। जलवायु प्रणाली एलनिनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण र एसिसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई। ब्राजिलसँग खेल्न भारतले आसियन कपबाट नाम फिर्ता लियो। अवस्था यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़ त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
5: हृदयघात,
2: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
2: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
6: छाला यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648-572-849।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: BBA, BSc, CSIT कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड IT, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
3: फोन नम्बर 0614510000,
4: 0614510002, मोबाइल नम्बर 9856084466।
3: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
5: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
5: पालिखले ढाका टोपी,
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
5: पालिखले ढाका टोपी, महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 5 26 483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
5: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
8: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
9: तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा। सम्पर्क नम्बर 0165188071, मोबाइल नम्बर 9844342239।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। वरिष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारभटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
12: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
12: पालिखे ढाका टोपी
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी
11: साठ छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड।

0: पालिखे ढाकटोकी।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-1598-2-58-1090।
3: किन्नुस अब ढुक्कले सुनका गहना आयो, अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
4: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
3: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौ।
4: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
3: यी गरगहना बिक्री वा साफ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
4: फोन
3: 5308-15-5308-15,
4: मोबाइल नम्बर 9855-22-871। महेन्द्रपुर पालिका चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोप्राइटर दशरथ सुनार।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
8: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
7: नेपाल आदिवासी जनजाति महासंघ।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज को आज को नियमित प्रसारण में स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।